कारण समेत आरोहणमा चुनौती थपिँदै गएको छ। सगरमाथाको 25 पटक सफल आरोहण गरिसकेका पेम्बा छिरिङ शेर्पाले नेपाल र नेपालको पर्वतारोहण चिनाउन शेर्पा समुदायको मुख्य भूमिका रहे पनि राज्यबाटै विभिन्न असमानता भोग्दै आएको गुनासो गर्नुभयो।

0: नेपाली खबरमा अब पितृपक्षका खबर। इस्लाम धर्मावलम्बीहरूको दोस्रो महान पर्व बकर ईद अर्थात ईद उल जुहा आज पुष्पा श्रद्धा उल्लास र धार्मिक आस्थाका साथ मनाइँदैछन्। बिहानदेखि राजधानी काठमाडौँ देशका विभिन्न जिल्ला स्थित मस्जिद ईदगाह र मुस्लिम बस्तीमा नमाज अदा गर्ने एकापसमा शुभकामना साटासाट गर्ने तथा कुर्बानी दिने कार्यक्रम सञ्चालन गर्दै यो पर्व मनाइँदैछन्। रमजान पर्व सम्पन्न भएको करिब 70 दिनपछि मनाइने ईद उल जुहा इस्लाम धर्ममा त्याग समर्पण विश्वास र मानव सेवाको प्रतीक मानिन्छ। मुस्लिम समुदायले आज बिहान स्नान गरी नयाँ वा सफा पोसाक लगाएर नजिकको मस्जिद तथा ईदगाहमा सामूहिक नमाज अदा गरेर यो पर्व मनाउँदछन्। नमाजपछि ईद मुबारक भन्दै शुभकामना आदान प्रदान गर्ने परम्परा रहेको छ।
1: पछिल्ला वर्षहरूमा विद्यार्थी संख्या घट्दै जाँदा सरकारले सार्वजनिक विद्यालय मर्ज अर्थात समायोजन नीति अघि बढ़ाएको छ। शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय र शिक्षा तथा मानव स्रोत विकास केन्द्रले कम विद्यार्थी भएका विद्यालयलाई आपसमा गाभ्ने तयारी तीव्र बनाएको बताएको छ।
0: प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले दुग्ध विकास संस्थान टीडीसीमा छापा मारेर महत्वपूर्ण कागजात नियन्त्रणमा लिएको छ। प्रारम्भिक अनुसन्धानका क्रममा रहेको विषयमा जाँचका लागि केही कागजात लगिएको सीआईबीका प्रवक्ता एसएसपी शिवकुमार श्रेष्ठले बताउनुभयो। उहाँले डीडीसी बारेको रोजरीमाथि अनुसन्धान भइरहेको हो भन्ने बारे पनि खुलाउनु भएको छैन।
1: नेपाल प्रेस युनियनले अभिव्यक्ति स्वतन्त्रता, प्रेस स्वतन्त्रता तथा नागरिक अधिकारमाथि हुने कुनै पनि प्रकारको हस्तक्षेप विरूद्ध सशक्त प्रतिरोध गर्ने घोषणा गरेको छ। युनियनको 35वां स्थापना दिवस तथा विधानसभाबाट जारी 9 बुँदे घोषणा पत्र मार्फत लोकतान्त्रिक उपलब्धिको संरक्षणका लागि निरन्तर संघर्ष गर्ने प्रतिबद्धता व्यक्त गरिएको हो।
0: सूचना प्रविधिको पहुँच देशमा पुग्नुका साथै डिजिटल सेवा प्रधानमा प्रगति भइरहेको आर्थिक सर्वेक्षण 2082 उल्लेखिएको छ। बुधबार सार्वजनिक सर्वेक्षण अनुसार इन्टरनेट ग्राहकको घनत्व 145.7, डिजिटल टेलिभिजनको पहुँच 82.0%, घर धुरीमा र मोबाइल ब्रोडब्यान्डको घनत्व 100.3% बुझेसँगै सार्वजनिक सेवा प्रभावमा डिजिटल प्रणाली सुदृढ भइरहेको छ।
1: नागरिक लगानी कोष र नवीन ब्याङ्क बीच ब्याङ्कका कर्मचारीको अवकाश कोषको व्यवस्थापन सम्बन्धी सम्झौता भएको छ। सम्झौतामा कोषका निर्देशक छवि रमण अधिकारी र ब्याङ्कका मानव संसाधन विभाग प्रमुख दिवस कार्कीले हस्ताक्षर गर्नुभएको हो।

0: अवस्थाबाट गुज्रेको लघुवित्त क्षेत्रमा अहिले सकारात्मक संकेतहरू देखा परेका छन्।
1: अब शेयर बजार बुधबार द्वितीय पत्र बजारमा 6 अर्ब 3 करोड़ रूपियाँ भन्दा बढ़ीको 1 करोड़ 52 लाख भन्दा बढ़ी किता द्वितीय पत्र कारोबार भएको छ। आगामी आर्थिक वर्षको बजेटप्रति आशावादी लगानीकर्ताले बुधबार कारोबार बढ़ाएका हुन्। मंगलबार 4 अर्ब 85 करोड़ रूपियाँ भन्दा बढ़ीको 1 करोड़ 18 लाख भन्दा बढ़ी किता द्वितीय पत्र कारोबार भएको थियो।

0: drama. This one was separated as beautiful. When it's done, you get drama. It might not be a hit, but it's a samba. Prima, you know, it's a pet of a road.
1: This show, Khushiko Connection.
2: सुरक्षित भविष्यका लागि जीवन बिमा गरौ। जीवन बिमाका लागि राष्ट्रिय जीवन बिमा कम्पनी लिएर जाऊ। निम्न बिमा शुल्कमा अधिक बोनस दर रहेको नेपाल सरकारको पूर्ण स्वामित्वबाट एकमात्र जीवन बिमा कम्पनी बिमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय जीवन बिमा कम्पनी सबैको राष्ट्रिय बिमा संस्थान प्रधान कार्यालय क्रमशः काठमाडौँ।
3: रुसले नयाँ इबोला विरूद्धको खोप बनाएको दावी गरेको छ। अफ्रिकामा इबोला संक्रमणको जोखिम बढ़िएका बेला रुसले इबोलाको नयाँ स्ट्रेन विरूद्ध प्रभावकारी हुन सक्ने खोप विकास गरेको दावी गरेको हो। दक्षिण अफ्रिका स्थित रुसी दूतावासका अनुसार रुसी वैज्ञानिकहरूले तयार पारेको उक्त खोपले हाल प्रकोपसँग जोड़िएको दुर्लभबुन्दी बुद्ध स्ट्रेनबाट सीमित सुरक्षा दिन सक्ने सम्भावना देखाएको रूसी समाचार समिति इतारकासले जनाएको छ। दूतावासले रूसका स्वास्थ्य मन्त्री मिखाइल मुरास्कोलाई उद्धत गर्दै प्रजाधिकले इबोला भाइरसको नयाँ स्वरूप विरूद्ध खोप विकास गरेको जानकारी दिएको जनाएको छ। विशेष गरी कोङ्गो क्षेत्रमा देखिएको प्रकोप सम्बन्धी बुन्दी बुद्ध स्ट्रेन विरूद्ध पनि यो खोप उपयोगी हुन सक्ने दावी गरिएको।
4: अब खेल र खेलाड़ीका खबर। एसियाली खेलकुद महिला क्रिकेट छनौट प्रतियोगितामा नेपालले बुधबार चीनलाई 19 रनले हराएर विजयी शुरूआत गरेको छ। मलेसियाको बायोमास क्रिकेट ओभरमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित 20 ओभरमा 5 विकेटको क्षतिमा 125 रन बनाएको थियो।
3: इकोनोमी फर्स्ट सरकारका लागि ठूलो अवसर शीर्षकमा विष्णु अग्रवालको विचार कान्तिपुर दैनिकमा छापिएको छ। नेपालको इतिहासमा केही यस्ता छेडाउँ छन् जसले केवल सरकार होइन देशको भावी दिशा निर्धारण गर्दछन्। अहिले नेपाल ठिक त्यसको मोडमा उभिएको छ। नेपाललाई अब राष्ट्रिय आर्थिक सहमति आवश्यक छ। एक प्रकारको साझा आर्थिक सोच पत्र जसले 15-20 वर्षको राष्ट्रिय आर्थिक प्राथमिकता तय गरोस्। इकोनोमी फर्स्ट नारा मात्र होइन, यो नेपालका लागि सम्भवत अन्तिम ठूलो अवसर हो।
4: स्थानीय आर्थिक विकास शीर्षकमा डाक्टर लोकनाथ भूषालको विचार गोर्खा पत्रमा छापिएको छ। स्थानीय तह नेपालको आर्थिक समृद्धिको आधार स्तम्भ हो। संघीय शासन प्रणाली सफल बनाउन स्थानीय सरकारलाई आर्थिक रूपमा सक्षम पारदर्शी र आत्मनिर्भर बनाउन आवश्यक छ। नेपालको 16 योजनाले स्थानीय आर्थिक विकासलाई राष्ट्रिय समृद्धिको प्रमुख माध्यमका रूपमा लिएको छ। आफ्नो तुलनात्मक लाभका क्षेत्रको विकास मार्फत स्थानीय तहले आर्थिक रूपान्तरण गर्न सक्छन्। स्थानीय स्रोत र सम्भावनाको सही उपयोग जनसहभागिता तथा प्रभावकारी योजना कार्यान्वयनद्वारा मात्र दिगो आर्थिक विकास सम्भव हुनेछ। नेपालको समृद्ध भविष्य स्थानीय तहको सफल आर्थिक विकाससँग प्रत्यक्ष रूपमा जोड़िएकाले नयाँ संघीय सरकार र हालको तथा अर्को वर्षको निर्वाचनबाट आउने नयाँ स्थानीय सरकारले स्थानीय तहलाई साधन र क्षमताले युक्त बनाउनु आवश्यक छ।

महिला पतञ्जली योग समिति नेपाल, पतञ्जली योग समिति नेपाल, युवा समिति नेपाल र पतञ्जली योग समिति चितवनको सहकार्यमा आयोजित वृहत निशुल्क योग शिविरमा सहभागी भई स्वस्थ रहौं।

0: शुभप्रभात यो सीआईएमको साझा खबर हो। सन्तोष गन्धर्वसँगै नील प्रकाश चन्दको तपाईंलाई स्वागत छ।
1: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर सीआईएम खबर .com सीआईएमको फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
0: आज 2083 साल जेठ 14 गते बिहिबार, मई 28 तारीक सन् 2026, नेपाल सम्बत 1146 जेठ शुक्ल पक्षको द्वादशी तिथि, आज बकर ईद ईद उल अधा। एक वर्षमा थपियो 1300 किलोमिटर सड़क कालो पत्र, 45 मध्ये 16 सार्वजनिक संस्थान घाटामा, विदेशमा रहेका नागरिकलाई मताधिकार सहित नयाँ कानून बनाउने तयारी।
1: 23 भदौमा मानव अधिकार उल्लंघन र भोलिपल्ट संगठित आत्माधिकारी भएको मानव अधिकार आयोगको निष्कर्ष, उनी लेखक र गुममाथि फौजदारी कसूरमा कार्यवाही सिफारिश, नयाँ प्रतिनिधि सभा हलबाट बजेट भाषण नहुने।
0: निजी अस्पतालमा स्वास्थ्य बीमा स्थगित, 7 जिल्लामा फैलियो दादुरा, इजरायलमा 3000 भन्दा बढ़ी नेपाली श्रमिकको माग।
1: इजरायली सेनाद्वारा दक्षिण लेबनानमा ठूलो क्षेत्र खाली गराउन युद्ध र क्षेत्रको घोषणा, आक्रमणमा हमासका नयाँ सैन्य कमाण्डरको मृत्यु, इरानमा पक्राउ परेका जहाजका चालक दलका 10 भारतीय रिहा।
0: र विश्व एसियन क्रिकेट छनौटमा चीन नेपालसँग 20 रनले पराजित, काडा च्याम्पियनशीपमा आज नेपाल अनि इरान खेल्दै, अन्तर्राष्ट्रिय एमेच्योर गल्फ च्याम्पियनशीपमा नेपालका सद्भाव र भारतका निखिल शीर्ष स्थानमा।
2: हजारौं रेडियो कर्मी र करोड़ों नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएम।
0: साझा खबरको सबैभन्दा शुरूमा राष्ट्रिय मानवाधिकार आयोगको अध्ययन प्रतिवेदनको प्रसंग।
1: राष्ट्रिय मानवाधिकार आयोगले गत वर्ष 23 भदौको जयन्ती आन्दोलनमा मानव अधिकार उल्लंघन भएको र भोलिपल्ट 24 भदौमा पूर्व योजना अनुसार संगठित रूपमा आपराधिक कार्य गरिएको निष्कर्ष निकालेको छ। मानव अधिकार उल्लंघनमा संलग्न अधिकारीलाई कार्यवाही गर्न र आधिकारिक कार्यमा आपराधिक कार्यमा संलग्न व्यक्तिमाथि थप अनुसन्धान गर्न आयोगले सरकारलाई सिफारिश गरेको छ। आयोगले हिजो नै आफ्नो सिफारिश प्रधानमन्त्री कार्यालयमा बुझाएको छ। आयोगले मानव अधिकार उल्लंघनमा तत्कालीन प्रधानमन्त्री, गृहमन्त्री, संचार मन्त्री, सुरक्षा निकाय प्रमुख लगायतलाई कार्यवाही सिफारिश गरेको छ। 24 भदौको घटनामा जोड़िएका राष्ट्रपतिका 17 सांसद सहित 52 जनाको नाम किटान गरी आयोगले अनुसन्धानका लागि सिफारिश गरेको छ। टीओबी सहित 2 समूहलाई पनि अनुसन्धानका लागि कार्यवाही गर्न सिफारिश गरिएको छ। टीओबीको उसका हातले 23 भदौको आन्दोलन हिंसात्मक भएको आयोगको निष्कर्ष छ। 23 भदौको घटनामा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक र संचार मन्त्री पृथ्वी सुब्बा गुरूङलाई मानव अधिकार उल्लंघन गरेको आयोगको ठहर छ। उहाँलाई संविधानको धारा 249 उपधारा 2 ग बमोजिम अदालतमा मुद्दा चलाउन सिफारिश गरिएको छ। यसैगरी गौरी बहादुर कार्कको नेतृत्वको जाँचबुझ आयोगले उहाँलाई ज्यानमानी कसूरमा अनुसन्धान गरी मुद्दा चलाउन सिफारिश गरेको थियो। आयोगले कानूनी प्रावधानमा सिफारिश गरेको छ जसमा बढ़ीमा 6 महिना कैद वा 3,00,000 जरिवाना वा दुवै सजाय हुने व्यवस्था राख्नु भनेको छ। त्यो मुद्दा हेर्न अलग्गै विशेष अदालत गठन गर्न पनि भनिएको छ। गम्भीर प्रकारका मानव अधिकार उल्लंघन बाहेक अन्यका हकमा सम्बन्धित पीड़ित तथा अदालतको अनुमतिले सार्वजनिक रूपमा क्षमा माग्ने, उचित क्षतिपूर्ति दिने र मानव अधिकार उल्लंघनलाई सजाय योग्य क्षमा दिन मिल्ने व्यवस्था गर्न भनिएको छ। मानव अधिकार उल्लंघनमा जिम्मेवार देखिएको भन्दै आयोगले नेपाल प्रहरीका तत्कालीन महानिरीक्षक चन्द्र कुबेर खापुङ, सशस्त्र प्रहरी बलका तत्कालीन महानिरीक्षक राजु अर्याल र राष्ट्रिय अनुसन्धान विभागका तत्कालीन प्रमुख हुतराज थापालाई पनि संविधानको धारा 249 उपधारा 2 ग बमोजिम कार्यवाहीका लागि सिफारिश गरिएको छ। उहाँलाई भविष्यमा कुनै पनि सरकारी सेवाको जिम्मेवारी नदिने गरी रेकर्ड राख्न पनि आयोगले सरकारलाई सिफारिश गरेको हो। गोली चलाउने सुरक्षाकर्मीका विषयमा सूक्ष्म अनुसन्धान गरी कार्यवाही गर्न पनि भनिएको छ। नेपाल प्रहरीका महानिरीक्षक दान बहादुर कार्की, सशस्त्र प्रहरीका महानिरीक्षक नारायण दत्त पौडेललाई, प्रहरी नायक महानिरीक्षक ओम राणा, वरिष्ठ प्रहरी उपरीक्षक विश्व अधिकारी, सशस्त्र प्रहरी उपरीक्षक जीवन केस त्यसपछि राष्ट्रिय अनुसन्धान विभागका तत्कालीन निर्देशक कृष्ण खनाललाई संविधानको धारा 249(2) म बमोजिम प्रक्रिया पुरै विभागीय कार्यवाही गर्न पनि आयोगले सिफारिश गरेको छ। आयोगको सिफारिश कार्यान्वयन गर्न नसकेको खण्डमा के हुन्छ भनी सीआईएमसँग कुरा गर्दै आयोगका सचिव मुरारी खरेलले भन्नुभयो,
3: यो सिफारिस चाहिँ 3 महिनाभित्रमा कार्यान्वयन गर्न पर्ने एउटा सरकारको दायित्व छ र कानूनले पनि त्यही कुरा गर्नुको छ। यदि 3 महिनाभित्र कार्यान्वयन गर्न सक्नु हो भने 2 महिनाभित्रमा यो कारणबाट कठिनाइ छ भनेर चाहिँ सरकारले जवाब दिने र सम्बन्धित व्यक्तिहरूले आफूसँग रहेको प्रमाण सहित कार्य हुनुपर्ने नपर्ने विषयमा निवेदन दिन सक्ने व्यवस्था पनि छ। अब हामी चाहिँ के एक्सपेक्ट गर्छ भन्दा सरकारले यो
1: यसैबीच प्रतिवेदन सार्वजनिक भएसँगै आयोगको सिफारिश कार्यान्वयनको विषय चर्चाको केन्द्र बनेको छ। यसअघिका आयोगका कतिपय सिफारिश कार्यान्वयनमा गएका छैनन्। कार्यान्वयनको सम्भावनाबारे सीआईएमसँग कुराकानी गर्दै संविधानविद डाक्टर विपिन अधिकारी,
4: कमी कमजोरी खोजेर हिँड्ने काम सरकारको होइन, अब त्यसको त्यो काम गर्ने पक्षहरू छन् होइन, नागरिक समाज छ, अड्डा अदालतहरू छन्, पब्लिक इन्ट्रेस्ट पेटिसनरहरू छन्, प्राज्ञिक जगतले त्यो हेर्न सक्दछ। सरकारको काम भनेको त्यसलाई कार्यान्वयन गर्ने हो र कार्यान्वयन चाहिँ त्यो रूपमा गर्ने हो जुन रूपमा आयोगको जुन संवैधानिक भूमिका छ हो त्यसको संरक्षण हुन्छ, पालना हुन्छ। कानून बनाएर गर्ने भन्नुको अर्थ अब त्यसलाई देशको संविधान कानून र व्यवस्था अनुसार बुझ्नु पर्दछ। प्रक्रियागत कुराहरूमा हिजो भएका घटनाहरूका सम्बन्धमा आज पनि चाहिँ त्यो कार्यविधिहरू बनाउनलाई सरकारले सक्दछ, कार्यान्वयन गर्न सक्दछ, तर अपराध वा कसुर स्थापित गर्ने कुराहरू आज कानून बनाएर हिजोको कुरोलाई परिभाषित गर्न सकिँदैन। तर प्रक्रियागत रूपमा जहाँनिर जे पुगेको छैन त्यो आयोगले भने बमोजिम गर्नुपर्ने दायित्व चाहिँ सरकारको। त्यो सरकारले गरेका काम कारवाहीमा कमी कमजोरी हुन सक्दछ, त्यसलाई स्वतन्त्र रूपमा समीक्षा गर्ने र आवश्यक निर्देशन दिने अधिकार सहित आयोगको व्यवस्था गरिएको हो। कर्तव्य चाहिँ नेपाल सरकारको हो। अब गर्छ कि गर्दैन भन्ने कुरो त मानव अधिकार प्रति यो सरकारको कति प्रतिबद्धता छ अब त्यसमा भर पर्ने कुरा हो।
5: पटक पटक म्याप थपिए पनि संघीय संसद भवन निर्माणको काम पूरा हुन नसकेपछि यसपटक पनि प्रतिनिधि सभाको आफ्नै हलमा बजेट भाषण नहुने निश्चित देखिएको छ। सिंहदरबार स्थित पुतली बगैचामा निर्माणाधीन संघीय संसद भवन अन्तर्गत प्रतिनिधि सभाको नयाँ हलबाट बजेट प्रस्तुत गर्ने तयारी थियो, तर निर्माण कार्य समयमै नसकिँदा योजना अधूरी बनेको छ। प्राविधिक तथा संरचनागत काम बाँकी रहेपछि अब आगामी बजेट भाषण निर्माणाधीन भवनकै बहुउद्देश्यीय हलबाट हुने गरी तयारी थालिएको। सभामुख देवप्रसाद आर्यालले प्रतिनिधि सभाको अहिलेको बैठक कक्षमै 15 जेठको अपराह चार बजे दुवै सभाको संयुक्त बैठक बस्ने र त्यसअघि 3:45 उपस्थित हुन सांसदहरूलाई निर्देशन दिइसक्नु भएको छ। संसद सचिवालयले केही दिन अघि प्रतिनिधि सभाको हलबाट बजेट भाषणको तयारी भइरहेको जानकारी दिएको थियो। संसद सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार निर्माणाधीन प्रतिनिधि सभा हलमा अडियो भिडियो सिस्टम एमसीआर जडान तथा अन्य प्राविधिक व्यवस्थापन समयमै पूरा हुने सुनिश्चित नभएकाले जोखिम लिन नसकिएको हो। शहरी विकास तथा भवन निर्माण विभागले भने हल सञ्चालन गर्न सकिने अवस्थामा रहेको दावी गरिरहेको छ। विभागका प्रवक्ता रोशन श्रेष्ठका अनुसार केही कन्फरेन्सिङ उपकरण सिंगापुरबाट नआए पनि वैकल्पिक व्यवस्था मार्फत हल सञ्चालनको तयारी गरिएको थियो। काम चलाउने गरी वैकल्पिक व्यवस्था गरिएको थियो, हल चल्ने अवस्थामै थियो। उहाँले भन्नुभयो, बहुउद्देश्यीय हलबाट बजेट आउने निर्णय भएको हुँदा समाचार मार्फत मात्रै थाहा पाएको पनि उहाँले बताउनु भएको छ। यसैबीच सुर्तीजन्य पदार्थमा कर बढ़ाउन सरकारमाथि चौतर्फी दबाव पनि बढ़ेको छ। संसदको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समिति सत्तापक्षका सांसद सुर्तीजन्य पदार्थ नियन्त्रण क्षेत्रमा काम गर्दै आइरहेको विज्ञ लगायत संघ संस्थाले कर वृद्धि गर्ने माग गरेका हुन्। सुर्तीजन्य पदार्थको सेवनबाट नसर्ने रोग भयावह भएको भन्दै संसदको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति ओजस्वी शेरचन्द सहित 30 जना सांसदले अर्थमन्त्री डाक्टर सोनिम वाग्लेलाई ध्यानाकर्षण पत्र बुझाएका छन्। लिखित र हस्ताक्षर सहितको निवेदन बुझाउँदै सांसदहरूले सुर्खीजन्य र मदिराजन्य वस्तुमा कर बढ़ाउन आग्रह गरेका हुन्। सुर्खीजन्य पदार्थ नियन्त्रण र रोकथामको क्षेत्रमा काम गर्दै आइरहेको एक्सन नेपाल नामक संस्थाले पनि सुर्खीजन्य पदार्थको कर वृद्धि गर्न माग गरेको छ। यसैबीच स्वास्थ्य बीमा बोर्डले निजी स्वास्थ्य संस्थाबाट प्रदान हुँदै आएको आकस्मिक बाहेक सबै स्वास्थ्य बीमा स्थगित गर्ने निर्णय गरेको छ। बोर्डले बढ़दो वित्तीय संकटलाई कारण देखाउँदै यही जेठ 16 गतेदेखि निजी स्वास्थ्य संस्थामा स्वास्थ्य बीमा स्थगित गरिएको निर्णय गरेको बताएको हो। बोर्डका निमित्त कार्यकारी निर्देशक शकुन्तला प्रजापतिले बोर्डको जेठ 11 गते बसेको बैठकको निर्णय अनुसार अर्को अवस्था व्यवस्था नभएसम्म स्वास्थ्य बीमा कार्यक्रम स्थगित गरिएको जानकारी दिनुभयो। वहाँले स्वास्थ्य बीमामा आबद्ध निजी स्वास्थ्य संस्थाहरूमा आकस्मिक सेवा मात्रै सञ्चालन हुने बताउनुभयो। बोर्डको निर्णयपछि निजी अस्पताल तथा मेडिकल कलेजहरूले सरकारको कदमप्रति असन्तुष्टि जनाएका छन्। स्वास्थ्य बीमा बोर्डले बीमित नागरिकलाई प्रदान गरिने उपचार सेवा सम्बन्धी खर्च तथा सुविधा थैली परिमार्जन गरेको छ। बोर्डको जेठ 11 गते बसेको बैठकले सुविधा थैली तेस्रो संशोधन गरेको हो। उक्त दर रेट यही जेठ 16 गतेदेखि लागू हुने जनाइएको छ।
1: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा वन्यजन्तुले दुःख दिन थालेपछि चुरे क्षेत्रका बस्ती खाली हुँदै
5: सात जिल्लामा फैलियो दादुरा। इजरायलमा 3,000 भन्दा बढ़ी नेपाली श्रमिकको माग। 45 मध्ये 16 सार्वजनिक संस्थान घाटामा लगायतका खबर बाँकी नै छन्। सीआईएमको साझा खबर सुन्दै गर्नुहोला।
6: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफएओ र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई चुरी तथा पहाड़ी क्षेत्रमा वन डढ़िलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलाईमा परिणत हुन सक्छ। यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
7: ट्राफिक टेकको 156 राउटर ब्याटरी हार्मनी शक्तिशाली 4 एन्टिनामा वाइड कभरेज 5G स्ट्रोङ लो लेटेन्सी र फास्ट स्पिड सबै अस्त्रको शक्ति बोकेको 200 MBPSको इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा साथमा IPTV मात्र 250 प्रति महिना। बुकिङको लागि 9800100447 शर्तहरू लागू हुनेछन्। ट्राफिक टेक छोयो कि चल्यो।
8: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
5: तपाई अहिले सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबर सुनिरहनु भएको छ। सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
1: आजको कान्तिपुरको भित्री पृष्ठमा 45 मध्ये 16 सार्वजनिक संस्थान घाटामा शीर्षकमा खबर छ। यसलाई सजना बोरालले लेख्नु भएको छ। सार्वजनिक संस्थानमा सरकारको लगानी 13% बढ़े पनि लाभांश भने 5% घटेको देखिन्छ। सरकारले सार्वजनिक गरेको आर्थिक सर्वेक्षण 2082-83 सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा प्रतिवेदन अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा सरकारले संस्थानहरूमा गरेको शेयर र ऋण लगानी 13.4% बढ़ेर 7,98,56 करोड़ रूपियाँ पुगेको छ। प्राप्त लाभांश भने 5.2% खुम्चेर 8,37,76,00,000 सीमित रहेको छ। कुल 45 संस्थान मध्ये 16 घाटामा सञ्चालन भइरहेकाले यस्तो अवस्था देखिएको सर्वेक्षणले अनुभएको हो। त्यस्तै एक वर्षमा थपियो 1,300 किलोमिटर कालो पत्र सड़क शीर्षकमा विमल खतिवड़ाले खबर लेख्नु भएको छ। नयाँ सड़क आयोजना निर्माण शुरू भएको 1.5 दशक बित्दा यो आयोजना अन्तर्गत 34 किलोमिटर मात्र कालो पत्र सड़क निर्माण गरिएको छ। पुष्पलाल मध्य पहाड़ी राजमार्गले जोड़ने बस शहर छाड़े छानेर यसको निर्माण शुरू गरिएको थियो। अहिले शहरको संख्या बढ़ाएर 54 पुर्याइएको छ। उक्त आयोजनाले बजेट अभावमा गति लिन सकेको छैन। हिजो सार्वजनिक आर्थिक सर्वेक्षण अनुसार फागुन 2082 नयाँ शहर आयोजना अन्तर्गत 51 किलोमिटर सड़क ढलान गरिएको छ। यस्तै 176 किलोमिटर ढल र नाला निर्माण गरिएको छ। शुरूमा 10 शहर बनाउन 20 वर्षमा 3.5 खर्ब लाग्ने सरकारको अनुमान थियो। त्यस्तै शहर केन्द्रित बन्यो डिजिटल सेवा प्रभाव शीर्षकमा अर्को खबर प्रकाशित छ भने विदेशमा रहेका नागरिकलाई मताधिकार सहित नयाँ निर्वाचन कानूनको तयारी शीर्षकमा राजेश मिश्रले खबर लेख्नु भएको छ। निर्वाचन आयोगले निर्वाचन व्यवस्थापन सम्बन्धी एकीकृत कानून निर्माण प्रक्रिया पुनः अघि बढ़ाएको छ। निर्वाचन सम्बन्धी विभिन्न 7 कानूनलाई एकीकृत गरेर एउटै कानून बनाउने आयोगको प्रस्तावले लामो समयदेखि मूर्त रूप लिन सकिरहेको छैन। आयोगले निर्वाचन सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकले मसुदा तयार गरेर 18/7/2080 सरकारलाई बुझाएको थियो। तर सरकारले त्यसलाई संसदमा पेश गर्न नपाउँदै 27/7/2082 संसद विघटन भयो। आयोगले 21 फागुनको निर्वाचनपछि बनेको नयाँ सरकारलाई विधेयकको मसुदा पुनः पठाउने तयारी गरेको छ। त्यस्तै 7 जिल्लामा फैलियो दादुरा, खोप लगाउने छैन तयारी शीर्षकमा अर्जुन पौडेलले खबर लेख्नु भएको छ। बंगलादेशमा दादुराबाट 500 भन्दा बढ़ी बाल बालिकाको मृत्यु र 20,000 भन्दा बढ़ी संक्रमित भएका छन्। व्यवस्था गरिए त्यहाँको जस्तै अवस्था हुन सक्ने खोप विज्ञहरूले चेतावनी समेत दिएका छन्। गोर्खापत्र दैनिकमा सगरमाथामा बढ़दो मानव चाप प्रति चिन्ता शीर्षकमा यो खबर मेनराज भण्डारीले लेख्नु भएको छ। पर्वतारोहणमा सक्रिय आरोहीले सगरमाथामा बढ़दो मानवीय गतिविधि, जलवायु परिवर्तन, थुप्रिँदै गएको फोहोर र आरोहणमा शेर्पा समुदायका युवाको घट्दो आकर्षण बारे चिन्ता व्यक्त गरेका हुन्। अर्को खबर भित्री पन्नामा रहेको छ, छापिएको छ कि पछिल्लो समयमा संविधान संशोधन कार्यबललाई महिला अधिकार कर्मीहरूले सुझाव दिएका छन्। विभिन्न पेशा तथा व्यवसायमा आबद्ध महिलाहरूले संविधान संशोधन गरेर सरकारले लैंगिक तथा अल्पसंख्यक समुदायका सवालमा जनता र अन्तर्राष्ट्रिय समुदाय समक्ष गरेको पूर्ण प्रतिबद्धता एवं वर्तमान परिवेशलाई विशेष ध्यान दिनुपर्ने सुझाव दिएका छन्। इजरायलमा 3,000 भन्दा बढ़ी नेपाली श्रमिकको नाग भएको बारेमा अर्को खबर छ। इजरायलका दीर्घकालीन स्याहार केन्द्र केयर गिभरमा सहायक श्रमिकका रूपमा काममा जानका लागि 2,300 जना नेपाली श्रमिक माग गरिएको छ। नेपाल र इजरायल सरकार बीच भएको श्रम सम्झौता अनुसार इजरायलमा केयर गिभरमा सहायक श्रमिकका रूपमा काम गर्न इच्छुक नेपाली नागरिकहरूका लागि आवेदन माग गरिएको छ। रोजगार सेवा केन्द्रलाई रोजगार सिप तथा उद्यमशीलता केन्द्रमा रूपान्तरणको प्रक्रिया शुरू भयो बारेमा अर्को खबर छ भने 16 क्विन्टल तरबुजाको बिउ बरामद भएको बारेमा बर्दियाबाट लेखिएको खबर छापिएको छ। पर्यटन आगमन र बसाईमा सुधार, खर्च घट्यो शीर्षकमा दिपेन्द्र थापाले आर्थिक कारोबार दैनिकमा लेख्नुभएको खबर छ। काठमाडौँ नेपाल भ्रमण गर्ने पर्यटकको संख्या र बसाई अवधिमा सुधार आए पनि उनीहरूले गर्ने दैनिक खर्च घट्दो लेखिएको छ। आर्थिक सर्वेक्षण 2082/83 अनुसार सन् 2025 पर्यटकको बसाई अवधि 16.34 दिन पुगेको छ। यो अहिलेसम्मकै उच्च हो, तर उनीहरूको प्रतिदिन औसत खर्च 33.08 अमेरिकी डलरमा झरेको खबरमा उल्लेख गरिएको छ। नागरिक दैनिकमा कमजोर आर्थिक धरातलमा सुधारका संकेत शीर्षकमा दिलीप पौडेलले लेख्नुभएको छ। असामान्य आन्तरिक तथा बाह्य चुनौती बीच चालू आर्थिक वर्ष 2082/83 नेपालको अर्थतन्त्रले 3.85% आर्थिक वृद्धि हासिल गर्ने अर्थ मन्त्रालयले अनुमान गरेको छ। अर्थतन्त्रको चित्र, कृषि क्षेत्रको योगदान 24%, गैर कृषि क्षेत्रको योगदान 76%, प्रति व्यक्ति आमदानी 1,513 अमेरिकी डलर पुग्ने अनुमान, राजस्व संकलन 12,82,72 करोड़ रूपियाँ, सार्वजनिक ऋण 28,78,30 करोड़ रूपियाँ, औसत उपभोक्ता मुद्रास्फीति 2.13% सीमित छ। बैंक तथा वित्तीय संस्थाको निक्षेप 6.64% बढ़ेको छ। कुल निक्षेप 77,45,88 करोड़ रूपियाँ पुगेको उल्लेख गरिएको छ। सबैजसो पत्र पत्रिकाहरूमा आज बकर ईद बारेको खबर छापिएको छ। देशभरका इस्लाम धर्मावलम्बीले आज बकर ईद ईद उल अजहा मनाउँदछन्। गृह मन्त्रालयले बकर ईदको अवसरमा विदा दिने निर्णय गरेको गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्रेले जानकारी दिनुभयो। मुस्लिम आयोगका कार्यवाहक अध्यक्ष मोहम्मद दिन अलीका अनुसार बकर ईद मुस्लिम समुदायको धार्मिक, सांस्कृतिक एवं त्याग र बलिदानको प्रतीकको रूपमा पनि मनाउने गरिन्छ। नयाँ पत्रिका दैनिकमा डेरा खोल्दा दलितलाई धोका बन्द
5: पिण्ड शीर्षकमा टेकराज थामीले लेख्नु भएको खबर छ। प्रत्येक दिन ठिक अपरान्न 3 बजे माइतीघर मण्डलामा उपस्थित हुनु, न्यायको माग बोकेको प्ले कार्ड लिएर धरना बस्नु र साँझ 5 बजे डेरा फर्किनु कैलालीको घोडागोडी नगरपालिका 4 जनकपुरका दिपा नेपालीको पछिल्लो दैनिकी हो। 6 वैशाखदेखि निरन्तर चलिरहेको उहाँको धरना कुनै राजनैतिक उद्देश्य प्राप्तिका लागि होइन, मातृ निकाय रिझाउन पनि होइन, शहरमा डेरा खोल्दा खेप्नु पर्ने जातीय विभेद विरूद्धको हो र यस्तो विभेदको भुक्तभोगी उहाँ आफै पनि रहनु भएको बारेमा खबरमा उल्लेख छ। स्थानीय तहका काम र खर्चमा खोटै खोट शीर्षकमा शिवहरि घिमिरेले लेख्नु भएको खबर छ। नियम विपरीत सल्लाहकार नियुक्त, विदेश भ्रमणमा जाँदा संघ सरकारसँग स्वीकृति नलिएको पनि उल्लेख गरिएको छ। महान्याधिवक्ता माथहत रहने व्यवस्था हटाउन माग शीर्षकमा मुख्य न्यायाधिवक्ताको 7 राष्ट्रिय सम्मेलनको बारेमा धनगढ़ीबाट तेजराज भट्टले लेख्नु भएको खबर छापिएको छ। बागमती प्रदेश सरकारले स्वरोजगारमूलक व्यवसायका लागि 2% ब्याज दरमा ऋण दिने भएको छ। बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाले बुधबार भक्तपुरको गट्ठाघरमा ग्रान्ट गट्ठाघरमा एउटा कार्यक्रमको उद्घाटन गर्दै युवालाई शिक्षामूलक तालिम दिने र स्वरोजगारमूलक व्यवसायका लागि सस्तो ब्याजमा पूँजी उपलब्ध गराउने पनि प्रतिबद्धता जनाउनु भएको छ।
1: साझा खबरमा अब विदेशका खबर। इजरायली सेनाले दक्षिण लेबनानको ठूलो क्षेत्रमा नयाँ खाली गराउन युद्ध क्षेत्र घोषणा गरेको छ। हिजबुल्लाह विरूद्ध थप सैनिक आक्रमण गर्ने तयारी स्वरूप यस्तो निर्देशन दिएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। इजरायल डिफेन्स फोर्सले स्थानीय बासिन्दालाई सीमा क्षेत्रबाट करिब 40 किलोमिटर उत्तरतर्फ पर्ने जहानी नदी भन्दा माथिल्लो क्षेत्रमा जान समेत आग्रह गरेको छ। हिजबुल्लाहले पटक पटक युद्ध विराम उल्लंघन गरेको आरोप लगाउँदै अत्यधिक बल प्रयोग गरिने इजरायली चेतावनी समेत रहेको छ। सो निर्देशनले लेबनानको करिब 14% भूभागलाई असर गरेको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। यसैबीच इरानमा पक्राउ परेका कच्चा तेल बोक्ने जहाजका चालक दलका 10 भारतीय सदस्य रिहा भएका छन्। जुलाई 2025 पक्राउ परेका उनीहरूलाई लामो कूटनीतिक प्रयासपछि रिहा गरिएको भारतीय सरकारले जनाएको छ। भारतको समुद्री यातायात महानिर्देशकका निर्देशनालयका अनुसार एभिएक हार्बर फिनिक्स जहाजका चालक दलका 30 सदस्यहरू जुलाई 2025 जाक्स बन्दरगाह नजिकैबाट पक्राउ परेका थिए र इजरायली पालेस्टाइनी लडाकु संगठन हमास को सैन्य शाखाका नयाँ कमाण्डर महमत ओबिहा मारिएको दावी गरिएको छ। यसअघि 15 मेमा इजरायली हवाई आक्रमणमा हमासका पूर्व कमाण्डर इजुअल अल दिन अल हदाद मारिएको र अहिले त्यसपछि नयाँ कमाण्डर नियुक्त भएको बताइएको छ। स्थानीय चिकित्सक र प्रत्यक्षदर्शीका अनुसार मंगलबार गाजा शहरको व्यस्त बजार क्षेत्रमा भएको भीषण आक्रमणमा कम्तीमा 3 प्यालेस्टाइनीको मृत्यु भएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्।
5: साझा खबरमा अब खेल खबर। नेपाल लीगका महिला भलिबल च्याम्पियनशीपको फाइनल प्रवेशका लागि बिहिबार आज इरानसँग प्रतिस्पर्धा गर्दछ। राष्ट्रिय खेलकुद परिषदमा इरान समय बीबाट पराजित रहँदै सेमी फाइनलमा प्रवेश गरेको हो। पहिलो खेलमा भारतसँग 3-2 पराजित नेपालले त्यसपछि उत्कृष्ट प्रदर्शन गरी किर्गिस्तान र मालदिव्सलाई सोझो सेटमा निराश बनाएको थियो। कप्तान निरुता ठगुन्मा सँगै मीना सुनार, कामना विष्ट, सलीमा श्रेष्ठ, उषा भण्डारी, सुमित्रा रेग्मी, प्रगति नाथ यी सुनिता खत्रीले तीनवटै खेलमा शानदार प्रदर्शन गर्नुभएको थियो। फाइनल प्रवेश गर्न नेपाल र इरान भिड्न लागेका छन्। 12 नेपाल अन्तर्राष्ट्रिय एमेच्योर गल्फ च्याम्पियनशीप अन्तर्गत पुरूषतर्फ नेपालका सद्भाव आचार्य, भारतका निखिल पाण्डे र श्रीलंकाका के दानुशान 3/69 स्कोरका साथ संयुक्त रूपमा शीर्ष स्थानमा रहनुभएको छ। उहाँहरूले नेपालका बलराम पौडेललाई 2 स्ट्रोकले पछि पार्नुभयो। बलराम 1/71 सहित 4 स्थान रहनु भएको छ। र नेपालले एसियन खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेट समूहमा चीनलाई 19 रनले पराजित गरेको छ। मलेसियाको क्वालालम्पुरमा हिजो भएको समूह बीको प्रतिस्पर्धामा पहिलो ब्याटिङ गरेको नेपालले 20 ओभरमा 5 विकेट गुमाएर 125 रनको योगफल खड़ा गरे। प्रत्युत्तरमा चीनले 20 ओभरमा 5 विकेटको चेतीमा 106 रन जोड्दा नेपाल 19 रनले विजयी भएको हो।
1: बसाइसलाई रोक्नका लागि संघीय सरकार विशेष योजना ल्याउनु पर्ने स्थानीय सरकारको जोड रिपोर्ट कार्टुन लगायतका सामग्री बाँकी नै छन् सीआईएमको साझा खबर सुन्दै गर्नुहोला।
9: आधार नाकान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधियुक्त दृष्टि आँखा अस्पताल भिटामाट वीरगंज र काठमाडौँ कलम्पीका साथै शाखाहरू चाबहिल बानेश्वर जर्मल र ओम अस्पतालमा
10: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेसन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स बाल बालिकाको आँखाको खावर बन्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स ड्राई आँखाको थेरापी आँखाको पर्दा तथा जलबिन्दुको उपचार नाक कान घाँटीको उपचार सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा वेबसाइट दृष्टि आई डट ओआरजी फोन नम्बर 01-5224-352-5523
8: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीएनएन।
1: साझा खबरमा अब बढ्दो भएको बसाई सराईको प्रसंग। राम्रो शिक्षा सहज स्वास्थ्य सेवा सुरक्षित सड़क खानपानी र रोजगारको अवसर खोज्दै मानिसहरू गाउँबाट पलायन भइरहेका छन् तर सुगम मानिने तराई मधेसमै सेवा सुविधाको पहुँच कमजोर हुँदा चुरे क्षेत्रका बासिन्दाको दैनिकी झन कष्टकर बढ़ेको छ जसका कारण सरलाईको चुरे भेग यति बेला बिस्तारै रित्तिदै गएको छ।
11: कुनै समय खेतीपाती पशुपालन र सामुदायिक जीवनले भरि भराउ रहने चुरे क्षेत्रका बस्तीहरू अहिले सुनसान बन्न थालेका छन्। लालबन्दी नगरपालिका निवासी धनमाया मगर गाउँमा शिक्षा स्वास्थ्य सड़क र खानेपानीको राम्रो व्यवस्था नभएको बताउनुहुन्छ। त्यसैले धेरै परिवार सुविधा खोज्दै अन्यत्र बसाई सर्न बाध्य भएको उहाँको भनाइ छ। बाट तराई झर्ने क्रम शुरू हुँदा औलोको डरले मानिसहरू उचाइ भएका पाखा अनि भित्तातिर बसोबास गर्थे तर अहिले अवस्था उल्टिएको छ। मानव बस्ती घट्दै जाँदा जंगली जनावरको गतिविधि बढेको स्थानीयको गुनासो छ। वन क्षेत्र नजिकका बस्तीहरूमा बाँदर बदेल हात्ती लगायतका जंगली जनावरले बालीजानी नष्ट गर्न थालेपछि किसानको मुख्य आमदानी नै संकटमा परेको स्थानीय हेम कुमारी सिंगाली मगर बताउनुहुन्छ। विकट चुरे बस्तीमा सबै सेवा सुविधा विस्तार गर्न कठिन हुने भएकोले केही बस्तीलाई एकीकृत रूपमा व्यवस्थापन बसोबासो गराउने योजना अघि सारेको हरियो नगरपालिकाले जनाएको छ। तर स्थानीयको जीविकोपार्जनको मुख्य आधार खेतीपाती भएकाले घर एकातिर र खेतीबारी अर्कोतिर हुँदा व्यवस्थापन चुनौतीपूर्ण बनेको नगरपालिकाका नगर प्रमुख रमेश बुढाथोकी कमल बताउनुहुन्छ।
12: हामी त्यहाँबाट एउटा सडक भनेपछि हाम्रो खेतीपाती हुँदैन, खेतीपाती उहाँ गर्ने अनि हामी यहाँ सडक बसेपछि हाम्रो खेतीपाती बढ हुन्छ, बाल रोप्नु पर्यो, जङ्गल बराबर रोप्नु पर्यो, हाम्रो समय पनि वेस हुन्छ। त्यस कारण हामी चाहिँ बस्छौँ, बरु हामीले बाटो त्यहाँसम्म पुर्याइदिनुहोस्, गुली त्यहाँसम्म पुर्याइदिनुहोस्, खानेपानीको सुविधा भयो भने हामी त्यहाँ बस्छौँ भन्नुभयो। त्यस कारण अहिले चाहिँ हामीले
11: सर्लाईको ईश्वरपुर नगरपालिका 12 माथिल्लो भेग, लालगन्दी नगरपालिका 13 र 14, हरिओङको 1 र 2 र बागमतीको 1 र 11 धेरै बस्तीमा अहिले बसाई सराई तीव्र बनेको छ। लालगन्दी नगरपालिकाका नगर प्रमुख वासुदेव अधिकारीका अनुसार यो समस्या स्थानीय तहले मात्र समाधान गर्न सक्ने अवस्था छैन। चुरे क्षेत्रमा शिक्षा स्वास्थ्य सड़क सिंचाई खानेपानी र सुरक्षा जस्ता आधारभूत सेवा विस्तार गर्न संघीय सरकारको विशेष योजना आवश्यक पर्ने उहाँको भनाइ छ। चुरे क्षेत्रका बस्ती खाली हुँदै जाँदा केवल बसाई सराईको विषय मात्र होइन, यो ग्रामीण जीवन र कृषि प्रणालीसँग जोडिएको विषय पनि हो। राज्यले समय नै प्रभावकारी योजना ल्याउन नसके चुरेका धेरै बस्ती आगामी दिनमा पूर्ण रूपमा उजाड बन्ने खतरा बढ्दै गएका छन्। प्रकाश मैनाली, सीआईएम सामुदायिक रेडियो एकता, लालबन्दी, सर्लाही।
5: हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएम को बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य मुख्य खबर फेरि एकपटक।
1: एक वर्षमा थपियो 1300 किलोमिटर सड़क कालोपत्र, 45 मध्ये 16 सार्वजनिक संस्थान घाटामा, विदेशमा रहेका नागरिकलाई मताधिकार सहित नयाँ कानून ल्याउने तयारी।
5: देश भूमिमा मानव अधिकार उल्लंघन र भोलिपल्ट संगठित आपराधिक कार्यहरू भएको मानव अधिकार आयोगको निष्कर्ष। ओली लेखक र गुरूङमाथि फौजदारी कसुरमा कार्यवाही सिफारिश। नयाँ प्रतिनिधि सभा हलबाट बजेट भाषण नहुने।
1: निजी अस्पतालमा स्वास्थ्य बीमा स्थगित। 7 जिल्लामा फैलियो दादुरा। इजरायलमा तेह्र हजार बढ़ी नेपाली श्रमिकको माग।
5: इजरायली सेनाद्वारा दक्षिणी लेबनानका ठूलो क्षेत्र खाली गराउने युद्ध क्षेत्रको घोषणा। आक्रमणमा हमासका नयाँ सैन्य कमाण्डरको मृत्यु। इरानमा पक्राउ परेका जहाजका चालक दलका 10 भारतीय रिहा।
1: र विश्व एसियन क्रिकेट छनौटमा चीन नेपालसँग 20 रनले पराजित। काबा च्याम्पियनशीपमा आज नेपाल र इरान खेल्दै। अन्तर्राष्ट्रिय एमेच्योर गल्फ च्याम्पियनशीपमा नेपालका सद्भाव र भारतका निखिल शीर्ष स्थानमा।
5: साझा खबरको अन्त्यमा कार्टुन। कार्टुन हामीले कान्तिपुर दैनिकमा गजब छ बास शीर्षकमा अधीनले बनाउनु भएको कार्टुन लिएका छौं। व्यङ्ग्य गर्न खोजिएको छ। राष्ट्रिय मानव अधिकार आयोगले सार्वजनिक गरेको प्रतिवेदनपछि दलका नेताहरूको प्रतिक्रिया, जहाँ विभिन्न 17 सांसदको नाम आयोगको प्रतिवेदनमा परेको छ र ती अधिकांश राष्ट्रिय स्वतन्त्र पार्टीका छन्। यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीको चुनाव चिन्ह घण्टी छ। घण्टीको ठिक मुनिपट्टि एउटा कोठा बन्द कोठा जस्तो देखाइएको छ, जहाँ थुप्रै नेता कार्यकर्ताहरू त्यहाँभित्र देखिन्छन् र बाहिर ढोकापट्टि 2 व्यक्ति छन्। एकजनाको हातमा मानव अधिकार आयोगको प्रतिवेदन लेखिएको छ भने नजिकै रहेका अर्को व्यक्ति भित्र कोठाभित्रका नेताहरूतर्फ देखाउँदै केही भन्दैछन्। तल चाहिँ यस्तो लेखिएको छ, सबैजना दङ्ग छन्। त्यो प्रतिवेदनमा नाम आएकाहरू आफूलाई प्रमुख नेता ठानेर दङ्ग, अनि नआएकाहरू त झन आफूलाई प्रधान नेता नै ठानेर दङ्ग।
1: हस्त प्राविधिक साथी सुनिल राज भारतलाई धन्यवाद। अहिलेलाई लिम प्रकाश चन्द्र सन्तोष सम्बोध विदा हुन्। तपाईँको आजको दिन शुभ होस्। नमस्कार।

प्रचारण भइरहेको मुख्य समाचारहरूको सँगालो बिहान पाउने साथ पर्दैको साहिनो खबरमा पुनः मगरको नमस्कार साहिनो खबर सुरु गरौं।

0: राष्ट्रिय भावनालाई प्रगाढ बनाउँदै राष्ट्रपति कोविन्दको भनाई संविधान संशोधन गर्दा लैङ्गिक तथा अल्पसंख्यक समुदाय सम्बन्धी पूर्व प्रतिबद्धता कार्यान्वयन गर्न आग्रह प्रेस युनियन चितवनद्वारा स्थापना दिवसमा भोजन अवैध क्रिप्टो कारोबार र अनलाइन स्क्याममा संलग्न चारजना चितवन प्रहरीको नियन्त्रणमा भारतलाई उछिन्दै ताइवान विश्वको पाँचौं ठूलो शेयर बजार बन्यो र एसियाली खेलकुद छनौटमा चीनलाई हराउँदै नेपालको विजय शुरूआत।
1: सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित ओडामा दर्ता गरौं।
2: घर जग्गा बहाल कर, व्यवसाय कर, भूमि कर, विज्ञापन कर, सरसफाई शुल्क, बहाल बिटौली शुल्क लगायतका कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित ओडामा बुझाऊ।
3: नियमानुसार कर तिरौं, दण्ड जरिवाना हुनबाट बचौं, आफ्नो आमदानी सम्पत्तिको वैधता स्थापना गरौं, व्यवसायको सम्मान बढाऊ,
2: समयमै कर तिरौं, सभ्य नागरिकको परिचय दिऊं। भरतपुर महानगरपालिका वडा नम्बर 24 र रेडियो साहिनोद्वारा जनहितमा जारी सन्देश।

खबर विस्तारमा मुस्लिम धर्मावलम्बीको दोस्रो महान पर्व बकर ईद आज देशभरका मस्जिदमा मनाइँदैछ। ईद उल फित्र अर्थात रमजान पर्वको 70 औं दिनमा बकर ईद मनाउने धार्मिक विधि रहेको छ। मुस्लिम धर्मावलम्बीले आज बिहानै स्नान गरी नजिकैको मस्जिद वा ईदगाहमा गई सामूहिक नमाज पढ़ने परम्परा रहेको छ। नमाज पढ़िसकेपछि एक आपसमा शुभकामना आदान प्रदान गरिने समेत गरिन्छ। यो समयमा यति बेला राष्ट्रपति रामचन्द्र पौडेलले शुभकामना सन्देश समेत प्रकट गर्नुभएको छ। आज सार्वजनिक विदा समेत रहेको छ। राष्ट्रपति रामचन्द्र पौडेलले विविधताको बीचको एकताले नै राष्ट्रिय भावनालाई प्रगाढ बनाउँदै आपसी भाइचारा र समानताको सन्देश प्रवाह गर्न मदत गर्ने भन्ने विश्वास समेत लिनुभएको छ। मुस्लिम समुदायको महान पर्व ईद उल अजहा बकर ईदको अवसरमा सबैमा सुख शान्ति तथा समृद्धिका लागि शुभकामना व्यक्त गर्नुहुँदै राष्ट्रपति पौडेलले यस पर्वले मातृभूमिसँगको आत्मीय सम्बन्ध प्रगाढ बनाउँदै राष्ट्रिय समृद्धि र विकासमा योगदान पुर्याउने उल्लेख समेत गर्नुभएको छ। मुस्लिम समुदायबाट यस पर्वको अवसरमा आपसी रिस राग र दोषलाई बिर्सेर एक आपसमा खुशी सद्भाव तथा शुभकामना आदान प्रदान गर्ने तथा खुलास स्थान ईदगाह वा मस्जिदहरूमा गई ईद उल अजहाको नाममा नमाज पढ्नुका साथै शुभकामना साटासाट गर्दै हर्षोल्लासका साथ यो पर्व मनाउने गरिन्छ। विभिन्न विश्वविद्यालयको रिक्त उपकुलपति नियुक्तिका लागि नाम सिफारिश गर्न गठित समितिले माग गरेको दरखास्तमा परेका आवेदक मध्येबाट स्वीकृत उम्मेद्वारको सूची सार्वजनिक गरिएको छ। शिक्षा तथा खेलकुद मन्त्रालयमा रहेको समितिले ती विश्वविद्यालयका लागि माग गरिएका उम्मेद्वारको कागज पत्र छानबिनपछि स्वीकृत उम्मेद्वारको नामावली सार्वजनिक गरेको हो। विवरण अनुसार त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि 43, पूर्वाञ्चल विश्वविद्यालयका लागि 34, पोखरा विश्वविद्यालयका लागि 33, लुम्बिनी बौद्ध विश्वविद्यालयका लागि 13, कृषि तथा वन विश्वविद्यालयका लागि 13, मध्यपश्चिम विश्वविद्यालयका लागि 17, सुदूरपश्चिम विश्वविद्यालयका लागि 18 र राजर्षि जनक विश्वविद्यालयको लागि 21 जनाको दरखास्त स्वीकृत भएको छ। सबै विश्वविद्यालयको लागि प्राप्त 218 उम्मेद्वारले आवेदन दिएकामा 199 उम्मेद्वार प्रतिस्पर्धाको लागि योग्य भएका हुन्। राष्ट्रिय मानवाधिकार आयोग नेपालले प्रहरीका आईजीपी दानबहादुर कार्की र सशस्त्र प्रहरीका आईजीपी नारायण दत्त पौडेललाई विभागीय छानबिन गर्न सिफारिश गरेको छ। भदौ 23 र 24 गतेको घटनामा मानव अधिकार उल्लंघनका विषयमा अनुसन्धान गर्न आयोगकी सदस्य लिली थापाको संयोजकत्वमा गठित समितिको प्रतिवेदनका आधारमा आयोगले थप छानबिन समिति सिफारिश गरेको हो। नेपाल प्रहरीका तत्कालीन प्रमुख चन्द्र कुबेर खापुङ, सशस्त्र प्रहरीका तत्कालीन महानिरीक्षक राजु अर्याल र राष्ट्रिय अनुसन्धान विभागका तत्कालीन प्रमुख हुत राज थापालाई भने भविष्यमा अयोग्य हुने गरी नेगेटिभ लिस्टमा राख्न सिफारिश समेत गरेको छ।

विभिन्न पेशा तथा व्यवसायमा आबद्ध महिलाले संविधान संशोधन गर्दा सरकारले लैंगिक तथा अल्पसंख्यक समुदायका सवालमा जनता र अन्तर्राष्ट्रिय समुदाय समक्ष गरेका पूर्व प्रतिबद्धता एवं वर्तमान परिवेशलाई विशेष ध्यान दिन सुझाव दिएका छन्। प्रधानमन्त्री वारेन्द्र शाहका राजनीतिक सल्लाहकार असीम शाह संयोजक रहेको संविधान संशोधन बहस पत्र तयार गर्ने कार्यदलले प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा आयोजना गरेको विराट छलफलमा उनीहरूले यस्तो सुझाव दिएका हुन्। छलफलका क्रममा पूर्व शिक्षा मन्त्री विद्या भट्टराईले समानुपातिक प्रणालीको वर्तमान अभ्यास सन्तोषजनक नरहेको उल्लेख गर्नुहुँदै प्रत्यक्ष निर्वाचनमा पनि महिलाको लागि अनिवार्य कोटा तोकिनु पर्नेमा जोड़ दिनुभएको छ। त्यस्तै राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमला पराजुलीले विश्वव्यापी प्रावधानका अनुसार महिला र मानव अधिकारका सवाललाई विशिष्टीकृत ढंगले संशोधन गरिनुपर्ने समेत स्पष्ट बताउनु भएको छ। राष्ट्रिय महिला आयोगका अध्यक्ष उहाँले सो कुरा बताउनु भएको हो। सुरक्षा निकायले प्रतिनिधित्व गर्दै पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक एआईजी मीरा चौधरीले सुरक्षा क्षेत्रमा महिला सहभागिता वृद्धि गरिनुपर्ने समेत स्पष्ट पार्नु भएको छ। चितवनको टिकौली जंगल क्षेत्रमा बढ़दो सवारी दुर्घटना तथा वन्यजन्तु दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले प्रहरीद्वारा विशेष ट्राफिक सचेतना अभियान सञ्चालन गरिएको छ। प्रहरी चौकी गोन्द्राङ र ट्राफिक प्रहरी गोन्द्राङले संयुक्त रूपमा जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनको सहकार्यमा अभियान सञ्चालन गर्दै सवारी साधनको नम्बर प्लेट स्पष्ट देखिने गरी ठाउँ ठाउँको नम्बर प्लेट लेख्ने कार्य शुरू गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख निरीक्षक अनिल थापाले जानकारी गराउनु भएको छ। प्रहरीका अनुसार दुर्घटना तथा वन्यजन्तु दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले प्रहरीद्वारा विशेष ट्राफिक सचेतना अभियान सञ्चालन गरिएको छ। प्रहरी चौकी गोन्द्राङ र ट्राफिक प्रहरी गोन्द्राङले संयुक्त रूपमा जिल्ला

नभएको वा नदेखिने अवस्थामा रहेकाले दुर्घटना तथा कानूनी अनुसन्धानमा समस्या हुँदै आएको बताइएको छ। त्यसलाई मध्यनजर गर्दै सवारी चालकलाई सचेत गराउँदै तत्काल नम्बर प्लेट लेखाउने अभियान सञ्चालन गरिएको छ। अभियानका क्रममा 50 भन्दा बढ़ी सवारी साधनमा नम्बर प्लेट लेखिएको ट्राफिक प्रहरीले जनाएको छ। लोकतन्त्रवादी श्रमजीवी पत्रकारहरूको साझा संस्था नेपाल प्रेस युनियनको 35 स्थापना दिवसको अवसरमा नेपाल प्रेस युनियन चितवन शाखाले असहाय आमा बुबालाई भोजन सेवा गरेर दिवस मनाएको छ। भक्तपुर 9 रहेको मानव सेवा आश्रममा आश्रित 45 जना भन्दा बढ़ी सहयोगापेक्षी आमा बुबालाई भोजन सेवा दिँदै चितवन शाखाले स्थापना दिवस मनाएको हो। कार्यक्रममा बोल्नुहुँदै प्रेस युनियन चितवन शाखाका अध्यक्ष अनिल ढकालले नेपाल प्रेस युनियनको इतिहास तथा श्रमजीवी पत्रकारहरूको हक हितका लागि संस्थाले गर्दै आएको योगदानबारे चर्चा गर्नुभयो। साथै उहाँले दिवसको अवसरमा सम्पूर्ण श्रमजीवी पत्रकारहरूलाई शुभकामना समेत व्यक्त गर्नुभयो। त्यस्तै गरी चितवन मानव सेवा आश्रमका कार्यवाहक अध्यक्ष विनोद ढकालले सामाजिक कार्य मार्फत स्थापना दिवस मनाएकोमा प्रेस युनियन प्रति धन्यवाद ज्ञापन गर्नुभएको छ। चितवन प्रहरीले लागू औषध सहित एकजनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार राप्ती नगरपालिका एक डिपार्ड क्षेत्रमा प्रतिबन्धित लागू औषध बिक्री वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरीले छापा मारेको थियो। इलाका प्रहरी कार्यालय भण्डाराबाट खटिएको प्रहरी टोलीले राप्ती नगरपालिका 12 29 वर्षीय चन्द्र बहादुर तामाङलाई शंकास्पद अवस्थामा फेला पारी चेक जाँच गर्दा उनको साथमा खैरो हिरोइन जस्तो देखिने पदार्थ बरामद गरेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार प्लास्टिक सहित तौल गर्दा 9 ग्राम र प्लास्टिक हटाई तौल गर्दा 2 ग्राम 70 मिलिग्राम लागू औषध फेला परेको थियो। साथै नगद 8,000 रूपियाँ र रियलमी कमिटीको टच मोबाइल समेत रियलमी कम्पनीको टच मोबाइल समेत बरामद गरिएको प्रहरीले जनाएको छ। पक्राउ परेका तामाङलाई लागू औषध सम्बन्धी कसुरमा चितवन जिल्ला अदालतबाट 13 दिनको म्याद थपरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। जिल्ला प्रहरी कार्यालय चितवनले अवैध रूपमा क्रिप्टो करेन्सी कारोबार गर्ने एकजना तथा अनलाइन ठगीमा संलग्न 3 जनालाई पक्राउ गरेको छ। प्रहरीले प्रेस विज्ञप्ति जारी गर्दै उनीहरूलाई पक्राउ गरी अनुसन्धान भइरहेको जानकारी गराएको छ।

देशका केही भूभागमा आज तातो हावाको लहर चल्दा केही स्थानमा भने वर्षाको सम्भावना रहेको छ। वर्षा हिमपात र गर्मीको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार हिउँको दिउँसो भने कोशी मधेस बागमती र गण्डकी प्रदेश लगायत बाँकी हिमाली र पहाड़ी भूभागमा साधारणतया बादल लाग्नेछ। तराई भूभागमा आंशिक बादल लाग्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। साहिनो खबरमा अब विदेशको खबर। भारतलाई उछिन्दै ताइवान विश्वको पाँचौं ठूलो शेयर बजार बनेको छ। विश्वको सबैभन्दा ठूलो चिप उत्पादन गर्ने कम्पनी ताइवान सेमिकन्डक्टर म्याग्नुमेसिस कम्पनीको शेयरमा भएको तीव्र वृद्धिका कारण ताइवान विश्वको पाँचौं ठूलो शेयर बजार बनेको बताइएको छ। यस वर्ष टीएसएमसीको शेयर 49% बढ़ेको छ, जसले कृत्रिम बुद्धिमत्ता अर्थात एआईमा लगानी बढ़ाएको छ। पहिलो खबरमा अब खेल खबर। एसियाली खेलकुद अन्तर्गत महिला क्रिकेट छनौटमा चीनलाई हराउँदै नेपालले विजय शुरूआत गरेको छ। मलेसियाको बायोमास ओभलमा भएको समूह बीको खेलमा नेपालले चीनलाई 19 रनले हराएको हो। नेपालले दिएको 126 रनको लक्ष्य पछ्याएको चीनले 20 ओभरमा 5 विकेट गुमाएर 106 रन मात्र बनाउन सक्यो। चीनकी मी अङ झुले 30 रन बनाइन् भने नेपालकी रिया शर्माले 2 विकेट लिएकी थिइन्। यो सँगै नेपाल समूह बीको शीर्ष स्थानमा उक्लिएको छ।

0: अब नेपालले समुद्रको अन्तिम खेलमा भने आज इण्डोनेसियासँग खेल्नेछ। बिहान पाउने 7 बजेको साहिनो खबर अहिलेको लागि यति नै। अन्तिममा अहिलेसम्म प्रसारित मुख्य समाचारका शीर्षकहरू पुनः एकपटक। आज बकर ईद मनाइदै विविधताको बीचको एकता नै राष्ट्रिय भावनालाई प्रगाढ बनाउने राष्ट्रपति पौडेलको भनाई। संविधान संशोधन गर्दा लैंगिक तथा अल्पसंख्यक समुदाय सम्बन्धी पूर्व प्रतिबद्धता कार्यान्वयन गर्न आग्रह। प्रेस युनियन चितवनद्वारा स्थापना दिवसमा भोजन। अवैध क्रिप्टो कारोबार र अनलाइन स्क्याममा संलग्न 4 जनालाई चितवन प्रहरीद्वारा नियन्त्रण। भारतलाई उछिन्दै ताइवान विश्वको 5 औं ठूलो शेयर बजार बन्यो। र एसियाली खेलकुदमा चीनलाई हराउँदै नेपालको विजय शुरूआत। यसका साथै रेडियो साहिनो 99.8 MHz र साहिनो न्यूज .com एकै साथ प्रसारण भइरहेको बिहान पौने 7 बजेको साहिनो खबर आजको लागि यति नै। प्रविधिबाट साथ पुर्याउनु हुने सहकर्मी बसन्ती र साईलाई धन्यवाद। समाचार कक्षका सम्पूर्ण साथीहरूसँगै म पुनः मगर विदा हुन्छु। नमस्कार।
1: Radio Simon 89.8 MHz.
2: साहिनो समय सूचक अहिले बिहानको 7 बज्यो। It's 7 AM।
3: मैयादेवी कन्या कलेजको कक्षा 11 मा भर्ना सम्बन्धी सूचना।
4: विभिन्न विधामा पर्याप्त छात्रवृत्ति प्रदान गर्ने यस क्षेत्रकै उत्कृष्ट कलेज मैयादेवी कन्या कलेजमा शैक्षिक सत्र 2083-84 का लागि कक्षा 11 मा व्यवस्थापन, शिक्षा शास्त्र र मानविकी संकाय अन्तर्गत अंग्रेजी र नेपाली दुवै माध्यममा बिहानी सत्रका लागि फारम वितरण भइरहेको जानकारी गराइन्छ।
5: प्रिन्सिपल मैयादेवी कन्या कलेज भरतपुर 10 चितवन। सम्पर्क नम्बर 0656-493-495।
6: चैते धानमा नेक ब्लास्टको समस्या।
7: चितवन जिल्लाको रत्ननगर र खैरहनी नगरपालिकामा लगाइएको चैते धानमा नेक ब्लास्ट घाटी मरुवाको समस्या देखिएको छ। एक किसिमको ढुसी जन्ने रोग हो। यो रोगको मुख्य लक्षण भनेको बाला मुनतिरको डाँठमा कालो धब्बा देखिने, बालामा पोषण नपुग्ने, बाला सुक्ने र अन्तमा बाला भाँचिने हुन्छ।
6: रोगको लागि अनुकूल मौसम,
7: अत्याधिक सापेक्षित आर्द्रता, शीत र नाइट्रोजन मलको बढी प्रयोगमा यो रोग हावाको माध्यमबाट निकै तीव्र गतिमा फैलिन्छ। समाधानका उपायहरू:
6: रोग प्रतिरोधात्मक जातहरू जस्तै चैते 2, हर्दीनाथ 1, हुमल 2, हुमल 5, हुमल 6 र हुमल 7 लगाउने।
7: खेतमा पानी जमाइ राख्ने।
6: वेबिस्टिन वा डेरोसार 2-3 ग्राम प्रति केजी बिउका दरले बिउ उपचार गरी बियाड राख्ने।
7: ट्राइसाइक्लाजोल 75%, WP 0.75 ग्राम प्रति लिटर पानीमा वा कासुगामाइसिन 3%, SL 1.5 मिलिलिटर प्रति लिटर पानीमा वा हेक्साकोनाजोल 5%, EC 2 ग्राम प्रति लिटर पानीमा मिसाई 15 दिनको फरकमा 2-3 पटक छर्कनुहोस्। चितवन राष्ट्रिय निकुञ्ज कार्यालयको सार्वजनिक अनुरोध:
6: वन्यजन्तुको शिकार गर्ने, पक्रने, पाल्ने, ओसार पसार तथा वन्यजन्तुको कुनै अङ्ग बेचबिखन गर्ने जस्ता कानूनले निषेध गरेका कार्यहरू नगरौं।
7: मानव बस्तीमा वन्यजन्तु पसेमा चारैतिरबाट हो हल्ला गर्ने, जिस्काउने, लखेट्ने वा ढुङ्गा लगायत अन्य चीज वस्तुले हिर्काउने कार्य गर्दा वन्यजन्तुले आतिएर आक्रमण गर्न सक्छ। सावधानी अपनाई नजिकको निकुञ्ज कार्यालय वा सुरक्षा निकायमा खबर गरौं।
6: सामुदायिक वन प्रवेश गर्दा वन उपभोक्ता समितिले विधिपूर्वक वन प्रवेश खुलाएको बखत मात्र समूहमा सावधानी अपनाई घाँस दाउरा संकलन गर्न जानु पर्दछ। अनुमति बिना निकुञ्ज तथा अन्य वन क्षेत्र प्रवेश गर्नु निषेधित कार्य हो।
7: निकुञ्ज तथा मध्यवर्ती वन क्षेत्रको आसपास क्षेत्रमा खेतीबाली जोगाउनका लागि सिधा करेन्ट प्रवाह गरी विद्युतीय धराप राख्ने कार्य नगरौं नगराउ। यस्ता गतिविधिले दुर्लभ एकसिङ्गे गैंडा लगायत अन्य वन्य जन्तु घाइते वा मृत्यु भएमा कानून बमोजिम सजाय हुन सक्दछ।
6: वन डढेलो लागेमा डढेलो रोकथाम तथा नियन्त्रणका लागि स्थानीय समुदाय सुरक्षा निकाय लगायत सबै सरकार वालाहरूको सक्रिय सहभागिताका लागि समेत यस निकुञ्ज हार्दिक अनुरोध गर्दछ।
7: थप जानकारीका लागि चितवन राष्ट्रिय निकुञ्ज कार्यालय कसरा चितवन, इमेल info@chitawannationalpark.gov.np। चितवन राष्ट्रिय निकुञ्ज र रेडियो साहिनोको जनहितमा जारी सन्देश। जापानिज इन्सेफ्लाइटिस क्युलेक्स जातको पोथी लामखुट्टेको टोकाईबाट मानिसमा सर्ने किटजन्ने सरुवा रोग हो। यो लामखुट्टे सुँगुर बंगुर हाँस जस्ता पशु पन्छीलाई टोकेपछि मानिसबाट मानिसमा सर्दैन। लक्षणहरू: अचानक उच्च ज्वरो आउनु, बेसरी टाउको दुख्नु, बान्ता हुनु, शरीर काम्नु।
1: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइन 89.8 मेगाहर्ज।
8: ज्योतिष वास्तु

रहेको छ, 10:37 बेला रहेको छ, बिहानको 9:26 रहनेछ। योगमा रहेको छ बलियान योग रहेको छ, आज विशेष गरी बलियान योग रहनेछ, 59:31 बेला रहनेछ। करणमा रहेको छ बालावाह करण रहेको छ, बालावाकरण रहेको छ बिहानको 8:55 तत्पान्त कौलवाकरण रहनेछ, कौलवाकरण रहनेछ 40:35 बेला रहनेछ। चन्द्रमा तुला राशिमा, श्री सूर्यनारायण चाहिँ वृष राशिमा, आनन्दादि योगमा आज चर योग रहेको छ। आज बिहान सूर्योदय बिहानको ठिक 5:11 भयो भने सानो सूर्यास्त 6:52 हुनेछ र आजको दिन माने घडी 13:41 बेला रहनेछ। दिन विशेष रहेको छ आज, आज प्रदोष व्रतको दिन पनि रहेको छ भनेर पञ्चाङ्गले उल्लेख गरेको छ। यी त भए आजका तिथिमिति पञ्चाङ्ग, यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी भने म तपाईँलाई गराउनेछु। त्योभन्दा पहिला आजको समय, यानि कि आजको शुभ समय, अशुभ समय, लाभ समय के कस्तो रहन्छ भन्ने विषयमा विशेष चर्चा भने गर्नेछौ। आजको कालबेला यानि कि आजको अशुभ समय रहेको छ दिउँसोको 3:27:02 साँझको 5:09:58 आज कालबेला रहेको छ। यस्तै गरेर शुभ बेला रहेको छ साँझको 5:09:58 शुभ बेला सुरु हुनेछ अनि 6:52:55 शुभ बेला रहनेछ साँझको। यस्तै गरेर लाभ बेला रहनेछ दिउँसोको 12:01:09 दिउँसोको विशेष गरी 1:44:05 लाभ बेला रहनेछ भनेर पञ्चाङ्गले उल्लेख गरेको छ। यी त भए आजका तिथिमिति पञ्चाङ्ग, यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी भने म तपाईँलाई विशेष रूपमा ग्रह गोचरको विषयमा पनि जानकारी गराउनेछु। ग्रह गोचर यानि कि सूर्यादि नवग्रह कुन कुन राशिमा आएर विराजमान रहेका छन् त भन्ने विषयमा विशेष चर्चा भने गर्नेछौ। सूर्य वृष राशिमा, चन्द्रमा तुला राशिमा, मंगल मेष राशिमा, बुध वृष राशिमा, यस्तै गरेर बृहस्पति मिथुन राशिमा, शुक्र मिथुन राशिमा, शनि मीन राशिमा, राहु कुम्भ राशि र केतु सिंह राशिमा विराजमान रहेका छन्। अहिले यतिखेर जन्मिएका शिष्यहरूको राशि चाहिँ तुला राशि आउनेछ। चित्रा नक्षत्रको चौथो चरण, नाम आउँछ रिदम अथवा रिमा भन्ने नाम आउँछ। मध्य नानी राक्षसी गर्न परेको छ भनेर पञ्चाङ्गले उल्लेख गरेको छ। यी तपाईँ आजका तिथिमिति पञ्चाङ्ग, यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी भने मैले तपाईँलाई गराएँ र अब भने पारा रहेको छ आजका दिन तपाईँहरूको कहाँ कसरी के गरेर व्यतीत रहन्छ मेषादि 12 राशिफल।

मेष राशि उनीहरूका लागि आजको दिन विभिन्न सहयोग तथा उपहार प्राप्त हुने सम्भावना रहेको छ। आय आर्जन पनि मनोज्ञ हुनेछ, तर शोकले खर्च भने बढ़ाउन सक्छ। तैपनि कामको चापबाट मुक्त रही विश्राम पाइन्छ। परिवार जनसँगको साथले उत्साह जगाउँदैछ। प्रेम र मित्रको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा मन रमाउनेछ। रमाइलो यात्रा हुनुका साथै अतिथिका रूपमा मान सम्मान समेत प्राप्त हुने खालको योग भई राशि मेषलाई आजको दिन विशेष देखिएको छ। वृष राशि उनीहरूका लागि आजको दिन स्रोत साधन जुटाउन केही खर्च र दौडधुप गर्नु पर्ला। पछिको लागि लगानी गर्नुपर्ने समय रहेको छ। काममा अरूको मुख ताक्नले पछि परिन्छ। अर्थ विभागले शुभचिन्तकहरू टाढिन सक्छन्। आफ्नै व्यवहारप्रति पछुतो लाग्न सक्छ। आलोचकहरूलाई व्यवहारले समेट्नुहोला। प्रयत्न गर्दा विगतका कमी कमजोरी सच्याउन सकिन्छ। सावधानीले पनि क्षतिबाट जोगाउन सकिने योग राशि वृषलाई आजको दिन विशेष देखिएको छ। मिथुन राशि उनीहरूका लागि आजको दिन आँटेको काम बन्दै जानेछन् भने मेहनतले सफलताको उचाइमा पुर्याउ

0: विशेष अध्ययनको लगावले विशेष अवसर दिलाउन सक्छ। बौद्धिक प्रतिस्पर्धा विजयी भइँदैछ। प्रतिष्ठित व्यक्तिहरू नजिकिनेछन् भने नयाँ काम प्रारम्भ हुनेछ। पशुपालन तथा कृषि क्षेत्रबाट पनि सामान्य लाभ मिल्नेछ। पहिलेको उपलब्धिले पनि उत्साह जगाउँदैछन्। सहयोगीहरूले पनि साथ दिन सक्ने यो राशि मिथुनलाई आजको दिन विशेष देखिएको छ। कर्कट राशि हुनेहरूको लागि आजको दिन केही अवसर प्राप्त भए पनि ईर्ष्याले मन भएकाहरूले सताउन सक्छन्। काममा विभिन्न उल्झन आउनाले पछि परिन्छ। साझेदारीमा आन्तरिक प्रतिस्पर्धा बढ्न सक्छ। अप्ठ्यारो पर्दा सामान्य तथा अग्रजहरूको साथ र सहयोग दिने खालको योग भने रहनेछ। ईर्ष्या गर्नेहरूले सताउन सताए पनि परिस्थितिले साथ दिनेछन्। प्रतिस्पर्धीहरूले हार खानेछन् भने आशा मारेको नतिजा सकारात्मक हुने खालको योग भए राशि कर्कटलाई आजको दिन विशेष देखिएको छ। सिंह राशि उनीहरूका लागि आजको दिन आश्वासन प्राप्तिहरूले झुक्याउन सक्छन्। कामको अवसर प्राप्त भए पनि तत्काल प्रतिफल हातलाई हुन सक्छ। अरूको भरले मात्र काम पूरा नहुन सक्छ, तर सहयोगीहरूको साथ जुट्नाले रोकिया काम सम्पादन गर्न सकिन्छ। मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउनेछन्। केही उपहार समेत प्राप्त हुने खालको योग भने राशि सिंहलाई आजको दिन विशेष देखिएको छ। कन्या राशि हुनेहरूका लागि आजको दिन बोलीको गलत अर्थ लाग्नाले वाद विवादमा पर्ने सम्भावना रहेको छ। आज दिने बानीले काम बिग्रिनको साथै हातमा आएको मौका गुमाउनु पर्ला। अध्ययनमा त्यति समय दिन नसकेला। स्थायी सम्पत्तिमा पनि विपद आउन सक्छ। अप्ठ्यारो परिस्थितिसँग सम्झौता गर्नु परे पनि बुद्धि लगाउँदा लक्ष्य पहिचान गर्न सकिन्छ। विचार सम्प्रेषण गर्न केही समय पर्खनु बुद्धिमानी हुने खालको योग भए राशि कन्यालाई आजको दिन विशेष देखिएको छ।
1: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका, ज्योतिष ज्ञान सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नु भएका ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
2: हाम्रा सेवाहरू ग्रह दशा हेर्ने, हस्तरेखा हेर्ने, कम्प्युटर प्रविधिबाट चिना बनाउने, घर घडेरीको माटो हेर्ने, वास्तु सम्बन्धी परामर्श, विदेश यात्राको समस्या समाधान, वैवाहिक समस्याको निवारण, पढाइ लेखाइमा पर्ने समस्याको निवारण, नारी बाबुको भविष्य, प्रेम मित्रता पछिको दोष निवारण, कालसर्प योग, राष्ट्रिय रत्न, मांगलिक योग, पितृदोष जस्ता समाधान लगायत अन्य विभिन्न कार्यको लागि शुभ साई तथा शुभ मुहूर्त निकाल्ने कार्यका लागि सम्झने पर्ने नाम।
3: ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन, मोबाइल 9845572223, 9805572223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
0: तुला राशि उनीहरूका लागि आजको दिन चुनौतीपूर्ण कामको दायित्व लिनाले अलि दुःख पाइन्छ। सम्भावना देखे पनि निर्णय उपलब्धिमा चित्त बुझाउनु पर्ला। साथीभाइ टाढिनेछन् र काम बिग्रने डरले सताउँदैछ। महत्वपूर्ण योजना तत्काल सार्वजनिक नगर्दा राम्रो हुनेछ। होसियारीपूर्वक काम बनाउने समय रहेको छ। बिछोडीका परिवर्तनसँग भेटघाट हुनेछ। स्वास्थ्यका लागि आहार विहारमा समेत ध्यान पुर्याउनु पर्ने खालको योग भए राशि तुलालाई आजको दिन विशेष देखिएको छ। वृश्चिक राशि उनीहरूका लागि आजको दिन समयमा होसियार बन्न नसक्दा खर्च बढ्ने देखिन्छ। पारिवारिक जनबाट टाढिनु पर्ला। सम अनुसार फाइदा कमै होला। ठूलो प्रयत्न गर्दा सामान्य उपलब्धि उठाउन सकिन्छ। लगानीले विशेष गरी लगनशीलताले परिस्थितिलाई बदल्न सक्छ। सत्यचारी अभिप्रेत हुनेहरूलाई फाइदै फाइदा हुनेछ। समस्या दर्शाउँदा सुख दुःखमा साथ दिनेहरू फेला पर्दै जानेछन्। यात्राको सायद पनि जोड्न सक्ने योग राशि वृश्चिकलाई आजको दिन विशेष देखिएको छ। धनु राशि उनीहरूका लागि आजको दिन नयाँ जिम्मेवारी प्राप्त हुनुका साथै काममा ठूलो फड्को मार्न सकिन्छ। सामान्य र मण्डलका धन लाभ हुने र पारिवारिक आवश्यकता पूर्ति हुनेछन्। रोकियो काम सम्पादन हुँदै जानेछन् भने आयस्रोत समेत बढ्ने समय रहेको छ। साझेदारी सटापटामा विशेष लाभ मिल्न सक्छ। श्रमको उचित मूल्याङ्कन हुनेछ। संचित धन उपयोग गर्दा पनि फाइदा हुनेछन्। सोचे भन्दा बढी नै लाभ हुने सम्भावना राशि धनुलाई आजको दिन विशेष देखिएको छ। मकर राशि उनीहरूका लागि आजको दिन पुरानो हिसाब किताबले विवाद निम्त्याउन सक्छ। तैपनि संघर्षपछि लाभ उठाउन सकिन्छ। स्वास्थ्यका लागि साइन गाँठ्नेहरूबाट सजग रहनु पर्ला। मेहनतले जीवन शैलीमा सुधार ल्याउनको साथै फाइदा दिलाउनेछन्। विशिष्ट व्यक्तिहरू सहयोगका रूपमा उपस्थित हुँदै जानेछन्। विशेष योजना बन्दै जानेछन्। समुदायको हक हित हुने काम सम्पादन गर्न पनि सकिने खालको यो मेष राशि मकरलाई आजको दिन विशेष देखिएको छ। कुम्भ राशि हुनेहरूका लागि आजको दिन मेहनत गर्दा राम्रो फाइदा हुनेछ। भाग्यले विभिन्न अवसर जुराउनेछ। आज मारेको काम बन्नाले उत्साह जाग्नेछ। सानो प्रयत्नले दिगो लाभ उठाउन सकिन्छ। शुभ चिन्तकले साथ दिनाले पहिलेको चुनौती समाप्त होला। काम देखाएर अरूको मन लोभ्याउन सकिन्छ। नाम दाम इनाम प्रतिष्ठा कमाउने बेला रहेको छ। प्रयत्न गर्दा पदीय जिम्मेवारी प्राप्त हुने सम्भावना राशि कुम्भलाई आजको दिन विशेष देखिएको छ। मीन राशि हुनेहरूका लागि आजको दिन प्रत्याशित नतिजा कमजोर देख्नाले काम जोड्नु पर्ला। आमदामी रोकिनाले योजना स्थगित हुन सक्छ। काम बिग्रने भएले सताउनेछ। तैपनि प्रयत्न गर्दा चुनौतीहरू पन्छाउन सफल भइनेछ। दोहोऱ्याएर प्रयत्न गर्दा रोकिया काम सम्पादन गर्न सकिन्छ। अर्थ अभावले सताए पनि समस्या दर्शाउँदा सहयोगीहरूले साथ दिनेछन्। स्वास्थ्य भने कमजोर रहने खालको यो भए राशि मीनलाई आजको दिन विशेष देखिएको छ।
4: अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष वास्तु। मुलुकभरका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 7 बजेदेखि 8 बजेसम्म कार्यक्रम ज्योतिष वास्तु। पञ्चाङ्ग, राशिफल, भूत, वर्तमान र भविष्यको पूरा जानकारीको लागि ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा नेपालभर एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष वास्तु सुन्न नभुल्नुहोला।

0: के तपाईँ भूत वर्तमान र भविष्यको बारेमा जानकारी लिन चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
0: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने, हेराउने,
1: वास्तुशास्त्र सम्बन्धी परामर्श,
0: घर घडेरीको माटो परीक्षण,
1: विदेश यात्राको समस्याको समाधान,
0: वैवाहिक समस्याको निराकरण,
1: व्यापार व्यवसायमा भएका बाधा,
0: निसन्तान सम्बन्धीका समस्याहरू,
1: पढाइ लेखाइमा पर्ने समस्याको निवारण,
0: नानी बाबुको भविष्य, प्रेम मित्रता, पछिको दोष निवारण,
1: पितृ उद्धार,
0: ग्रह अनुसार रत्न र कवच धारण,
1: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
0: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन, मोबाइल नम्बर 9841575223 र 9806575223। पुनः फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
2: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने सुन्नुहोस् कार्यक्रम ज्योतिष वास्तु। बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित ख्यातिप्राप्त ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा कार्यक्रम ज्योतिष वास्तु नेपालभर एकैसाथ हरेक दिन बिहान 7 बजे सुन्न नभुल्नुहोला। पञ्चाङ्ग, दैनिक राशिफल सहित तपाईँको ग्रह सम्बन्धी जानकारी गराउने फरक कार्यक्रम ज्योतिष वास्तु।
0: आफ्नो अनि आफन्तजनको भूत, भविष्य र वर्तमान जान्ने कार्यक्रम ज्योतिष वास्तु।

0: विश्रामपछि पुनः स्वागत छ कार्यक्रम ज्योतिष वास्तुमा र कार्यक्रम ज्योतिष वास्तुमा हामीले जानकारी गराइसकेका छौँ आजका तिथि मिति पञ्चाङ्ग मेषादि बाह्र राशिफलका विषयमा जानकारी हामीले गराइसकेका छौँ र अब भने पालो रहेको छ तपाईँको भूत वर्तमान र भविष्यको विषयमा ग्रह दशा अनि भाग्यको विषयमा विशेष रूपमा जानकारी भने हामी तपाईँलाई गराउनेछौँ। कुनै पनि जिज्ञासाहरू रहेका छन् भने तपाईँले हामीलाई फोन गर्नुहोस्। भूत वर्तमान र भविष्यको विषयमा विशेष रूपमा जानकारी भने म तपाईँलाई गराउनेछु। फोन गर्दा आफ्नो र आफन्तको विषयमा ग्रह दशा र भाग्यको विषयमा विशेष रूपमा चर्चा र परिचर्चा भने हामी तपाईँहरूसँग गर्नेछौँ। कोही मित्र आउनु भएको छ कार्यक्रममा, स्वागत गरौँ। कहाँबाट को बोल्दै हुनुहुन्छ? नमस्ते।
1: नमस्कार गुरुजी।
0: नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ?
1: म रोल्पाबाट हो सर, रुन्डीगढी नौबाट।
0: रोल्पा रुन्डीगढी नौबाट।
1: हजुर,
0: हजुरको शुभ नाम?
1: रेखबहादुर दमाई।
0: रेखबहादुर दमाई बोल्नु भएको?
1: हजुर हजुर।
0: कसको विषयमा हेर्न चाहनुहुन्छ?
1: मैले छोरीको विषयमा हेर्न खोजान्छ।
0: छोरीको जन्ममिति भन्नुहोस् त।
1: 2067
0: पुष 17 गते। पुष 17 गते, समय भन्नु?
1: साँझ 5:30 बजेतिर।
0: साँझको 5:30 जन्म कहाँ भएको? कुन जिल्लामा?
1: घरै हो सर।
0: घरमै हो, रोल्पा जिल्लामा हो।
1: हजुर हजुर।
0: ल सुन्नुहोस् है, ध्यान दिएर।
1: हजुर हजुर।
0: श्री गणेशाय नमः, श्रीमती रामानुजाय नमः। 2067 पुष कृष्ण पक्षको शनिबार त्रयोदशी तिथिमा जन्म वृश्चिक राशि अनुराधाको तेस्रो चरण नाम आउँदो रहेछ। नानीको नुबाट नूतन कुमारी नाम आउँदो रहेछ। नूतन कुमारी नाम आउँछ, मध्यनाडी देवगण परेको छ। नानीको वृश्चिक राशि पर्छ, ध्यान दिएर सुन्नुहोला। घातक परेको छ तिथि प्रतिपदा षष्ठी र एकादशी। शुक्रबार पनि घातक हुन्छ, नराम्रो हुन्छ, शुक्रबार फाप्दैन। रेवती नक्षत्र पनि नफाप्ने देखिन्छ। नम्बरमा 8 नम्बर राशिमा तुला राशि नफाप्ने देखाउँछ यहाँबाट हेर्दा। नानीको कुण्डली भाग्य ग्रह राम्रो छ, अलि छिट्टो रिसाउने स्वभावकी छिन्, मन अलि चञ्चल चञ्चल स्वभावको देखाउँछ। नानीको शब्द माङ्गलिक परेको छ, माङ्गलिकको दोषको शान्तिहरू गर्नुपर्छ। सूर्य ग्रहणको योग पनि परेको छ, सूर्य ग्रहणको योग परेपछि आइतबारको दिन चोहरी त गर्ने, शुद्ध भोजन गर्ने, नुन नखाने, सूर्यको पूजाहरू गर्नुपर्छ। नानीको लाइफ विशेष राम्रो हुन्छ, पानी अलि धेरै पिउने, पेटमा समस्या, पेट दुख्ने समस्या, पेट पोल्ने समस्याहरू हुन सक्छ, पानी अलि धेरै पिउनुपर्छ। पढाइमा असाध्यै राम्रो हुन्छ, पढाइमा रुचि भने फिटिकै छैन, मन लाग्दैन, पढाइमा मन जाँदैन। नानीको अहिले ग्रह नानीको चलिरहेको छ बुध र अर्को सिद्धा भन्ने ग्रह चलेको छ। नानीको माङ्गलिकको सूर्य ग्रहण योगको र शान्ति गर्नुपर्छ नानीले, राम्रो हुन्छ, समस्या आउँदैन। मंगलबारको दिन र आइतबारको दिन विशेष ख्याल गर्नुपर्छ, चोखो नितोमा अलिक विशेष ख्याल गर्नुपर्छ, अरू त्यस्तो नराम्रो छैन, ठिकै छ। समस्या जिज्ञासा के छ र भन्नुहोस् त? समस्या जिज्ञासा के छ भन्नुहोस् न, सोध्नुहोस् न प्रश्न।
1: अरू अब यो नानीको बुवा म परे, मेरो समस्या के आउँछ जान्न?
0: तपाईँको समस्या आउँदैन नि, छोरीको मात्र हेर्न मिल्छ। छोरीको बारेमा केही कुरा सोध्न छ तपाईँलाई?
1: अब पछि भविष्यमा अब यसलाई कस्तो होला र अब अहिले अलिक तपाईँले भने जस्तै अब त्यो दिउँसो भनेपछि त्यो के कस्तो होला?
0: त्यही त, पेट दुख्ने समस्या त मैले भने, यसोलाई पानी पिउनु पर्यो नानीले। पानी पिउनु भयो भने राम्रो हुन्छ, स्वास्थ्य राम्रो हुन्छ। पानी पिउनु भयो भने पेट दुख्ने, अपरेसन गर्नुपर्ने, महिनावारीमा समस्याहरू आउने, पछि विवाह गरिसकेपछि पाखे घरमा समस्याहरू आउने, यस्ता कुराहरू हुन सक्छ। यसको उपाय भनेको पानी पिउने, सूर्यको पूजा गर्नु पर्यो, आइतबारको दिन नुन नखाने, मंगलबारको दिन चोखो नितो गर्ने, लक्ष्मी पूजा माछा मासु अन्डाहरू नखाने मंगलबारको दिन। यति दुईटा काम गर्नुभयो भने पेट दुख्ने समस्या कम हुन्छ। पानीहरू पिउनुपर्छ प्रशस्त मात्रामा, बिहान उठ्ने बित्तिकै पानीहरू 1-2 गिलास पानीहरू पिउने, बिस्तारै बिस्तारै राम्रो हुँदै जान्छ, पेट दुख्न कम हुँदै जान्छ, पेटलाई शीतलता मिल्दै जान्छ, अनि त्यसपछि समस्या आउँदैन क्या है।
1: यो सर, यो धनी जस्तो हुने जस्तो अब आउँथ्यो हाम्रो यो पूजा पाठ गर्ने खोज्ने भगवानहरूको तस्विरहरू राख्न खोज्ने अब अलि लुदासी माला लाउन खोज्ने जर्सी
0: त्यो यस्तो हुन्छ. यिनको मन अलि चञ्चल चञ्चल खालको मन छ. यिनको चन्द्रमा पनि निचो भएर बसेको छ. चन्द्रमा पनि यिनको मन केन्द्रित छैन, त्यो भएर त्यस्तो भएको हो होइन. अब यिनलाई चाहिँ सम्झाइ बुझाइ गर्नु. नानी त्यहीँ छैन अहिले, नानीलाई भन्नु होला आइतबारको दिन, मङ्गलबारको दिन, पूर्णिमाको दिन चोखो खाने, शुद्ध भोजन गर्ने भन्नुहोस्. आइतबारको दिन सूर्यको पूजा गर्ने, मङ्गलबारको दिन गणेशजीको पूजा गर्ने, पूर्णिमाको दिन चन्द्रमाको पूजा गर्ने भन्नु.
1: हजुर
0: नानीलाई राम्रो हुन्छ, समस्या आउँदैन है.
1: हजुर हजुर
0: हुन्छ
1: हुन्छ हुन्छ
0: हुन्छ.
1: तपाईँले भने ठिक मिल्छ.
0: हुन्छ हुन्छ. उहाँले फोन गर्नुभएको थियो रोल्पा जिल्लाबाट, छोरीको विषयमा हेराउनु भएको थियो. उहाँले चाहिँ तपाईँहरू पनि आफ्नो र आफन्तको विषयमा, ग्रह दशा र भाग्यको विषयमा जानकारी लिन चाहनुहुन्छ भने सम्पर्क गर्न सक्नुहुन्छ. 9845175223 र 9805275223 नम्बरमा सम्पर्क तपाईँले गर्नुहोस्. भूत वर्तमान र भविष्यको विषयमा, ग्रह दशा अनि भाग्यको विषयमा विशेष रूपमा जानकारी भने म तपाईँलाई गराउनेछु. कोही मित्र आउनुभएको छ कार्यक्रममा, स्वागत गरौँ. काँडोको बोल्दै हुनुहुन्छ. नमस्ते. हजुर हजुर नमस्ते. काँडोको बोल्दै हुनुहुन्छ. हेलो
2: हेलो.
0: हजुर काँडोको बोल्दै हुनुहुन्छ.
2: म गोर्खाबाट,
0: गोर्खा जिल्लाबाट बोल्दै हुनुहुन्छ.
2: हजुर
0: हजुरको शुभ नाम भन्नुहोस् त. के नाम हो तपाईँको?
2: मेरो विष्णुमाया हो.
0: विष्णुमाया हो
2: हजुर.
0: अनि गोर्खा कुन ठाउँबाट फोन गर्नु भएको हो विष्णुमायाजीले?
2: हामी त्यो घैरुङ पालिका, नगरपालिका.
0: हजुर अनि कसको विषयमा हेराउन चाहनुहुन्छ त?
2: नातिको.
0: नातिको बारेमा?
2: हजुर.
0: नातिको जन्ममिति भन्नुहोस् त कति हो?
2: नातिको जन्म त्यो अहिले वैशाखको 19 गते हो.
0: 2083 साल वैशाख महिनाको 19 गते जन्मेको समय भन्नुहोस् त.
2: 19 गते बिहान 5:19
0: 5:19 के बार पर्दो रहेछ?
2: शनिबार होइन गुरु?
0: हजुर हो. जन्म कहाँ भएको? गोर्खामै भएको हो?
2: होइन चाहिँ भरतपुर नै हो.
0: भरतपुर अस्पतालमा हो सरकारी?
2: हजुर.
0: ल सुन्नुहोस् है त, नातिको भन्नुभयो होइन? ल सुन्नुहोस् है ध्यान दिएर. श्री गणेश आइनमा श्रीमती रामानुज आइनमा 2083 सालमा जन्म भएको, शुक्रबारको राति उजाडा भएको शनिबार, परिवार तिथिमा जन्म भएको छ. राशि चाहिने तुला राशि आउँदो रहेछ. विशाखा नक्षत्रको प्रथम पाहु नाम आउँदो रहेछ नातिको, तिलक भन्ने नाम आउँदो रहेछ तिलक है. अन्त्य नारी राक्षस गर्नु परेको छ नाति केटाको. ग्रहबाट हेर्दा घातक तिथि चौथी नवमी चतुर्दशी बिहिबार घातक, नम्बरमा 6 नम्बर राशिमा मिथुन राशि घातक छ. बाबुको कुण्डली राम्रो छ, माङ्गलिक परेका छन्, सरकारी जारी खाने ग्रह परेको छ, राम्रो छ, नराम्रो छैन नाति केटाको लागि चाहिँ. ग्रह दशा भाग्य राम्रो छ र धनै धन पैसै पैसा लिएर आएका छन् त नातिले. राम्रो छ त, माङ्गलिक परेका छन्, अलि छिटो छिटो रिसने स्वभावको हुन्छन् पछि, अलि एकरो स्वभावको हुन्छन्. अब अहिले अलिक यसमा चाहिँ विशेष ख्याल गर्नुहोला. 3 वर्ष पुरा भएर 4 वर्ष लागेपछि ग्रह शान्ति गरिदिनुहोस्, अहिले केही पनि गर्नु पर्दैन. अहिले नाग पञ्चमीको बेलामा यसो बाबुको नाम पारेर नागको पूजा गरिदिनु, यदि गर्नुभयो भने भइहाल्छ, अरू केही गर्नु पर्दैन. नागको पूजा गरिदिनु भयो भने राति झस्किने ओर्ने पनि कम हुन्छ, अनि त्यसपछि स्वास्थ्य पनि राम्रो हुन्छ. राति झस्किन्छन् कि झस्किँदैनन् अहिले? अब यसको लागि चाहिँ नाग देवताको पूजा गरिदिनु साउनमा, नाग पञ्चमीको दिन, त्यसपछि झस्किन छोड्छन्, राम्रो हुन्छ, समस्या आउँदैन है.
2: नागको पूजा त हामी हर महिनाको पञ्चमीमा गर्छ गुरु.
0: अब हर महिनाको पञ्चमीमा गर्नुभन्दा पनि त्यो त राम्रै हो. हरेक महिना गर्नुहुन्छ?
2: हजुर हरेक महिनाको पञ्चमी पञ्चमीमा चाहिँ गर्छु।
0: हरेक महिनाको पञ्चमी पञ्चमीमा गर्नुहुन्छ? नाक थान छ घरमा कि केमा गर्नुहुन्छ?
2: घरभन्दा अलिक माथि छ।
0: नाक थान छ
2: हजुर।
0: नाग पञ्चमीमा बाबुको नाम पारेर गरिदिनु है। अनि त्यति गर्दा पनि बाबुलाई झस्किने गर्ने अनि सातोहरू जाने रुने कराउने बमिट गर्ने समस्या भइराख्यो भने अनि पछि म नागपास यन्त्र भन्ने कवच पाउँछ त्यो लगाइदिन्छु राम्रो हुन्छ है। हुन्छ हस्, फोन गर्नुभयो धेरै धन्यवाद। कार्यक्रम सुन्दै गर्नु होला। उहाँले फोन गर्नुभएको थियो, हामीलाई गोर्खा जिल्लाबाट फोन गर्नुभएको थियो। उहाँले चाहिँ तपाईँहरू पनि आफ्नो र आफन्तको विषयमा ग्रह दशा र भाग्यको विषयमा जानकारीका लागि 98451 75223 र 98056 75223 नम्बरमा सम्पर्क तपाईँले गर्नुहोस्। भूत वर्तमान र भविष्यको बारेमा ग्रह दशा र भाग्यको विषयमा विशेष जानकारी म तपाईँलाई गराउनेछु। कोही मित्र आउनु भएको छ कार्यक्रममा, स्वागत पनि गरौं। कहाँबाट बोल्दै हुनुहुन्छ? नमस्ते।
3: हजुर नमस्ते।
0: नमस्ते, कहाँबाट बोल्दै हुनुहुन्छ?
3: रोल्पादेखि यमुना ओली।
0: रोल्पा जिल्लाबाट यमुना ओली। अनि यमुनाजी कुन ठाउँबाट बोल्नु भएको? रोल्पा जिल्लाको
3: गङ्गादेव गाउँपालिकाबाट।
0: ए, गङ्गादेव गाउँपालिकाबाट बोल्नु भएको हो।
3: हजुर।
0: कार्यक्रम कतिको सुन्नुहुन्छ त गङ्गादेव गाउँपालिकातिर तपाईँहरूले?
3: दिनदिनै सुन्छौँ, आज भोलि चाहिँ बजिरहेको छैन रेडियोमा।
0: हो र? बजेको छ होला।
3: हजुर
0: बजेको होला, तपाईँले नसुन्नु भएको हो कि?
3: रेडियो नै बज्दैन,
0: रेडियो बिग्रेको भएर के? अस्तिको चट्याङ हानेको थियो नि कति ठुलो हो कि होइन? हो, त्यही चट्याङले खाएको क्या रेडियोलाई। रेडियोलाई पनि खान्छ नि चट्याङले। अनि गङ्गादेव गाउँपालिकाबाट फोन गर्नुभएको छ, अनि योभन्दा पहिला पनि फोन गर्नुभएको थियो कार्यक्रममा तपाईँले?
3: हजुर।
0: कसको विषयमा हेर्नु भएको थियो योभन्दा पहिला?
3: बहिनीको बारेमा।
0: बहिनीको बारेमा। अनि आज कसको बारेमा हेराउनुहुन्छ? आफ्नो बारेमा?
3: आज बाबाको बारेमा।
0: आज बाबाको बारेमा। अनि तपाईँको आफ्नो बारेमा चाहिँ नहेराउने?
3: अब अर्कोचोटि
0: अर्कोचोटि हेराउनुहुन्छ। ल, बाबालाई पनि माया गर्नुहुँदो रहेछ, बहिनीलाई पनि माया गर्नुहुँदो रहेछ तपाईँले है। कति क्लासमा पढ्नुहुन्छ तपाईँ?
3: म अहिले दसमा।
0: दसमा। अनि नौबाट दसमा जानुभएको?
3: हजुर।
0: अनि नौबाट दसमा जाँदाखेरि नम्बर कति आयो त? राम्रो आयो कि ठिक ठिकै आयो? हेलो, हजुर हजुर, सुन्नु भएको छ म बोलेको? उहाँले बिचरा फोन होल्डमा राख्नुभयो। सुन्नु भएको छ म बोलेको?
3: हजुर।
0: नौबाट दसमा जाँदाखेरि नम्बर कति आयो तपाईँको? राम्रो नम्बर आयो कि ठिक ठिकै आयो?
3: ठिकै आएको छ।
0: ठिकै आएको छ, अलिक मजाले पढ्नु पर्यो, राम्रो नम्बर ल्याउनु पर्यो नि त, हो कि होइन? ल भन्नुहोस् त, बाबाको जन्ममिति कति हो?
3: 2047 साल।
0: 2047 साल।
3: 12 महिना 11 गते।
0: 12 महिना 11 गते। जन्मेको समय भन्नुहोस् त, जन्म समय पनि भन्नुहोस् त कति हो?
3: साँझ 8 बजे 9 बजेतिर।
0: साँझको 9 बजेतिर हो? ठिक छ। 2047 साल 12 महिना 11 गते साँझको 9 बजेतिर भन्नुभएको छ उहाँले चाहिँ रोल्पा जिल्लाबाट फोन गर्नुभएको। 47 सालको व्यक्तिको छोरीको बारेमा हेराउँदैछु म चाहिँ। विवाह अलिक छिटै गर्नुभएको छ उहाँले है। 47 सालको छोरी 9-10 पढ्ने भनेको ठुलै हो नि त। 2047 साल चैत्र शुक्ल पक्षको सोमबार एकादशी तिथिमा जन्म कर्कट राशि पर्ने रहेछ। तपाईँको बाबाको होबाट नाम आउँछ, मध्यनाले देवगण परेको छ, घातकमा परेको छ तिथि, विशेष गरी द्वितीय सप्तमी द्वादशी, बुधबार घातक, अनुराधा नक्षत्र घातक, नम्बरमा 7 राशिमा वृष राशि घातक छ। दशा भाग्य ग्रह असाध्यै राम्रो छ। गुरु चन्द्र योग परेको छ, चन्द्र ग्रहणको योग परेको छ, चन्द्र ग्रहको योगको शान्ति, गुरु चन्द्र योगको शान्ति गर्नुपर्छ, कालो सर्पयोग पनि परेको छ, कालो सर्पयोगको शान्ति स्वस्ति पनि गर्नुपर्छ, अनि त्यसपछि राम्रो हुन्छ, समस्याहरू आउँदैन, बाधा रोकावटहरू आउँदैन भन्ने कुराहरू पनि देखाउँछ यहाँबाट हेर्दा। अहिले ग्रह उहाँको लागि चलिराखेको ग्रह भनेको चाहिँ अब आउँदो चैतदेखि उहाँलाई राम्रो हुन्छ, कमजोर ग्रहहरू कमजोर भएका ग्रह राम्रा हुन्छन्, मनमा पीर चिन्ता लाग्ने ग्रहहरू पनि परेको छ, अलि विशेष ख्याल गर्नुपर्ने कुराहरू छ, अरू त्यस्तो नराम्रो छैन, ठिकै राम्रो देखिन्छ अरू चाहिँ है। 9845175223 र 9805275223 नम्बरमा सम्पर्क तपाईँले गर्नुहुन्छ। भूत वर्तमान र भविष्यको विषयमा, ग्रह दशा अनि भाग्यको विषयमा विशेष रूपमा जानकारी भने म तपाईँलाई गराउनेछु। कार्यक्रममा तपाईँले फोन गर्दा साल महिना गते अनि समय चाहिन्छ, मसँग तपाईँहरू प्रत्यक्ष रूपमा भेट्न चाहनुहुन्छ भने भरतपुर चितवनमा आएर पनि भेट्न सक्नुहुन्छ। कोही मित्र आउनु भएको छ कार्यक्रममा, स्वागत गरौँ। कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर नमस्ते।
4: नमस्ते गुरु, नमस्ते।
0: कहाँबाट को बोल्दै हुनुहुन्छ?
4: म यता मकैसिंहबाट।
0: कहाँबाट भन्नु?
4: गोर्खा मकैसिंह।
0: गोर्खाको मकैसिंहबाट?
4: हजुर।
0: अनि कसको विषयमा हेर्न चाहनुहुन्छ?
4: मेरो छोराको विषयमा।
0: हजुरको शुभ नाम भन्नुहोस् त।
4: मेरो धनकुमारी गुरुङ हो।
0: धनकुमारी गुरुङ हो। कार्यक्रम कतिको सुन्नुहुन्छ धनकुमारीजीले?
4: कार्यक्रम त सधैँ सुन्छु, तर फोन गरेँ, फोनै राख्दैन, बल्ल बल्ल आज चाहिँ कताबाट झुक्कियो।
0: बल्ल बल्ल आज कताबाट झुक्किएर लाग्यो है।
4: सुन्छु सधैँ, कार्यक्रम त सधैँ सुन्छु।
0: हजुर भन्नुहोस् त, छोराको जन्ममिति कति हो?
4: 2053 साल।
0: 2053
4: कार्तिक 13 गते।
0: कार्तिकको 13 गते
4: मङ्गलबार।
0: हजुर जन्मेको समय भन्नुहोस्।
4: दिनको 12 बजे।
0: दिउँसोको 12 बजे हो।
4: हजुर।
0: जन्म जिल्ला कुन जिल्ला पर्छ?
4: मकैसिंहै हो, गोर्खै हो।
0: गोर्खा जिल्लामा पर्छ। ल सुन्नुहोस् है त, ध्यान दिएर। श्री गणेशाय नमः, श्रीमती रामानुजाय नमः। 2053 साल कार्तिक कृष्ण पक्षको मङ्गलबार तृतीय तिथिमा जन्म वृष राशि रोहिणीको दोस्रो चरण नाम आउँदो रहेछ। बाबुको बालकृष्ण भन्ने नाम आउँछ है?
4: हजुर हजुर, त्यही छ नाम।
0: हजुर बालकृष्ण भन्ने नाम आउँछ। अन्त्यनाली नरगण परेको छ बाबुको, घातकमा परेको छ तिथि पञ्चमी दशमी पूर्णिमा, शनिबार घातक, हस्ता नक्षत्र घातक, नम्बरमा 2 नम्बर, राशिमा चाहिँ विशेष गरी सिंह राशि घातक हुन्छ है। कुण्डली राम्रो छ, आइतबारको दिन नुन खानु हुँदैन। बाबुको आँखामा टाउकोमा दाँतहरू बिग्रिने, दाँतहरू किराले खाने, दाँतहरू बाङ्गो टिङ्गो हुने, आँखा दुख्ने, टाउको दुख्ने, यो समस्या हुन्छ है तपाईँको बाबुलाई अलिकति विशेष। विदेश यात्रा त तपाईँको बाबुलाई राम्रो छ त, नराम्रो छैन त? अहिले ग्रह चाहिँ अलिकति नराम्रो चलेको छ, त्यही भएर नराम्रो भएको हो। विदेश यात्रामा त्यस्तो नराम्रो छैन, फाप्छ, विदेश फाप्छ, राम्रो हुन्छ, नराम्रो छैन। विदेश एप्लाई गर्दाखेरि कसैलाई पनि नभनिकन चुपो लागेर एप्लाई गर्नुपर्छ। एप्लाई गरे पनि म त यो देश जाँदैछु, यस्तो गर्दैछु, उस्तो गर्दैछु भनेर सबैलाई भन्दै भन्दै हिँड्ने बानी छ क्या तपाईँको छोराको? धेरै बोल्ने बानी छ, केटाकेटी पाराका छन्, उमेर त अब ठुलो भइसके, तर केटाकेटी छन्, अहिले पनि बुद्धि नै छैन हो कि होइन? त्यो भएर यो समस्या भएको। अरू केही पनि गर्नु पर्दैन बाबुको, राम्रो छ। विवाह गरेका छन् कि गरेका छैनन्? हो, विवाह गरेपछि भाग्य उदय हुने ग्रह छ है। अब श्रीमतीको हातबाट यसो मेन पावरमा पैसाहरू दिँदा श्रीमतीको हातबाट दिने, पासपोर्ट दिँदाखेरि श्रीमतीको हातबाट, कागज पत्र दिँदा श्रीमतीको हातबाट दिन लाउनु भयो भने तपाईँको छोरालाई राम्रो हुन्छ, समस्या आउँदैन, बाधा आउँदैन, रोकावटहरू आउँदैन भन्ने कुराहरू पनि देखाउँछ है। अरू त्यस्तो नराम्रो छैन, चिन्ता लिनु पर्दैन, ग्रह राम्रो छ, भाग्य राम्रो छ बाबुको, त्यस्तो नराम्रो छैन। आइतबारको दिन नुन खाएन भने बाबुलाई धेरै भन्दा धेरै राम्रो भइहाल्छ, अरू कुराको चिन्ता लिनै पर्दैन।
4: हजुर आइतबारको दिन नुन खानु नहुने,
0: आइतबारको दिन नुन खानु भएन, सूर्यलाई यसो नमस्कार गर्ने, अनि अब आइतबारको दिन लसुन ताजा माछा मासु अन्डाहरू पनि खानु भएन है।
4: कति फोन गर्छु फोनै आज लाग्यो कि
0: ल बाबुलाई भन्नु, बाबुले सुनेका छन् त मैले बोलेको कुरा त्यही छन् बाबु।
4: छैन नि के अरे काम गर्छ यहाँ सिगरेटीमा काम गरिरहेको छ अहिले त, अहिले फाउन्डमा काम गरिरहेको अहिले काममा छ ड्युटी त
0: बाबुलाई भन्नु छ है, गुरुबाले यसो भन्नुभएको छ भनेर भन्नु है।
4: हजुर आइतबारको दिन होइन त नुन खानु,
0: आइतबारको दिन
4: हस्
0: हस् हस् उहाँले फोन गर्नु भएको थियो हामीलाई विशेष गरी आफ्नो छोराको विषयमा हेराउनको लागि, आफ्नो छोराछोरीको आफ्नो सन्तानको चिन्ता सबै माता पितालाई हुनेछ हुन्छ, छोराछोरीलाई सन्तानलाई राम्रो भइदिए हुन्थ्यो, यिनीहरू एउटा लाइनमा लागिदिए हुन्थ्यो, जागिर राम्रो जागिर भइदिए हुन्थ्यो भन्ने सबैको चाहना हुन्छ। त्यही भएर तपाईँले पनि कुनै पनि जिज्ञासा रहेका छन्, छोराछोरीको बारेमा हेराउनु परेको छ, ग्रहदशा भाग्यको विषयमा जानकारीहरू तपाईँलाई पनि आवश्यक परेका छन् भने सम्पर्क तपाईँले पनि गर्नु, भूत वर्तमान र भविष्यको विषयमा, ग्रहदशा र भाग्यको विषयमा विशेष रूपमा जानकारी भने तपाईँले प्राप्त गर्न सक्नुहुन्छ। कोही मित्र आउनु भएको छ कार्यक्रममा, स्वागत गरौँ। कहाँबाट को बोल्दै हुनुहुन्छ? नमस्ते।
5: नमस्कार हजुर।
0: हजुर नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ?
5: म सल्यान जिल्लाको कालीमाटी गाउँपालिका वार्ड नम्बर 6 को मान्छे, आज हस्पिटल आएको सुर्खेतमा छु।
0: ए सुर्खेतमा हुनुहुन्छ?
5: हजुर।
0: कसलाई के बढाउनु हो?
5: हजुर मेरो आफ्नो लागि, आफ्नो बारेमा हेर्नको लागि हो।
0: आफ्नो बारेमा हेर्नु आउनुभएको, तपाईँ आफै बिरामी हुनुहुन्छ है क्या अहिले? हो
5: हजुर हजुर।
0: ए सुर्खेतमा हुनुहुन्छ, यो अस्पतालमा आउनु भएको?
5: हजुर
0: हजुर। अनि औषधि उपचार भइराखेको छ कि हुन बाँकी छ?
5: हजुर हुँदैछ, अब रिपोर्ट आउन मात्रै बाँकी छ, हुँदैछ उपचार।
0: रिपोर्ट आउन बाँकी छ
5: हजुर।
0: जन्ममिति भन्नुहोस् त कति हो?
5: 2060 साल।
0: 60 साल,
5: 9 महिना।
0: 9 महिना,
5: 18 गते।
0: 18 समय भन्नु?
5: बिहानको 7:30
0: बिहानको 7:30 हो
5: हजुर।
0: जन्म कुन जिल्ला हो तपाईँको?
5: सल्यान नै हो। सल्यान,
0: सल्यान जिल्लामा ल सुन्नु छ है त ध्यान दिएर।
5: हजुर।
0: श्री गणेश आयनामा श्रीमती रामानुज आयनामा 2060 साल पौष शुक्ल पक्षको शुक्रबार दशमी तिथिमा जन्म, मेष राशि।
5: हजुर।
0: भरणी नक्षत्रको प्रथम चरण नाम आउँदो रहेछ तपाईँको लीलामणि भन्ने नाम आउँदो रहेछ। हजुर। मध्यनारी नरगण परेको छ, घातकमा तिथि प्रतिपदा षष्ठी एकादशी घातक, आइतबार घातक, मघा नक्षत्र घातक, नम्बरमा 1 नम्बर राशिमा तपाईँलाई मेष राशि नै घातक हुन्छ। तपाईँको आफ्नो राशि पनि मेष हो, तपाईँलाई मेष राशि नै घातक हुने ग्रह छ। अलिकति नसा सम्बन्धीको, पेट सम्बन्धीको समस्यामा अलि विशेष ख्याल गर्नु, पानी अलि धेरै पिउने गर्नु, पूर्णिमाको दिन चोखो निदो गर्नु, शुद्ध भोजन गर्नुहोस्, पूर्णिमाको दिन तपाईँलाई राम्रो हुन्छ। सरकारी क्षेत्र तपाईँको राम्रो देखाउँछ यहाँबाट हेर्दा। 2060 साल भन्नुभएको छ तपाईँले, अहिले ग्रह तपाईँको लागि चलिराखेको ग्रह भनेको सङ्कटा हो, यसले त अपरेसनहरू पनि गराउन सक्ने, सङ्कटाले गर्दाखेरि औषधि उपचारमा खर्च पनि गराउन सक्ने कुण्डली भन्ने परेको देखाउँछ। तपाईँको 29 वर्षसम्म ग्रह राम्रो छैन, 29 पछि राम्रो हुन्छ। विदेश यात्राहरूको लागि पनि राम्रो छ, विदेशतिर जाने हो राम्रै हुन्छ, नराम्रो छैन, ठिक छ
5: तपाईँको
0: चाहिँ, अरू त्यस्तो नराम्रो छैन, ठिकै छ बाबु। ग्रह दशाहरू चाहिँ राम्रै छन्, अलिकति सङ्कटा भन्ने ग्रहले गर्दाखेरि काममा कार्यमा रोकावट बाधा आउँछ तपाईँलाई, अहिले 7.5 शनि पनि चलिराखेको छ है, समस्या आएको, अरू त्यस्तो नराम्रो छैन, ठिकै समस्याहरू।
5: अहिले यो मृगला पेट सम्बन्धी, यता पेट सम्बन्धी समस्याले हस्पिटल आएको।
0: हजुर।
5: अहिले यो यसको लागि केही कवचहरू केही धारण गर्न मिल्छ
0: सङ्कटाको लागि? होइन, सङ्कटाको लागि मात्रै स्पेसली रत्न कवच धारण गर्नु पर्दैन।
5: हजुर।
0: तपाईँले के गर्नुहोस् भन्दा पूर्णिमाको दिन चोखो खानु, शुद्ध भोजन गर्नु, होइन, अनि त्यसपछि हप्तामा एक दुई पटक राजमा खाने गर्नु, राजमा खाने गर्नु, राजमा र भात चाहिँ तपाईँले पकाएर चाहिँ अलिकति थोरै बाहिर एउटा केहीको पातामा बाहिर राखिदिनु पहिला थोरै है, त्यसपछि त्यसपछि तपाईँ भित्र बसेर चाहिँ भाँडाको चाहिँ पस्केर खाने गर्नुहोस्, राजमा र चाहिँ भात खाने गर्नुहोस्, तपाईँले हप्तामा दुई पटक खानुहोस्, एउटा शनिबार खानुहोस्, एउटा मङ्गलबार खानुहोस् है, तपाईँलाई राम्रो हुन्छ, समस्या आउँदैन।
5: अनि यो मलाई कुन सम्बन्धी फलाम सुक्छन् सुक्दैन,
0: फलाम सम्बन्धी काम तपाईँको लागि ठिकै छ, त्यस्तो नराम्रो छैन, ठिक छ।
5: अनि कृषि सम्बन्धी
0: हजुर,
5: कृषि सम्बन्धी कृषि पशुपालन,
0: कृषिमा भैँसी पालन राम्रो, बाख्रा पालन राम्रो, लोकल कुखुरा पनि पालन राम्रो, ब्रोइलर त्यति राम्रो फाप्दैन तपाईँलाई, अरू अरू भइहाल्छ। बाख्रा पाल्नु भयो भने सेतो बाख्रा नपाल्नुहोस् होइन, अब सुँगुर बुँगुर पाल्नुहुन्छ त सेतो सेतो चाहिँ सेतो सुँगुर बुँगुर सेतो चाहिँ नपाल्नुहोस् होइन, कालो खालको पाल्नु,
5: हामी सुँगुर त पाल्दैनौँ।
0: तपाईँको ग्रह नराम्रो, ग्रह 29 नराम्रो हो,
5: तर
0: 29 नराम्रो भइराख्छ भन्ने कुराहरू हुँदैन, 29 नराम्रो भइराख्छ भन्ने कुराहरू चाहिँ हुँदैन। तपाईँले मलाई दिउँसो फोन गर्नु, यही नम्बरमा दिउँसो 10 फोन गर्नु, एउटा मन्त्र म तपाईँलाई दिन्छु, त्यो मन्त्र तपाईँले जप गर्नुभयो भने स्वास्थ्य तपाईँको राम्रो हुन्छ है।
5: हजुर
0: हस् हस् फोन गर्नुभयो, धेरै धन्यवाद कार्यक्रम सुन्दै गर्नुहोला। उहाँले फोन गर्नुभएको थियो आफ्नो बारेमा हेर्नको लागि चाहिँ फोन गर्नुभएको थियो उहाँले, तपाईँ पनि आफ्नो आफन्तको ग्रहको भाग्यको विषयमा जानकारी लिन चाहनुहुन्छ भने फोन गर्नुहोला 98451-75-223 र 98056-75-223 नम्बरमा सम्पर्क तपाईँले पनि गर्नुहोस्। मसँग प्रत्यक्ष रूपमा भेट्न चाहनुहुन्छ भने प्रत्यक्ष रूपमा भेट्नको लागि भरतपुर 8 गौरीगञ्ज हेल्प पोस्टकै अगाडि आएर पनि तपाईँले मलाई भेट्न सक्नुहुन्छ, कुनै पनि जिज्ञासाहरू छन् भने आएर प्रत्यक्ष रूपमा मसँग कुराकानी गर्न सक्नुहुन्छ, भेटघाट गर्न सक्नुहुन्छ भन्दै आजको लागि चाहिँ कार्यक्रम ज्योतिष वास्तुको समय अवधि पनि सकिएको जानकारी भने मलाई प्राविधिक मित्रबाट इसारा भएको छ, भोलि बिहान ठिक 7 म कार्यक्रम लिएर फेरि पनि उपस्थित हुनेछु। तबसम्मको लागि प्राविधिक मित्रको साथै म ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई बिदा दिनुहोस्। नमस्कार, शुभ दिन।
6: Radio Sinon 89.8 MHz.

0: सूचना संगीत र मनोरञ्जनको अटुट साहिनो यो हो रेडियो साहिनो 89.8 मेगाहर्ज साहिनो समय सूचक अहिले बिहानको 8 बज्यो इट्स 8 AM
1: योग गरौं रहौं निरोग पतञ्जली योगपीठ नेपाल महिला पतञ्जली योग समिति नेपाल पतञ्जली योग समिति नेपाल युवा समिति नेपाल र पतञ्जली योग समिति चितवनको सहकार्यमा आयोजित वृहत निशुल्क योग शिविरमा सहभागी भई स्वस्थ रहौ। योग शिविर हुने मिति 2083 जेठ 5 गतेबाट 7 गतेसम्म स्थान गुञ्जनगर ग्रीन पार्क समय बिहान 4:30 बजेबाट 6:30 बजेसम्म समन्वयन महिला पतञ्जली योग समिति चितवन महानगर योग समिति महिला महानगर योग समिति चितवन आयोजक भरतपुर महानगरपालिका 18 नम्बर ओडा कार्यालय
2: मैयादेवी कन्या कलेजको कक्षा 11 भर्ना सम्बन्धी सूचना
3: विभिन्न विधामा पर्याप्त छात्रवृत्ति प्रदान गर्ने यस क्षेत्रकै उत्कृष्ट कलेज मैयादेवी कन्या कलेजमा शैक्षिक सत्र 2083-84 लागि कक्षा 11 व्यवस्थापन शिक्षा शास्त्र र मानविकी संकाय अन्तर्गत अंग्रेजी र नेपाली दुवै माध्यममा बिहानी सत्रका लागि फारम वितरण भइरहेको जानकारी गराइन्छ।
2: प्रिन्सिपल मैयादेवी कन्या कलेज भरतपुर 10 चितवन सम्पर्क नम्बर 0656493495।
4: सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित ओडामा दर्ता गरौ।
1: घर जग्गा बहाल कर, व्यवसाय कर, भूमि कर, विज्ञापन कर, सरसफाई शुल्क, बहाल बिटौली शुल्क लगायतका कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित ओडामा बुझाऊ।
4: नियमानुसार कर तिरौ, दण्ड जरिवाना हुनबाट बचौ, आफ्नो आमदानी सम्पत्तिको वैधता स्थापना गरौं, व्यवसायको सम्मान बढाऊ,
1: समयमै कर तिरौ, सभ्य नागरिकको परिचय दिऊ। भरतपुर महानगरपालिका वडा नम्बर 24 र रेडियो साहिनोद्वारा जनहितमा जारी सन्देश। डेंगू ज्वरो एसिड जातको पोथी लामखुट्टेको टोकाईबाट मानिसमा सर्ने सरुवा रोग हो। प्राय घर वरिपरि बस्ने एसिड लामखुट्टेले दिनमा टोक्ने गरेको पाइन्छ। खास गरी बरसातको पानी प्लास्टिकका भाँडाहरू टिनका डब्बाहरू ड्रमहरू थोत्रा वा पुराना टायर गमला कुलरमा जम्मा भएको सफा पानी खुल्ला पानीको ट्याङ्की आदिमा फूल पार्दछ। यो लामखुट्टेले फूल पारेको एक हप्तापछि लार्वा हुँदै वयस्क लामखुट्टे तयार भई मानिसलाई रोग सार्न सक्दछ। डेंगू ज्वरोको लक्षणहरू डेंगू ज्वरोको मुख्य लक्षण भनेको 81 उच्च ज्वरो आउनु हो। यो ज्वरो 5 देखि 7 दिनसम्म रहन सक्छ। ज्वरो साथसाथै निम्न लक्षणहरू पनि देखा पर्दछ। असाध्यै टाउको दुख्ने, आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्ने, ढाड जोड्ने तथा मांसपेशीहरू दुख्ने, शरीरमा बिमिरा आउने, धेरै ज्वरो आई माथिका लक्षणहरू मध्ये 2 वा 2 भन्दा बढी लक्षण देखा परेको खण्डमा डेंगू ज्वरो भएको शंका गर्न सकिन्छ। वाकवाकी लाग्ने, बान्ता हुने, पेट दुख्ने, नाक वा गिजाबाट रगत बग्ने, रक्तस्राव हुने वा शरीरमा रगत जमेको चक्का देखा पर्ने, बेहोस हुने आदि खतराका लक्षणहरू पनि देखा पर्न सक्छ। डेंगू ज्वरोबाट बच्ने उपायहरू लामखुट्टेको टोकाईबाट बच्ने, घर आँगन वरिपरि सरसफाई गर्ने र पानी जम्न नदिने, खाली बट्टा टिन ड्रम टायर आदिमा पानी जम्न नदिने, खाने पानीको ट्याङ्की राम्ररी ढक्कन लगाएर राख्ने, गमला फुलदानीमा रहेको पानी हप्तामा 2 पटक फेर्ने र पानी सुक्न दिने, पुरै शरीर ढाक्ने गरी पुरा बाहुला भएको लुगा लगाउने, झ्याल ढोकामा लामखुट्टे नछिर्ने जाली लगाउने, सुद्धा झुल प्रयोग गर्ने, स्थानीय तहको सहभागितामा लामखुट्टेको लार्भा खोज र नष्ट गरी अभियान सञ्चालन गर्ने। यस सम्बन्धी थप जानकारीको लागि नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गरौं।
4: भरतपुर महानगरपालिका वडा नम्बर 18 र रेडियो साहिनोद्वारा जनहितमा जारी सन्देश।
1: चितवन राष्ट्रिय निकुञ्ज कार्यालयको सार्वजनिक अनुरोध
4: वन्य जन्तुको शिकार गर्ने, पक्रने, पाल्ने, ओसार पसार तथा वन्य जन्तुको कुनै अङ्ग बेचबिखन गर्ने जस्ता कानूनले निषेध गरेका कार्यहरू नगरौं।
1: मानव बस्तीमा वन्य जन्तु पसेमा चारैतिरबाट हो हल्ला गर्ने, जिस्काउने, लखेट्ने वा ढुङ्गा लगायत अन्य चीज वस्तुले हिर्काउने कार्य गर्दा वन्य जन्तुले आतिएर आक्रमण गर्न सक्छ। सावधानी अपनाई नजिकको निकुञ्ज कार्यालय वा सुरक्षा निकायमा खबर गरौं।
4: सामुदायिक वन प्रवेश गर्दा वन उपभोक्ता समितिले विधिपूर्वक वन प्रवेश खुलाएको बखत मात्र समूहमा सावधानी अपनाई घाँस दाउरा संकलन गर्न जानु पर्दछ। अनुमति बिना निकुञ्ज तथा अन्य वन क्षेत्र प्रवेश गर्नु निषेधित कार्य हो।
1: निकुञ्ज तथा मध्यवर्ती वन क्षेत्रको आसपास क्षेत्रमा खेतीबाली जोगाउनका लागि सिधा करेन्ट प्रवाह गरी विद्युतीय धराप राख्ने कार्य नगरौं नगराउ। यस्ता गतिविधिले दुर्लभ एकसिङ्गे गैंडा लगायत अन्य वन्य जन्तु घाइते वा मृत्यु भएमा कानून बमोजिम सजाय हुन सक्दछ।
4: वन डढेलो लागेमा डढेलो रोकथाम तथा नियन्त्रणका लागि स्थानीय समुदाय, सुरक्षा निकाय लगायत सबै सरकार वालाहरूको सक्रिय सहभागिताका लागि समेत यस निकुञ्ज हार्दिक अनुरोध गर्दछ।
1: थप जानकारीका लागि चितवन राष्ट्रिय निकुञ्ज कार्यालय कसरा चितवन, इमेल info@chitawannationalpark.gov.np। चितवन राष्ट्रिय निकुञ्ज र रेडियो साहिनोको जनहितमा जारी सन्देश।
4: सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित ओडामा दर्ता गरौ।
1: घर जग्गा बहाल कर, व्यवसाय कर, भूमि कर, विज्ञापन कर, सरसफाई शुल्क, बहाल बिटौली शुल्क लगायतका कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित ओडामा बुझाउ।
4: नियमानुसार कर तिरौ, दण्ड जरिवाना हुनबाट बचौ, आफ्नो आमदानी सम्पत्तिको वैधता स्थापना गरौ, व्यवसायको सम्मान बढाऊ,
1: समयमै कर तिरौ, सभ्य नागरिकको परिचय दिऊ।
4: गैंडाकोट नगरपालिका र रेडियो साहिनोद्वारा जनहितमा जारी सन्देश।
0: जापानिज इन्सेफ्लाइटिस क्युलेक्स जातको पोथी लामखुट्टेको टोकाईबाट मानिसमा सर्ने किटजन्य सरुवा रोग हो। यो लामखुट्टे, सुँगुर, बंगुर, हाँस जस्ता पशु पक्षीलाई टोकेपछि मानिसबाट मानिसमा सर्दैन। लक्षणहरू: अचानक उच्च ज्वरो आउनु, बेसरी टाउको दुख्नु, बान्ता हुनु, शरीर काम्नु, घाँटी अर्रो हुनु, बेहोस हुनु। यो रोग लागेपछि पक्षघात हुने, अपाङ्ग हुने र अन्त्यमा मृत्यु समेत हुन सक्दछ। त्यसैले यो रोगको कुनै पनि लक्षण देखिन साथ बिरामीलाई जति सक्दो चाँडो नजिकको अस्पतालमा लैजानु पर्दछ।
5: यो रोगबाट बच्ने उपायहरू: लामखुट्टेको टोकाईबाट बच्ने, घर वरिपरि पानी जम्ने खाल्टा खुल्टी पुर्ने, बालबालिकालाई यो रोग विरुद्धको खोप लगाइदिने, सुँगुर, बंगुर, हाँस जस्ता घर पालुवा पशु पक्षीलाई व्यवस्थित तरिकाले घरदेखि टाढा राखी पाल्ने, सम्भव भएसम्म घरको झ्याल ढोकामा मसिनो जाली हाल्ने।
4: भरतपुर महानगरपालिका वडा नम्बर 18 र रेडियो साहिनोद्वारा जनहितमा जारी सन्देश। चैते धानमा नेक ब्लास्टको समस्या:
1: चितवन जिल्लाको रत्ननगर र खैरहनी नगरपालिकामा लगाइएको चैते धानमा नेक ब्लास्ट घाँटी मरुवाको समस्या देखिएको छ। एक किसिमको ढुसी जन्य रोग हो। यो रोगको मुख्य लक्षण भनेको बाला मुनतिरको डाँठमा कालो धब्बा देखिने, बालामा पोषण नपुग्ने, बाला सुक्ने र अन्तमा बाला भाँचिने हुन्छ।
4: रोगको लागि अनुकूल मौसम:
1: अत्याधिक सापेक्षित आर्द्रता, शीत र नाइट्रोजन मलको बढी प्रयोगमा यो रोग हावाको माध्यमबाट निकै तीव्र गतिमा फैलिन्छ। समाधानका उपायहरू:
4: रोग प्रतिरोधात्मक जातहरू जस्तै चैते 2, हर्दीनाथ 1, हुमल 2, हुमल 5, हुमल 6 र हुमल 7 लगाउने।
1: खेतमा पानी जमाइराख्ने:
4: वेबिस्टिन वा डेरोसा 2-3 ग्राम प्रति केजी बिउका दरले बिउ उपचार गरी ब्याड राख्ने।
1: ट्राइसाइक्लाजोल 75%, WP 0.75 ग्राम प्रति लिटर पानीमा वा कासुगामाइसिन 3%, SL 1.5 मिलिलिटर प्रति लिटर पानीमा वा हेक्साकोनाजोल 5%, EC 2 ग्राम प्रति लिटर पानीमा मिसाई 15 दिनको फरकमा 2-3 पटक छर्कनुहोस्।
6: रेडियो साइन 89.8 मेगाहर्ट्ज।

0: सूचना संगीत र मनोरंजन को अटूट साहिलो यो हो रेडियो साहिलो 89.88 मेगाहर्ज
1: साहिलो समय सूचक अहिले बिहानको 9 बज्यो 8:09 AM

0: बसेको नेपाली खबरमा विनु शर्माको नमस्कार। पूर्व प्रधान नायब न्यायाधीश डीआईजी तथा सुरक्षा विज्ञ हेमन्त मल्लले राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदन र त्यसमा गरिएका कार्यवाहीका सिफारिशहरूलाई सामान्य रूपमा लिनुपर्ने बताउनु भएको छ। विगतमा पनि यस्ता प्रतिवेदन र सिफारिशहरू आउने परम्परा रहेकोले कर्तव्य उहाँले यसबाट बजारमा संशय फैलाउन र ढराउन आवश्यक नरहेको समेत प्रष्ट पार्नु भएको छ। नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली दिवसमा पत्रकार खिमवंशसँग कुराकानी गर्दै सुरक्षा विज्ञ मल्लले प्रतिवेदनमा नाम समेटिँदैन सबैलाई कार्यवाही सुशीला कार्की नेतृत्वको सरकार जनजी आन्दोलनको उपस्थापित स्मरण गराउँदै उहाँले उक्त आन्दोलनका घटनाबारे अनुसन्धानको दायरामा पाइनु सामान्य कुरा भएको तर्क समेत गर्नु भएको छ। पूर्व एआईजी तथा सुरक्षा विज्ञ मल्लले राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदनबारे भ्रष्टै कार्यवाहीको सिफारिश हुने मल्लको कुरा नभएको हुँदा यसबाट डराउनु पर्ने आवश्यकता नरहेकोमा जोर दिनु भएको छ। सरकारले अब यसलाई कुन रूपले ग्रहण गर्छ र कसरी यो विषयलाई सोझाउँछ त्यसमा बाँकी टिप्पणी हुने पनि उहाँले बताउनु भएको छ। जनजी आन्दोलनमा सामान्य छुइएका मात्र व्यक्ति पनि अनुसन्धानमा पाइएको हुँदा सबैजना कार्यवाहीको भागीदार हुन्छ भन्ने नरहेको समेत उहाँको भनाइ थियो। मुस्लिम धर्मावलम्बीहरूको दोस्रो महापर्व बकर ईद आज देशभरमा मस्जिदमा मनाइरहेछ। ईद उल फित्र अर्थात रमजान पर्वको 70 दिनमा बकर ईद मनाउने धार्मिक विधि छ। मुस्लिम धर्मावलम्बीले आज बिहानै स्नान गरी नजिकैको मस्जिद वा ईदगाहमा गई सामूहिक नमाज पढ्ने परम्परा रहेको छ। नमाज पढिसकेपछि एकापसमा शुभकामना आदान प्रदान गर्ने गरिएको छ। यस अवसरमा दरबार मार्ग स्थित नेपाली जामे मस्जिद, काश्मीरी मस्जिद लगायत देशभरका मस्जिद र ईदगाहमा मुस्लिम धर्मावलम्बीको भीड लाग्ने गर्दछ। हिजरी सम्बत अनुसार 1439 वर्ष पहिले अल्लाहको आदेशमा इब्राहिमले आफ्नो छोरा इस्माइल अलैहि सलामलाई बलिदान गर्न तयार भएको सम्झनामा यो पर्व मनाउन थालिएको हो। यो सन्तान इब्राहिमको सन्तान प्राप्तिका लागि अल्लाहसँग मन्नत मागेको बताइन्छ। अल्लाहले सन्तान सुख दिए कुर्बानी गर्छु भने इब्राहिमको प्रतिबद्धता अनुरूप अल्लाहले मिसको परीक्षण स्वरूप सपनामा कुर्बानी गर्नुपर्छ भनेको मुस्लिम धर्मावलम्बीको विश्वास रहेको छ। राष्ट्रपति रामचन्द्र कोविन्दले शुभकामना व्यक्त गर्दै विविधता बीचको एकताले नै राष्ट्र भावनालाई प्रगाढ बनाउँदै आपसी भाइचारा र असमानताको सन्देश प्रवाह गर्न मदत गर्छ भन्ने विश्वास व्यक्त गर्नुभएको छ। त्यस्तै उहाँले सबैमा सुख शान्ति तथा समृद्धिका लागि शुभकामना व्यक्त गर्दै यस पर्वले मातृभूमि सबैको आत्मीय सम्बन्ध अवश्य प्रगाढ बनाउँदै राष्ट्रिय समृद्धि र विकासमा योगदान पुर्याउने समेत उल्लेख गर्नुभएको छ। त्यस्तै उपराष्ट्रपति रामचन्द्र प्रसाद यादवले शुभकामना व्यक्त गर्दै पर्वले समाजमा सहानुभूति सहयोग भाइचारा र मेल मिलापलाई अझ सबल बनाउँदै सबैलाई एकापसमा मिलेर बस्न प्रेरित गर्ने समेत उल्लेख गर्नुभएको छ। नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले चाडपर्वले समाजमा आपसी सम्मान सहिष्णुता र सद्भावको गौरवशाली परम्परा कायम भइरहेको बताउनु भएको छ। बकरीदका अवसरमा शुभकामना व्यक्त गर्दै उहाँले नेपाल बहुजातीय बहुभाषीय बहुधार्मिक तथा बहुसांस्कृतिक विशेषताले सम्पन्न राष्ट्र भएको र उहाँहरूका चाडपर्वले समाजमा आपसी सम्मान सहिष्णुता र सद्भावको गौरवशाली परम्परा कायम गर्दै आएको बताउनु भएको छ।
1: दाई, एक चियाको 30 रुपियाँ कस्तो महँगो? आजकल त तिन कुरामा पनि पैसा असुल नहुने।
2: हुन्छ नि भाइ, अब एनसेलमा पैसा असुल
1: हो र?
2: हो नि, एनसेलमा अब मात्र 18 रुपियाँमै एक दिनको लागि 30 मिनट अल नेपाल कलसँगै मजाले कुरा गर्न पाउनुहुन्छ। अनि भएन त पैसा असुल
1: गजब रहेछ। अब म पनि पैसा असुल गर्छु।
2: आजै #1233# डायल गर्नुहोस् वा एनसेल एपमा गई यो ब्याग खरिद गर्नुहोस्। एनसेल, नेपालकै लागि।
3: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलिखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रम सम्बत 2083 साल आषाढ मसान्त भित्र बकेलता साँवा ब्याज बुझाई कर्जा चुक्ता वा निहुनित गरेमा ब्याज छूटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।
0: राष्ट्रिय मानवाधिकार आयोगले भोटदेवको नगर युवा आन्दोलनमा सम्बन्ध रहेको आरोपमा सभापति रघुवानी छाले सोत राष्ट्रपाका सत्र सांसदमाथि छानबिन तथा अनुसन्धान गर्न सिफारिश गरेको छ। सार्वजनिक र निजी सम्पत्तिमा तर्फ लोकपाठ र आचरणमा सांसदहरूको सम्मान नेता हुन सक्नु हुँदै सूचना अनुसन्धान गर्ने आयोगले सिफारिश गरेको हो। राष्ट्रिय सभापति रघुवानी लक्खु कारागारबाट बाहिरको घटना फौजदार अपराध भएको लेखर्दै यसबारे अनुसन्धान गर्ने आयोगले भनेको छ। कारागार ऐन 2089 तथा 49 अनुसारको फौजदारी अपराध भएको प्रतिवेदनमा उल्लेख छ। रामेश्वर जेलबाट बाहिरको घटनामा राष्ट्रका सांसदहरू मनोज चौर अमरी ठकाल सुनिता आयोग सुनताको घेराइमा राखेको छ। आयोगले रामेश्वरलाई कारागारबाट बाहिर निकालेर उनीहरूबाट फौजदारी अपराध भएको भन्दै त्यसमा सूक्ष्म अनुसन्धान गर्न भनेको छ। प्रतिवेदनमा 2023 गतिको आन्दोलनका क्रममा सुदन कुरुङले नेतृत्व दिएपछि होलडङ्गा भएको निष्कर्ष निकाल्दै गठित थप अनुसन्धान गर्न सीमित भनिएको छ। पचाएको सख्त व्यवहार सड़कमाथिबाट आएको सुक्खा पहिरोको कारण सड़क अवरोध यातायात सेवा बन्द भएको हो। माथिबाट खसेको सुक्खा पहिरोको कारण कच्चा सड़क अवरोध भएको प्रहरीले जनाएको छ। 10 मिटर माथिबाट आएको सुक्खा पहिरोमा सड़क पुरेको र स्वयं पहिलो पछाउने कार्य हुन नसकेको कारण सड़क अवरोध रहेको प्रहरीले जनाएको छ। पश्चिमी वायु र स्थानीय वायु तथा नेपालको पूर्व विभाग मेची क्रायको निम्नचापीय क्षेत्रको प्रभाव रहेको छ। जसको कारण कोशी बागमती गण्डकी मधेस प्रदेश सिन्धुली कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाड़ी विभागका थोरै स्थानहरूमा तथा बागमती र गण्डकी प्रदेशका तराई विभागका एक दुई स्थानमा मेघगर्जन सहित वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम विभागले जनाएको छ। विभागका अनुसार सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई विभागमा तातो दिन हुन सक्ने सम्भावना रहेको छ। सुदूरपश्चिम कर्णाली लुम्बिनी र कोशी प्रदेशका तराई र पहाड़ी विभागमा हावाहुरीको पनि सम्भावना रहेको छ। आज राति देशभर साधारणतया बादल लाग्नेछ। बागमती गण्डकी लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा कोशी मधेस कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन सहित मध्यमसम्मको वर्षा हिमपातको सम्भावना रहेको छ। जल तथा मौसम विभागका अनुसार अहिले बिहान कोशी र बागमती प्रदेशका एक दुई स्थानमा वर्षा भइरहेको छ। नभएको बताएका छन्। द्वन्द्व अन्त्यका लागि सम्झौता गर्न त्यहाँ मुख्य उत्सुक देख्छ पनि अहिलेसम्म सहमति नजुटिसकेको ट्रम्पको भनाइ छ। सम्झौता हुन नसके वाशिङटनले पुनः सैन्य आक्रमण शुरू गर्न सक्ने चेतावनी समेत उनले दोहोऱ्याएका छन्। इरानी सरकारी टेलिभिजनले एउटा मसौदा सम्झौताको विवरण सार्वजनिक गरे लगत्तै ट्रम्पको यस्तो भनाइ आएको हो। उक्त कथित मसौदामा हर्मुज जल क्रिममा पुनः खोलेर उक्त क्षेत्रबाट अमेरिकी सीमा फिर्ता हुने उल्लेख थियो। व्हाइट हाउसले भने विवरणलाई पूर्ण रूपमा कपकरफिट भन्ने खारेज गरिदिएको छ। गत साताको अन्त्यतिर दुवै पक्षले वार्तामा प्रगति भएको संकेत गरेपछि छिटै सम्झौता र घोषणा हुन सक्ने अड्कलबाजी गरिएको थियो। तर तेह्रले तत्काल सम्झौता फल हाल्ने अवस्था नरहेको पुष्टायो भने ट्रम्पले पनि आफ्ना वार्ता कार्यालयलाई हतार नगर्न निर्देशन दिएको बताएका थिए। चन्द्रपथमा हिजो बेलुका भएको इलिमिनेटर खेलमा सनराइजर्स हैदराबादलाई 47 रनले हराउँदै राजस्थानले गुजरात टाइटन्ससँगको भेट पक्का गरेको हो। टस हारेर पहिला ब्याटिङ गरेको राजस्थानले 8 विकेट गुमाएर 243 रन बनाएको थियो। राजस्थानका लागि वैभव सूर्यवंशीले 29 बलमै 97 रन बनाएका छन्। दुर्गत सूर्यले 21 बलमा 50 रन बनाएका छन् भने एसओई जयसवालले 29 र कप्तान रियान परागले 26 रन बनाएका छन्। राजस्थानले दिएको 244 रनको
4: लक्ष्य पछ्याएको गुजरात 19 ओभर 2 बलमा 192 रन बनाउँदा अल आउट भएको छ। अब राजस्थानले फाइनल प्रवेशका लागि गुजरात टाइटन्ससँग प्रतिस्पर्धा गर्नेछ। भोलि बेलुका 7:45 न्यू चण्डीगढमा हुनेछ भने पराजित हैदराबाद भने प्रतियोगिताबाट बाहिरिएको छ। काठमाडौँ उपत्यकामा रेडियो नारायण 99.1 छैठौंका रेडियो स्टेशनहरू र नेपाली नेटवर्कबाट एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिले यति नै 10 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछ।

0: सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित ओडामा दर्ता गरौ।
1: घर जग्गा बहाल कर, व्यवसाय कर, भूमि कर, विज्ञापन कर, सरसफाई शुल्क, बहाल बिटौली शुल्क लगायतका कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित ओडामा बुझाऊ।
0: नियमानुसार कर तिरौ, दण्ड जरिवाना हुनबाट बचौ, आफ्नो आमदानी सम्पत्तिको वैधता स्थापना गरौ, व्यवसायको सम्मान बढाउ,
1: समयमै कर तिरौ, सभ्य नागरिकको परिचय दिऊ। भरतपुर महानगरपालिका वडा नम्बर 24 र रेडियो साहिनोद्वारा जनहितमा जारी सन्देश।
2: मैयादेवी कन्या कलेजको कक्षा 11 भर्ना सम्बन्धी सूचना।
3: विभिन्न विधामा पर्याप्त छात्रवृत्ति प्रदान गर्ने यस क्षेत्रकै उत्कृष्ट कलेज मैयादेवी कन्या कलेजमा शैक्षिक सत्र 2083-84 लागि कक्षा 11 व्यवस्थापन, शिक्षा शास्त्र र मानविकी संकाय अन्तर्गत अंग्रेजी र नेपाली दुवै माध्यममा बिहानी सत्रका लागि प्रारम्भ वितरण भइरहेको जानकारी गराइन्छ।
2: प्रिन्सिपल मैयादेवी कन्या कलेज भरतपुर 10 चितवन। सम्पर्क नम्बर 0656493495।
4: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलेंस 89.8 MHz।
5: खरो विषयमा दरो बहस, नेपाली बहस, यस नेपाली बहसका साथमा प्रीति तयारी चाउचाउ डिसोम फाइबर नेट
6: रेडियो रेफ्रम स्टेशनहरूबाट एकैसाथ सुनिराख्नु भएको छ नेपाली बहस। यतिखेर विशाल प्लेटफर्म हाम्रो पात्रो .com र नेपाली नेटवर्क .com पनि प्रसारण भइरहेको छ। काठमाडौँ उपत्यकामा रेडियो नारायण 99.1 MHz पनि नेपाली बहस तपाईँ सुनिराख्नु भएको छ। नेपाली बहसमा हामी राजनैतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, कूटनैतिक क्षेत्रका विषयमा र प्रवासका विषयमा छलफल र बहस गर्ने गर्दछौं। नेपाली बहस धेरै नेपालीहरूले मन पराउने कार्यक्रम हो र विश्वमा छरिएर रहेका हरेक नेपालीहरूले हरेक प्लेटफर्म मार्फत हामीलाई सुनिराख्नु भएको छ र देशभरका आम नागरिक श्रोता दर्शकहरूले पनि हामीलाई सुनिराख्नु भएको छ। नेपाली बहसमा आज हामी चर्चा गर्न चाहन्छौ बेसमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद राजीव खत्री हुनुहुन्छ। राजीवजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार,
7: यो सिफारिस तपाईँले पुरा पढेर प्रश्न गर्दै हुनुहुन्छ कि नपढेर प्रश्न गर्दै
6: हुनुहुन्छ? भिडलाई उत्काउनका निम्ति तपाईँले पनि त सहयोग गर्नुभयो नि त होइन?
7: नाम आउने बित्तिकै, नाम आउने बित्तिकै कारवाहीलाई सिफारिस भनेर नभन्नुहोस् न। त्यहाँ प्रश्न के लेखेको छ पहिला पढ्ने हो कि
6: तपाईँले जुन भूमिका निर्वाह गर्नुभयो त्यसमा त पढ्नुभयो नि त, तपाईँको भूमिका पनि त रहेछ नि त होइन?
7: होइन, मैले भने ठिक छ, मेरो भूमिकामाथि उसले सूक्ष्म रूपमा अध्ययन गरेर अध्ययन गर्ने भनेर भन्यो होइन, अनुसन्धान गर्नु भनेर भन्यो, सूक्ष्म रूपमा अध्ययन गर्ने भनेर भन्यो, तर भेटिँदैन कहीँ पनि। त्यो भन्ने
6: बित्तिकै
7: सुन्नुहोस् न, कारवाहीको लागि सिफारिस गर्यो भनेर त्यो अतिरञ्जित प्रश्न भयो
6: होइन? तपाईँको भूमिका छ,
7: तर तपाईँले पहिला मानव अधिकार आयोगले लेखेको प्रतिवेदन सरासर सबै पढ्नु पर्यो। त्यो सरासरको के भनेको त तपाईँले पढेर सुनाउनु
6: सुनाउनु पर्दैन राजीवजी, तपाईँको भूमिका छैन भएको त्यहाँ यसमा, तपाईँले चाहिँ त्यहाँ काम गर्नु भएन।
7: भूमिका त्यो भूमिका थियो भनेदेखि त राष्ट्रिय मानव अधिकार आयोगले केपी गोली रमेश लेखक त्यसै गरी त्यति बेलाका तत्कालीन संचार मन्त्रीको भूमिका जस्तै फलानालाई कारवाही गर्नु, कानुन बनाउनु भन्थ्यो होला नि त, भन्दैन त्यो भएर सांसदमाथि शङ्का राखेर उसले के भन्यो भने थप अहिले प्रमाण पुग्दैन, त्यसको ठ्याक्क आफै भन्नु भने अहिले प्रमाण पुग्दैन, तर अनुसन्धान गर्नु भनेको, अनुसन्धान गर्नु भनेको मतलब अनुसन्धान गर्न सकिन्छ सकिन्छ भनेको हो कि, त्यही कारवाहीको कहीँ पनि सिफारिस गरेको छैन।
6: अनुसन्धान त बाहिरमा आउनुभयो होइन राजीवजी?
7: अनुसन्धान अनुसन्धान त फेरि खुल्ला हुन्छ नि, अनुसन्धान त तपाईँ तपाईँ माथि पनि हुनसक्छ, म माथि पनि हुनसक्छ, अरू माथि
6: हुन्छ र म तपाईँ टिभी आएर कराउँदै
7: अनुसन्धान गर्दै आएर जो कोही व्यक्ति पनि अनुसन्धान कहाँभित्र आउँछ सर?
6: तपाईँ चाहिँ कहाँ आउनुभयो त्यसो भए?
7: ठिक छ, सुन तस्कर, रक्त चन्दन तस्कर, खाद तस्कर, बालुवा तस्कर, यस्ता तस्करै तस्कर अनि नेताका छोराछोरीको कुकर्मको भन्नातोड गर्ने अभियानलाई त स्वागत गरेकै हो त। मानवता मरेपछि, मानवता सकिएपछि, संवेदना नगरेपछि, गाडीले हानेर जमिनमा लडेकी बालिकालाई नउठाएपछि विरोध गरेकै हो त, छातीमा गोली, टाउकोमा बच्चामाथि गोली लागिसकेपछि चिच्याएकै हो त, अब के भन्नुहुन्छ? भ्रष्टाचारमाथि, आममाथि, बलात्कारमाथि, आममाथि, मानव बेलमाथि, आममाथि भनेपछि कानुनी राजको माग गरेकै हो त. नेपालमा जङ्गली राज कि अब जङ्गली राजमा नेपाल भनेर छुट्याउन नसक्छ, अक्क बक्क परेकै हो त. अनि तिन कोहीमा रेगीका भत्रीको टिजामा गोली छेडिँदा ढुङ्गा बोल्यो तर पजेरोमा चढ्नेहरू बोलेन. त्यस बेला नेपाल नेपाल मानवाधिकारको अवस्था चिन्ताजनक छ भनेर टेलिभिजनबाट बोलेकै हो त. अनि अनि त्यसपछि तपाईँ पछि जुन परिवर्तनका लागि शान्तिपूर्ण जिन्जी विद्रोहमा समर्थन जनाएकै हो, अब त्यस विरुद्ध खबरदारी गरेकै हो, युवाहरूलाई सचेतता गराएकै हो. अब त्यसमा मानवाधिकार आयोगले अनुसन्धान गर्ने गर्नुपर्छ भनेर भन्छ, अनुसन्धान गर्नुपर्छ. त्यसमा के छ त? अनि रविन्द्रलाई बाहिर निकाल्नुहोस् भन्नुभन्दा अगाडि त्यसका अरू तपाईँ यति खोज अनुसन्धान गर्दै गर्दा चाहिँ त्योभन्दा अगाडि राज्यले अरू के भनेको थियो भनेर पनि त हेरिदिनु पर्ला नि त. त्यो चाहिँ कुन अवस्थामा आएर भन्यो राज्यले बालिङले नेतृत्व लिएनन् भने रविलाई निकाल्नुपर्छ भनेर कुन अवस्थामा गएर भन्यो भन्ने पनि त होला नि त. अनियन्त्रण गर्दै जाँदाखेर नेतृत्व आन्दोलन गर्नेको नेतृत्व कसरी नलिँदाखेर यो नेतृत्व कसरी लिनुपर्छ? नभएदेखि यो सिमदाबाद डर हो, सिमदाबादका महत्वपूर्ण डाटा सेन्टर र कागजहरू छ, त्यसो नगरौँ भनेर लेखिएपछि तपाईँले हेर्नु के हो भने चाँदनी सम्पत्ति तोडबाट आमदानी रोक्नुपर्छ, अब जेएनजीको हातमा देश आइसक्यो भनेर भनेको चाहिँ त्यो चाहिँ स्क्रिनसट यहाँले हेर्नु कि हेर्नु भएन. त्यस कारणले त्यो भनिएको विषय कति बेला हो भन्दाखेरि यी सबै कुरा भनिसकेपछि भनिएको कुरा हो.
6: तर तपाईँका पार्टी सभापति रवि लामी छानेले जेलबाट ब्रेक गर्दाखेरि चाहिँ धेरै कैदी बन्दीहरूलाई भगाएको पनि त आरोप लाग्यो होइन?
7: होइन, त्यो उहाँकै सन्दर्भमा पनि यो हेरोइन कसरी बन्छ भन्ने कुरा मैले बुझेको छैन क्या. यो सबै कुराहरू आइसकेको छ. उहाँले जेल कैदी भगायो भनेर मानव अधिकार आएको प्रतिवेदनले भनेको पनि छैन होइन. त्यो पछाडि जेलबाट भाग्ने अवस्था पर्यो भनेर रवि लामिछानेलाई चिताउनु गरेर गरेको त मैले कहीँ पनि त्यो प्रतिवेदनमा भेट्टाउँदिनँ त. यो कस्तो हुँदैछ भने मान्छेले आफ्नो आफ्नो हेडलाइन कसरी चाहेको छ मिडियाले त्यही हेडलाइन बनाएर प्याक्य गरिदो रहेछ कि.
6: होइन, तपाईँलाई कर्मी हो, तपाईँलाई थाहा छ होइन, धेरै मिडियाहरूले चाहिँ ट्रोल गर्छन्, धेरै मिडियाहरूले चाहिँ म्यानिपुलेट गर्न खोज्छन्, तर चाहिँ अनुसन्धानको बारेमा तानिसकेपछि अब चाहिँ अनुसन्धान
7: मैले भने नि 17-18 जना हामी राज्यसभाका सांसदहरू मैले अघि भनिसकेँ, त्यो आन्दोलनमा नैतिक समर्थन राख्ने मान्छे म हो. त्यो
6: आन्दोलनमा समर्थन राख्नुभयो तपाईँले त होइन, तत्कालीन बेलाका शासकहरूलाई
7: भनेका त्यस्तो हो. मैले कहीँ पनि शब्द गरेको छैन. तपाईँले मलाई त्यहाँ तपाईँले त्यो दिन बिहान चाहिँ मैले पटक पटक तपाईँकै कार्यक्रममा पहिला एउटा टेलिभिजन कार्यक्रम मैले भनेको छु. मैले टोलीहरूको मैले त्यहाँ लेखेको छु, प्रत्येक दिन महिना सरकारी विदेशी ऋण लिएको छ जुन सरकार अनि जुन तपाईँको अनि मेरो भाग्यमा चुनिन्छ भनेर मैले उहाँलाई प्रष्टसँग त्यहाँ लेख्दै गएर तल के भनेको छु भने यसको जवाब खोज्न आज तपाईँ सडकमा जाँदै हुनुहुन्छ. शासक अराजक छ, अराजकता मचाउन सक्छ, सचेत रहनु होला. यिनीहरूका लागि तपाईँको मूल्य चार अङ्क हो, घर पुरेर बस्नुभएका मम्मी बुवाका लागि सर्वस्व हो. जोसँगै होस् आफ्नो शुभकामना भनेर लेखेको थिएँ. यसमा के छ
6: शासकहरूप्रति तपाईँले त विश्वमै गर्नुभयो नि भने अघि
7: नै तपाईँलाई भनिसकेँ नि. अब यो के अरे उनीहरूले चराको बेपिति लुट के पक्षमा चाहिँ के म लुट दर्शन गरेँ हुन सक्दैन सकिन्छ. मैले अघि नै माथि स्वीकारिसकेँ त. मैले परिवर्तनका लागि शान्तिपूर्ण जिन्दगी विद्रोहमा समर्थन जनाएकै हो. विरुद्ध सचेतापूर्वक खबरदारी गर्ने गर्नका लागि युवाहरूलाई आह्वान गरेकै हो भनेर भनिसके त मैले.
6: तपाईँको खास भूमिका के हो त्यसमा चाहिँ के आएको छ मानव अधिकार आयोगको प्रतिवेदनमा? स्क्याच
7: तपाईँले मानव अधिकार आयोगको प्रतिवेदनै पढ्नु भएन त त्यसो भएदेखि. होइन,
6: तपाईँले सूक्ष्म रूपमा अनुसन्धान गरेर त भनेको छ नि त त्यहाँ.
7: अनि त्यो भन्ने बित्तिकै त्यो त अपराधी करार त गर्नु भएन नि त. त्यहाँ त के भनेको भन्दाखेरि तपाईँ उनीहरूको हामीसँग प्रमाण पुग्दैन सूक्ष्म छानबिन गर्न सकिन्छ भनेको हो नि त त्यसको अर्थ
6: पुग्दैन भनेको छ मानव अधिकार आयोगको प्रतिवेदनले.
7: तपाईँले त्यो म तपाईँलाई पुरै पढेर सुनाइदिनु भन्नुहुन्छ भने म
6: तपाईँलाई
7: सुन्नुहोस्, प्रदर्शनका आह्वानकर्ता अभियन्ता समर्थकका व्यक्तिहरू भनेर त्यसपछि नाम जति पनि व्यक्तिहरू उहाँहरूको आए होइन. त्यसपछि तर के भन्यो भन्दाखेरि त्यो जेएनजी प्रदर्शन सङ्घ अहिले टुटिएको भन्ने निजको सामाजिक सङ्घ प्रकाशित समाचार र राष्ट्रिय अनुसन्धानहरूले निजको प्रदर्शनमा सहभागिता हुन सक्ने भनी आकलन गरेको प्रतिवेदनका समेतका आधारमा उल्लेख हुन गएको देखिन्छ। उनीहरूको अभिव्यक्ति र प्रदर्शनलाई उत्तेजित बनाउन भूमिका खेलेको भन्ने विभिन्न कोणबाट टीका टिप्पणी टीका टिप्पणीको यस्तै मीडियाहरूबाट तपाईँहरूले प्रश्न सोधेका आधार समेत भएको देखिँदा भाद्र 23 र 24 गते घटनामा भएको महानगर भौतिक क्षतिका समेत कार्यमा निजको समर्थन रहे नरहेको र निजहरूको अभिव्यक्तिबाट समेत प्रदर्शनकारीहरू आफैसित उत्तेजित भई कुनै असर वा प्रभाव परेको नपरेको सार्वजनिक शान्ति सुरक्षा तथा खलल पुग्नु भए नभएको सोको दुरुस्थान भए नभएको सम्बन्धमा थप अनुसन्धान हुन आवश्यक देखिन्छ भन्छ उहाँले।
6: तत्कालीन कार्य आयोगलाई पनि त्यस कार्य सिफारिस गरे नि त होइन
7: उहाँले पनि त्यो परिवर्तनलाई काहीँ न काहीँ आत्मसात गर्नुभयो। मैले भन्छ नि त्यो परिवर्तनलाई ज जसले आत्मसात गरे त्यो सबैलाई उसले काहीँ न काहीँ शङ्काको घेरामा लिएको छ। अघिल्लो दिन बच्चाहरूको गोली लाग्यो त्यो दिन राति जो जो अभिभावकहरू हुए या जो जसलाई त्यसको पीड़ा बोध भयो तिनीहरूलाई पनि शङ्काको घेरामा
6: राख्यो। कारागारबाट प्रतिबन्ध बाहिर पठाउने कार्यमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामी सामेलले शङ्काको दायरामा राखी सूक्ष्म अनुसन्धान गर्न पनि सिफारिस गरेछ।
7: यही नै हो त त्यही भनेको त हो नि होइन यही भनेको पुग्दैन होइन छ भनेदेखि त कानुन बनाएर
6: कार्यालय तयार हुनुहुन्छ होइन
7: किन म त हिजै कस्टमरले आफ्नो कुरा भनिसकेँ म गर्ने हो भने म रेडी म तयार छु
6: तर प्रभावित पार्ने सम्भावना पनि त छ नि त होइन विभिन्न किसिमका सरकारमा हुनुहुन्छ तपाईँ त सत्तामा हुनुहुन्छ होइन यो प्रतिबन्ध कार्यान्वयन हुन्छ कि हुँदैन भन्ने संशय पनि प्रतिबन्ध कार्यान्वयन हुँदैन नि त यसलाई त
7: होइन त्यो मलाई लाग्दैन त्यो प्रतिवेदन पहिलो कुरा त्यो प्रतिवेदन कुन तवरबाट आयो भन्ने कुरा त हेर्नै पर्छ होइन एउटा त्यो के अरे प्रतिवेदन आउने बित्तिकै अक्षरशा पालना गरिनुपर्छ भन्ने कतिपय कुराहरू त हुँदैनन् तर अदालती प्रक्रियामा जान थप अनुसन्धान गर्नलाई समस्या हो भन्ने मलाई लाग्दैन। अनुसन्धान नै सबै कुरा हो भन्ने कुरा चाहिँ होइन किनभने मैले अघि नै भनिहालेँ रेणुका खत्रीको खुट्टामा गोली राख्दाखेर को बोल्यो तिन गोली घटनामा पत्रकार रजकको हत्या हुँदाखेर को बोल्यो कुन चाहिँ आयोग बोलेको थियो प्रश्न त्यहाँ पनि तिर्सिन्छ। त्यस कारणले
6: प्रति तपाईँ सन्तुष्ट हुनुहुन्छ राजुजी
7: मैले सन्तुष्ट र असन्तुष्ट मैले अहिले मैले व्यक्त गरेकै छैन मैले के पनि भनेको छैन माप्ने कुरा के भनेर उनले के छ अनुसन्धान गर्नुपर्ने भनेको कुरा म अनुसन्धान गर्ने हो कि त्यसको लागि मेरो जिम्मेवारी मेरो भागमा पर्ने कुरा मैले गर्ने कुरा छँदैछ अरू साथीहरूले पनि पक्कै सहयोग गरिहाल्नुहुन्छ तर जेएनजी मुभमेन्ट भएकै हो त्यो आन्दोलन धेरै थियो त्यहाँ गोली ठोकिएकै हो गोली ठोकिएपछि भोलिपल्ट नहुनुपर्ने घटनाहरू भएकै हो तर डराउनेमा संलग्नता कसको थियो भन्ने कुरा अनुसन्धानले खोज्ने नै छ। अनुसन्धानले कति व्यक्तिहरूलाई पक्राउ गरेकै छ ती व्यक्ति कुन पार्टीसँग संलग्न छन् कुन कुन व्यक्ति सङ्घसँग संलग्न छन् भन्ने कुरा पनि करिब करिब देखिसकेको छ। त्यो जो निर्दोष व्यक्तिहरू थिए जो परिवर्तन हुनुपर्छ भनेर सडकमा गएका थिए तिनको हत्यालाई त एक एक अनुसन्धान त हुनैपर्छ। मानवाधिकार आयोगले प्रतिवेदनमा उल्लेख नभने पनि त्यो त हुनैपर्छ।
6: अब अहिलेको अवस्थामा संसदमा प्रधानमन्त्रीको व्यापक खोजी हुँदैछ होइन तपाईँलाई राम्रोसँग थाहा छ प्रतिपक्षीहरूले चाहिँ आवाज उठाएका उठाएछन् तर प्रधानमन्त्री जो 500 मिटर भन्दा उता जानै नसक्ने प्रधानमन्त्री कार्यालयबाट यो के भइरहेको छ सलामत जाँदा पनि उहाँले किन अटेन्ड गर्नुभयो यसरी
7: प्रधानमन्त्रीले प्रश्नसँग सुरुदेखि नै भन्नुभएको छ म 100 दिनको कार्यक्रमको रिपोर्ट कार्ड बोकेर सदनमा जान्छु भनेर भनेको उहाँले कन्फ्युज भनेकै होइन उहाँले अर्को म संसदनप्रतिको जवाबदेही हुन्न भनेर उहाँले भनेको छैन त्यही म सदनमै आउँदिन यो गर्दिनँ भनेको छैन उहाँले रिपोर्ट कार्ड चाहिँ म जान्छु भनेर भनिएको विगतमा सदनमा प्रत्येक महिना या 15 दिनमा सदनमा घन्टौं भाषण गरेको सुन्ने बानी परेका हामीहरूलाई केही कुरा फल लागेको हुन सक्छ तर उहाँले म मेरो आफ्नो गरेका कामहरूको रिपोर्ट सहित आउँछु भन्दाखेरि के भिडियो प्रधानमन्त्रीले 150 मिटर जति नै टाढा भए पनि उहाँले म काम गर्छु अहिले काम काम काम मन्त्रीहरूले काम काम काम भनेर बिहान 9 बजेदेखि बेलुका 8-9 बजीसम्म बसेर प्रधानमन्त्रीकाले सिंहकार भित्र बसेर काम गर्नुहुन्छ भने इतिहासमा हामी त्यस्ता किसिमका मन्त्री र प्रधानमन्त्री पाइरहेका छौँ. यति बेला अब हामीले सदनमा आएर फोन लिनुभएन जवाब
6: दिनुभयो
7: सदनमा त हेर्नुहोस् हरेक दिन त्यत्रो सांसद छ सबै दिन सांसदले प्रधानमन्त्री मन्त्री खोलिरहन्छ र त्यसको जवाब दिने उपयुक्त दिन कुरा बसेको हुन्छ नि. जस्तो हिजो कतिपय मन्त्रीहरूले हिजो जवाब दिनुभयो त्योभन्दा अगाडि केही मन्त्रीहरूले जवाब दिनुभयो उहाँहरूको मन्त्रालयको हिसाबले जे जे सवालहरू उठ्छ जवाब दिँदै जानुभएको छ. त्यो किन भन्दाखेरि सरकारको अङ्ग त हो नि त मन्त्रीहरू पनि. अब रह्यो प्रधानमन्त्रीको कुरा. प्रधानमन्त्रीले म एकमुष्ट जवाब दिन्छु भनेर उहाँले भन्नुभएको छ. सदनले सदनमा जानकारी गराउनै भएको छ यो हप्ता सदनमा अब आउनुहुन्छ भनेर उहाँले रिपोर्ट कार्ड चाहिँ भनेर भनिसकिसकेपछि हामी त्यस्तो प्रधानमन्त्री पाइरहेको छौँ जसले मैले यति काम गरेँ यो भनेर म कार्ड रिपोर्ट कार्ड बोकेर आउँछु है भन्ने प्रधानमन्त्री चाहिएको कि अब हामीलाई सदनमा बहस गर्ने भुल्याउने टुक्का जोड्ने प्रधानमन्त्री चाहिएको.
6: हामीलाई त प्रधानमन्त्री कस्तो चाहिएको भने गणतन्त्र दिवसमा पनि यसो सम्बोधन गर्ने प्रधानमन्त्री चाहिएको, संसदमा पनि सांसदले उठाएका प्रश्नहरूको प्रश्नोत्तर गर्ने प्रधानमन्त्री चाहिएको, यसो देशवासीका नाममा थोरै भए पनि बोलिदिने प्रधानमन्त्री चाहिएको. किनभने संकटका बेला भएको बनेको सरकार हो, त्यसका प्रधानमन्त्री हुन्, चुपचाप लागेर चाहिँ के हुँदैछ भन्ने कुरामा त अन्यन्त छायो नि त होइन.
7: जनता चाहिँ जनताको चुनावमा परिवर्तन ल्याउने प्रधानमन्त्री खोजिरहेका छन् यति बेला र गणतन्त्र दिवसको दिन प्रधानमन्त्रीले बोल्ने राष्ट्रपति सर्वोच्च एउटा पद हो र संविधानको संरक्षक पनि राष्ट्रपति हो. त्यस कारणले गर्दाखेरि गणतन्त्र र संविधान जोडिएको विषय हो. कुनै पनि परम्परा भन्ने बित्तिकै त्यो परम्परा गलत परम्परा या कुनै चिज धानी राख्नुपर्छ भन्ने हुँदैन. समय सापेक्ष पनि बनाउनुपर्छ. यसो जेन्डी मुभमेन्ट पछि जुन परिवर्तन आयो त्यही पुरानै परम्परा त्यही पुरानै नियम कानूनमा काम गर्नुपर्थ्यो भने यत्रो परिवर्तनको आवश्यकता किन थियो? राजतन्त्रै ठिक थियो नि त त्यसो भएदेखि. हिजो राजतन्त्र चाहिँ हिजो परम्परामा चलेको राजतन्त्र चाहिँ किन अन्त्य गरियो त्यसो भए? त्यो राजतन्त्र अन्त्य नगरेको भएन.
6: राजस्थापनाका सिम्टमहरू पनि देखिरहेका छन् होइन.
7: अनि राजतन्त्रको अन्त्य गरेर यत्रो परिवर्तन ल्यायो भनेर भन्ने अनि त्यही परम्परालाई निरन्तरता दिनु भने क्रम भङ्गता नगर्ने हो भनेदेखि चाहिँ दलिन सरकारले गरेका कामहरू मेरो भने के भने जनताको चुलोमा आफ्नो चुलोमा कति परिवर्तन आउँछ भनेर खोज्दैछन्. सरकारले त्यही तरले काम गर्नुपर्छ गरिरहेको छ भन्ने मलाई लाग्छ.
6: अहिलेको अवस्थामा राष्ट्रिय स्वतन्त्र पार्टीले अब प्रत्यक्ष कार्यकारीमाथि फेरि बहस गर्दैछ अरे होइन. प्रत्यक्ष कार्यकारी प्रधानमन्त्री वा राष्ट्रपति
7: हाम्रो त्यो त हाम्रो प्रतिबद्धता पत्रमै आएको कुरा हो. बहस भन्दा नि हाम्रो प्रतिबद्धता पत्रमै छ.
6: अब त्यसरी मजाले भन्ने कुरा आइरहेको छ नि त होइन.
7: होइन त्यो विषयमा त्यसरी छलफल भएको छैन. केही संविधानविदहरूले केही व्यक्तिहरूले त्यसले त्यो गर्दा त्यो बाटो अलिकति गलत हुन सक्छ. यही संविधानबाट पनि बहुमत आउने अवस्था रहन्छ आयो. त्यस कारणले गर्दाखेरि यो संविधानलाई कार्यकारी प्रत्यक्ष कार्यकारी प्रधानमन्त्रीको निर्वाचन आवश्यकता छैन भनेर उहाँले दिएको सुझाव त्यो आधारमा अहिले यो छेउमा पुग्यो भनेर भन्न मिल्दैन. तपाईँले नै अघि भन्नुहुन्छ प्रधानमन्त्रीको आवाज हामीलाई सुन्न मन लागिरहेछ. उहाँ के बोल्नुहुन्छ के भन्नुहुन्छ भनेर कहाँ मिडिया सबैले खोज्दै हुनुहुन्छ अनि फेरि बालन चाहिएको कहिले सुनौ भन्ने कुरा चाहिँ कहाँबाट थाहा हुन्छ?
6: होइन त्यो त आइहाल्छ नि
7: त संविधानविदहरूले त भने नि त्यो संविधानविदहरूले केही उहाँहरूले दिएको सुझाव तर त्यो सुझावलाई अहिले स्वीकारेको स्वीकारो के हो भन्ने कुरा हो.
6: जुन डेलिभरीको कामहरू गर्दैछ जुन ढङ्गले सरकार अगाडि बढ्दैछ अब यो सरकारलाई जनतालाई सुशासनयुक्त समाज निर्माण र रोजगारीको व्यवस्था गर्नेबाट पछि हट्ने छुट छैन. किनभने जनताले धेरै माया गरेका छन् प्रेम गरेका छन् अब सरकारप्रति विश्वास पनि गरेका छन् होइन. कतै न कतै फेरि सत्ता र पार्टी बीचको मतभेदले गर्दाखेरि धोका त पाउँदैनन् नेपाली जनता
7: पाउँदैनन्. छैन किन छैन भन्नुहुन्छ भने फेरि पनि मैले एउटा शब्द दोहोऱ्याउनु पर्ने हुन्छ. उहाँ यो समाज चाहिँ कस्तो भयो भन्नुहुन्छ भने सिओको भन्दा कैँचीको मूल्य हुने समाज हो. जसले कैँचीले काट्छ सिओले जोड्छ त्यस कारण कैँचीको मूल्य बढी हुन्छ. जसले पाती फुटाउने कुरा गर्छ या पाती अब फुट्यो भनेर भन्छ त्यो मजा पनि लाग्छ बुद्धि केहीलाई. र उसलाई के लाग्छ भने कहीँ त्यो कहीँ गुन्जाएको छैन तर उसले पाती फुट्यो भनेदेखि चाहिँ उसले आफूलाई समाजमा सामर्थ्य पनि देखाउने प्रयास गर्छ. त्यो प्रयासमा त्योभन्दा बाहेक केही पनि होइन, कसैमा म चियायो हुन्छ अहिले पार्टी पुल्छ, बालेन्द्र रविमा समस्या आयो भनेर कसरी खोजेको छ। त्यसले यो पार्टी एकीकरण यो पुस्ताका लागि हो, यो के अरे यो सत्ताको लागि होइन, यो पुस्ताका लागि हो। त्यस कारण कम्तीमा यो पुस्ता है फेरि सबभन्दा छ पुस्ता नै हुन्छ, कम्तीमा यो पुस्ताका लागि हो। त्यस कारणले अहिले यहाँ पाँच वर्षभित्रमा
6: भइसकेका छन् त राष्ट्रिय स्वतन्त्रता,
7: मतभेद त तपाईँको मनभित्रै हुन्छ, मेरो मनभित्रै पनि मतभेद हुन्छ, किनभने एउटा मनले एउटा भन्छ, अर्को मनले अर्को भन्छ, तर जानुपर्ने त एउटै मन मनाएर हो नि त। मेरो मनभित्र विभाजन छ भनेदेखि अब व्यक्ति व्यक्तिमा त स्वाभाविक रूपमा केही जग्गा यसरी गरौँ भन्ने आफ्नो तौर तरिका हुन्छ, तर जहाँले देशलाई निकास दिनु छ, जनतालाई निकास दिनु छ भनेपछि त्यो फेरि मतभेदलाई एउटै बनाएर जाने हो, मत भिन्नता नगरिकन एउटै बनाएर जाने हो। त्यो कुरा पार्टी सभापतिलाई राम्रोसँग ज्ञान छ, प्रधानमन्त्रीलाई थाहा छ,
6: मतभिन्नता छैन अहिले पार्टीका सभापति र प्रधानमन्त्रीज्यूसँग
7: मजाले उहाँहरू बीच मैले केही पनि समस्या देखेको छैन, किनभने उहाँहरू दुवैजनालाई मैले कहीँ न कहीँ यसो नजिकबाट निहालेको पनि छु, कहीँ पनि त्यो समस्या छैन।
6: होइन त्यो संसदमा आउने समय देखाउनु भएन अरे नि त, होइन
7: योभन्दा अगाडि उपसभामुख निर्वाचनको समयमा पनि त्यस्तै किसिमका टिका टिप्पणी भए, फलानाले फलानालाई रुचाउनुभयो, एकजनाले अर्कोलाई रुचाउनु भयो, बाबा रुचाइ त आफ्नो हुन्छन्, तर नतिजा एउटा आउने बित्तिकै आफूले भनेको भएन भनेर अर्कालाई दिन नहुनु, यो हाम्रो परिवार थियो, सभामुख जानुभयो बोलाउनलाई, कुरा गर्न पक्कै जानुभयो, तर कुरा गर्न गएकै कुरालाई चाहिँ भित्र के भयो भन्ने कुरा कसैलाई पनि थाहा छैन आजको दिनसम्म,
6: अनि हल्लाकी भयो भन्ने कुरा चाहिँ चाहिँ संसदमा जाँदा
7: त्यसपछि सभामुखले आएर सदनमा के भन्नुभयो, त्यसपछि सभामुखले सदनमा आएर के भन्नुभयो, प्रधानमन्त्री सदनमा आउनु त सदनप्रति उत्तरदायी हुनुहुन्छ, उहाँले म सदनमा आएर बोल्छु भनेर भन्नुभएको छ, एक हप्ताको समय उहाँले पनि जानकारी गराउनु भयो, यही होइन र उहाँले जानकारी गराएको पनि
6: प्रधानमन्त्री सरकारमा हुनुहुन्छ होइन, देशको बाल्रो सम्हाल्ने ठाउँमा
7: किन भन्छु भने तपाईँ आज टाउको दुख्यो मलाई सिटामल खाएँ भरे ठिक हुन्छ भने यस्तो पनि होइन, कतिपय कुराहरू सिस्टम बचाउने कुरा पुराना छिद्रहरू विगतका सरकारले गरेका गल्तीहरू टाल्नुपर्नेछ, अर्को नयाँ स्थिति बसाउनु पर्नेछ, दुईटा ढङ्ग काम यो सरकारले गर्दैछ यति बेला, भनेदेखि काम गर्दै गर्दाखेरि केही हुँदैछ, तर मैले अघि नै भनिसकेँ नि असन्दर्भिक व्यक्ति या बिचौलियासँग उर्वस गरेर बाल्लोटारमा रमाएर यो सरकार बसेको छैन, यो सरकार सीमाद्रहरभित्र बसेर काम गरिराखेको छ, बाल्लोटारमा सिमदरबारमा बसेर काम गर्छ, बिहान 9 बजेदेखि बेलुका बिहान बेलुका 7-8 बजेसम्म भएपछि अब यो सरकारसँग अहिले तत्काल उसले भक्का भुवानहरू टाल्दैछ, क्षेत्रहरू टाल्दैछ र नयाँ सिर्जना गर्ने प्रयास गर्दैछ भने हामीले बुझ्नुपर्छ, र 100 दिनको कार्यक्रम पूरा हुँदै गर्दा त्यहाँबाट नाप्न थाल्नुपर्छ सरकारले कसरी काम गर्दैछ भनेर।
6: पाकिस्तानको भारत बङ्गाल किन हुँदैछ,
7: कोही पनि त्यहाँको पार्टीले बढाइसकिसकेपछि भाजपाले बढाइसकिसकेपछि जान लाग्नुभएको त्यस्तो सरकारको निम्तमा जान लाग्नुभएको होइन, पार्टी बीचको सम्बन्धको कारणले जान लाग्नुभएको
6: नेपालसँग अलिकति सम्बन्ध चिसिएको होइन राष्ट्रसँग,
7: कुन यस्तो हुन्छ नि फेरि यो पनि हाम्रो फरक बुझाइ हुन्छ कि कहिलेकाहीँ, जस्तो हामीले के भन्यौँ भनेदेखि कुटनीतिक सम्बन्ध बिग्रियो कुटनीतिक सम्बन्ध बिग्रियो भनेर हामीले धेरै प्रश्न गरिरह्यौँ, छिमेकीसँगको सम्बन्ध पनि बिग्रियो भन्ने आशंका गरिरह्यौँ, तपाईँले हिजोको मात्रै अस्तिको मात्रै कुरा गरौँ, युका राजदूतहरूले प्रधानमन्त्रीलाई सामूहिक रूपमा भेटिसकेपछि के भन्यो, इतिहासमै पहिलो पटक होला कुनै पनि राजदूतलाई प्रधानमन्त्री त्यो तवरले भेटेको, योभन्दा अगाडि कसरी भेटिन्थ्यो, अहिले कसरी
6: भेटिन्थ्यो,
7: त्यसपछि उहाँले भेटिसकेपछि के प्रतिक्रिया दिनुभयो उहाँहरूले, त्यो इन्डिकेटर हामीले हेर्नुपर्छ। अर्को कुरा भनेको भारत र चीनसँगको सम्बन्ध भनेको विगत के सम्बन्ध हो, बिहान उठेपछि भारतलाई रोटी र पेटीको सम्बन्ध हो भनेर दुई चार चोटि फलाकिराख्नुपर्ने, अनि चीनकालाई भेटेपछि एक चीन नीति भनेर फलाकिराख्नुपर्ने, यही होइन हाम्रो परराष्ट्र नीति, योभन्दा माथि हामी कहिले उठ्यौँ, योभन्दा अविश्वासको परराष्ट्र नीति कहिले थियो, रोटी र बेटीको सम्बन्ध हरेक दिन पठाउनु पर्ने भारतलाई, हरेक दिन चीनलाई एक नीति चीन एक नीति भनेर भन्नुपर्ने, यो पनि कुट्यौँ, योभन्दा माथि उठ्ने प्रयास गरौँ न, अब पक्कै सरकारले त्यो प्रयास गर्दैछ अहिले।
6: राजीव खत्रीजी यहाँको वर्तमान समयका लागि सांसद राजीव खत्री आधारित श्रोता नेपाली बहसमा छोटो विश्राम लिन्छौ। विश्रामपछि पुनः उपस्थित हुनेछौं।

0: op na. Doe, account opslaan. Active it on die karrelbaar. Zet vuurlijk aan de raad. Busy life easy. Banaan bij haar het dier. Global smart plus. Like op de smabankie. नेपाल बैंक लिमिटेड का कर्जा ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छूट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छूटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छूटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छूट सुविधाको लाभ लिनु अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक।
1: राष्ट्रिय वाणिज्य बैंकको अत्यन्तै जरूरी सूचना। सावधान, सामाजिक सञ्जालमा अपरिचित व्यक्तिले पठाएको लिंक क्लिक नगर्नुहोस् र आफ्नो ओटीपी पासवर्ड कसैलाई नदिनुहोस्। अनलाइन ठगीबाट बच्नुहोस्। राष्ट्रिय वाणिज्य बैंक तपाईँको आफ्नै बैंक, आफ्नो भनेको आफ्नै हुन्छ।

0: गराउ समयसँग हुँदै गयो अझ पनि थरी थरी चिन्हलाइयो जिन्दगीमा हो सधैँ किन एक नास हुन्थ्यो तर पनि मन ढुक्क हुन्थ्यो किनकि मेरो थाहा थियो मोबाइल बैङ्कमा मेरो बाबादेखि मेरो छोरी छानी सबैमा सरेको छ मेरो जस्तै बानी
1: तपाईँको मोबाइल बैङ्कमा खाता छ कि छैन त

नवदर्शको अवसरमा सेमसङका होम अप्लायन्सहरूको खरिदमा आकर्षक उपहार तथा क्यास ब्याक पङ्खा वासिङ मसिनमा 6 केजी एरियल सेमी अटोमेटिकमा 1 केजी एरियल एयर कन्डिसनरमा इन्स्टलेसन साथै इन्स्टेन्ट क्यास ब्याक पनि र बम्परमा मोटरसाइकल नागरिकता मात्र भए पुग्छ सहज इएमआई मार्फत खरिद गर्न सक्छ।

0: विश्व में तनो बहस नेपाली बहस नेपाली बहस का साथ में प्रतिदिन चर्चा बीचमा कानूनका जानकार एवं विश्लेषक सुशील शर्मा सापकोटा हुनुहुन्छ। सुशीलजी, नेपाली रेडियो धेरै सुन्ने कार्यक्रम नेपाली बसमा उहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, राष्ट्रिय मानवाधिकार आयोगले भादौ 2324 प्रतिवेदन सार्वजनिक गर्यो, त्यसपछि तपाईँको प्रतिक्रिया के छ?
1: यसो हुन्छ, राष्ट्रिय मानवाधिकार आयोग भनेको नेपाल सरकारले नेपालको संविधानले चिनेको एउटा संवैधानिक निकाय र यो आधिकारिक संवैधानिक निकाय त्यसको प्रतिवेदनमा घटना देखाइएको थिएन। आयोगको प्रतिवेदन 24 गते घटना पनि देखायो। यसो हुँदाखेरि 24 गते 28 गते दुवै दिनका घटनालाई दुवै आयोगको प्रतिवेदनमा के कसरी प्रस्तुत गरिएको छ भन्ने कुरालाई हेर्न त्यहाँ दुईटा कुरा देखियो। गौरी बाग्रकारी आयोगको प्रतिवेदनले 23 गतेका घटनामा सहभागी भएका व्यक्तिहरूलाई सिधै कार्यालयमा सिफारिस गरेको थियो र यो आयोगको प्रतिवेदनले मानवाधिकार आयोगको प्रतिवेदनले पनि के गर्यो भन्नुहुन्छ भने 23 गतेका घटनाका लागि चाहिँ दोषीलाई चाहिँ कारवाही गर्न कानून छैन भने कानून बनाएर रमेश लेखक पृथ्वी सेवा गुरुङलाई चाहिँ कारवाही नै गर्न भनेर सिफारिस गर्यो भनेपछि त्यो क्वार्टरमा दुवै आयोगका प्रतिवेदनहरूको मेरो खाएको हुनाले हामी छुट्टै बुझिरहनु पर्दैन होइन। अब जहाँसम्म हाम्रो प्रश्न आयो कि यो आयोगले 23 गतेको घटना पछाडि 24 गते घटना लागि सुशील कार्की कप्तान गृहमन्त्रीको प्रकाश अरियाल गोली बसाउँ गोली बहादुर कार्य दुर्गा प्रसाद रायका व्यक्तिहरूलाई पनि दोषी कार्य गराएको छ हेर्नुहोस्। त्यसो हुँदाखेरि अब यी व्यक्तिहरूलाई चाहिँ के भन्यो भने छानबिन गर्नु र उचित प्रक्रिया अवलम्बन गर्नु भयो। त्यसै गरी सेनाका प्रहरीका प्रमुखहरूलाई पनि अधिकारीहरूलाई पनि कारवाहीले सिफारिस गर्यो हेर्नुहोस्। त्यसो हुँदाखेरि हामीले
0: प्रतिवेदनले
1: प्रसारणी कसैलाई घटना गर्नु गर्नु गर्नु भविष्यको सहकारी होइन भनेर भन्नेसम्मको प्रतिवेदनमा देखिन्छ। अब त्यो भनेको चाहिँ अब हामीले यहाँ के हेरिदिनुपर्छ भने राष्ट्रिय मानवाधिकार भनेपछि के भन्नुहुन्छ भने पद कुन पदमा छ, कुन तहमा छ, कुन तहको नागरिक हो व्यक्ति हो भनेर हेरिँदैन। उसले गरेको कार्य चाहिँ मानवाधिकार प्रतिको छ, मानवाधिकार उल्लङ्घन भएको मानिन्छ। त्यसो हुँदाखेरि मानवाधिकार उल्लङ्घन भएको मानिन्छ भने प्रहरी प्रमुख, सेना प्रमुख, सेनाका कर्मचारी, प्रहरीका कर्मचारीहरूले गर्दै गरेको कार्य सविवेकीय तरिकाले गरेर मानवाधिकारको उल्लङ्घन भएको हो वा त निजहरूलाई कसैले निर्देशन गरेर निर्देशित भएर कसैको अधिकार निर्देशन तहमा गर्दाखेरि काम गर्दाको क्रममा मानवाधिकार उल्लङ्घन भएको भने दुई नेपाल परिवर्तन गरेको हामी त्यसलाई छुट्टै छानबिन गर्नुपर्ने त्यहाँ गएर भोलि। तर जहाँसम्म अहिले हाम्रो आयोगको प्रश्नको आयोगको प्रश्न आयो त्यहाँ कतै कताखेरि के प्रश्न उठ्न सक्छ भन्नुहुन्छ भने नेपाल सरकारले यो राष्ट्रिय मानवाधिकारलाई कसरी अब संशोधनमा लान्छ भन्ने पाटोले एउटा पाटो गर्छ। हिजो राष्ट्रिय मानवाधिकार आयोगमा चाहिँ सिफारिस गर्दा नियुक्ति गर्दाखेरि पनि बङ्गला जन पदाधिकारीको विवादित नियुक्ति थियो, जो नियुक्ति भए आएका पदाधिकारी त्यहाँ हुनुहुन्छ भन्ने कुरा पनि जनावासमा आउन सक्छ हेर्नुहोस्। अहिले अब यस्तो अवस्थामा हामी पुग्यौँ कि अब तीमा राष्ट्रिय मानवाधिकार
0: मानवाधिकार आयोगको प्रतिवेदनले त दुधको दुध पानीको पानी त छुट्यायो नि त होइन।
1: मैले भन्न खोजेको
0: राम्रो पर्छ नि त भन्ने कुरामा क्लियर भयो नि त। अहिले त राम्रोसँग थाहा छ राष्ट्रिय स्वतन्त्र पार्टीकै 17-18 महिना संसदमा नै कार्य सिफारिस गरिरहेको छ नि त। अब यो त कार्यवाही प्रक्रिया भन्दा पनि एउटा प्रणामी दिने खतरा देखियो क्या?
1: यस्तो हुन्छ, कार्यवाही सिफारिस भन्दा पनि उहाँहरूमाथि थप अनुसन्धान गर्नु भन्ने कुरा भयो। कार्यवाही सिफारिस भूमिका देखियो, अब कारवाही कस पनि हो सोझी हेर्नु भन्ने कुरा अनुसार गर्यो। तर कारवाही गर्नको लागि
0: पार्टीहरूदेखि लिएर होइन सुलभ खरेलदेखि, बबलु गुप्तादेखि, कृष्ण कार्कीदेखि, तोसुना कार्कीदेखि, राजीव खत्री, सोम शर्मा, केपी खनाल, दीपक बोहरा, मनिष झा, जना समयमा हेमराज थापा होइन, पुरूषोत्तम यादव, आशिका तामाङ, विमला पन्त, शोभा शर्मा, विमल खर्मा लगायत धेरै नै कारवाही सिफारिस गर्यो।
1: सिफारिस कारवाही गरेका
0: लागि सिफारिस गरियो,
1: कारवाहीका लागि सिफारिस गरेका व्यक्तिहरू भनेका चाहिँ तिनजना तत्कालीन राजनीतिक दलसँग आबद्ध भएका, सरकारमा सहभागी भएका केपी ओली, रमेश लेखक, सुनाजी, कानून छैन भने कानून बनाएर भए पनि भन्ने कुरा गयो, कानून छैन भने कानून बनाएर पनि कम 6 महिनादेखि भएर 6 महिनासम्म कैद वा 3 लाख रुपियाँसम्म जरिमाना वा दुवै सजाय हुने खालको सजाय गर्नुभयो, सजाय तोकेर उसले रेटी हुनुपर्छ भन्ने कुरा पठाएको अवस्था हो हेर्नुहोस्। अर्को कुरा भनेको सेना प्रमुख प्रहरी प्रमुख कहाँका अधिकारीहरूलाई चाहिँ अब उहाँलाई घटुवा गर्ने, बर्ला गर्ने, विभागीय कार्यवाही गर्ने आएको सिफारिस आयो। अब त्योभन्दा पछिका अरू जुन नामहरू आयो ती नामहरूलाई चाहिँ के गर्यो भने छानबिन गर्नु, अनुसन्धान गर्नु भन्ने कुरा आउँदाखेरि अब यसलाई सरकारले गम्भीर लानुपर्छ हेर्नुहोस्। किनभने जोसुकै व्यक्ति भए पनि कानूनको दायराभन्दा बाहिर काम गर्न मिल्दैन, कानून राज्य हो। त्यसो हुँदाखेरि यहाँ यो कुन पार्टीको कुन दलबाट आएको भन्ने कुरा हामीले आकलन गर्न सक्यौँ भने त गर्न थाल्यो भने त यहाँबाट विधिको शासन कायमै हुँदैन। त्यसो हुँदाखेरि व्यक्तिको भन्दाखेरि पनि मानव राष्ट्रिय मानव अधिकार आयोगले गरेको सिफारिस बहुमुजिम अब सब छानबिन गर्नुपर्ने व्यक्तिलाई सब छानबिन पनि गर्नुपर्छ, कारवाहीको लागि सिफारिस गरेपछि कारवाही पनि गर्नुपर्छ। यहाँ 23 गते यो दुई घटना प्रष्ट भएर आए। मैले अघि भन्न जोड्न खोजेको के हो भने राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदन चाहिँ निष्पक्ष छ, स्वतन्त्र छ, आयोजन भन्ने मिलेर तर हामी जनमानसमा चाहिँ त्यस्तो भ्रम छर्न सकिन्छ, त्यो चाहिँ नगरौँ भन्ने कुरा निवेदन मैले दिनु गर्न खोजेको। राष्ट्रिय मानव अधिकार संवैधानिक निकायबाट नियुक्ति हुन्छ, त्यहाँबाट पदाधिकारी हिजोको सरकारले नियुक्ति गरेको त्यो गलत थियो कि भन्ने आक्षेप बनाउँ, किनभने उहाँहरूले त हिजो केपीले नियुक्ति गरेर उहाँलाई सिफारिस गरिदिनु भयो नि त कारवाहीको लागि। त्यसो हुँदाखेरि त्यो चाहिँ निष्पक्ष छ, हामी त्यहाँ नजाउँ भन्न निवेदन गर्न खोजेको मैले मैले कुरो खाँटियो अघि होइन। त्यसो हुँदाखेरि मैले निवेदन गरेको हाम्रो चाहिँ बानी कस्तो छ भन्नुहुन्छ भने कारवाहीमा पऱ्यो भने चाहिँ दोषी देखाउने आयोगलाई त्यो गर्नु त्यो गर्नुहुन्न। त्यसो हुँदाखेरि मेरो निवेदन गरेको के हो भने राष्ट्रिय मानव अधिकार आयोगले जुन प्रतिवेदन दियो त्यो प्रतिवेदनमा कारवाहीको लागि सिफारिस गरेका यसो त कारवाही नै गरिदिनु पर्यो र अब सेनाको हकमा के गर्ने परेको हकमा के गर्ने भन्ने राष्ट्रिय सुरक्षासँग जोडिएको विषय हुँदाखेरि अब मानव अधिकार उल्लङ्घनको हक कहाँ सम्मान भयो र के आधारमा गर्यो निर्देशित भयो कि स्वतन्त्र भएर गर्यो भन्ने कुरालाई पनि हेर्नुपर्ने हुन्छ, त्यो पनि हेरौँ हामीले। र त्योभन्दा पछि जो जो व्यक्तिलाई चाहिँ कारवाहीको लागि नभनिकन चाहिँ थपाउनु नगरे उहाँलाई अनुसन्धान गर्न छुट्टै आएको ठाउँ अनुसन्धान गर्नुपर्छ। अनुसन्धान गर्दाखेरि चाहिँ अब सर्वप्रथमको सेवानिवृत्त न्यायाधीश वा कुनै पनि निष्पक्ष स्वतन्त्र व्यक्तिद्वारा राजनैतिक कुनै पनि धारामा राजनैतिक पूर्वाधारमा नलागेको राजनैतिक चिन्तनमा नबसेर राजनैतिक एउटा आटो नलिएको व्यक्तिको नेतृत्वमा चाहिँ हामीले हामीलाई गठन गरेर चाहिँ अरू सिफारिस भएका व्यक्तिलाई पनि छानबिन गरेर अघि बढ्नुपर्छ। र अर्को प्रश्न के आउँछ भन्नुहुन्छ भने राष्ट्रपाका र सेनाका र अन्य पदाधिकारीहरूले हिजो तत्कालीन राज्य सरकारबाट परिवर्तन भएर आउँदाखेरि भएको दमनमा राज्य सत्ताको जिम्मेवारी र रूपान्तरण भएर आएपछिको रूपान्तरण गर्न चाहेको शक्तिको जिम्मेवारी फरक हुन्छ हेर्नुहोस् कानूनमा। मानव अधिकारको प्रश्न एउटा आयो, कानूनको प्रश्न अर्को हुन्छ हेर्नुहोस्। त्यसो हुँदाखेरि कानूनले के गर्छ भन्नुहुन्छ भने हिजो 10 वर्ष जनयुद्ध लडेर आउँदाखेरि माओवादीले गरेका हत्या हिंसा सबैलाई हामीले कानून दायरामा ल्यायौं, हिजो पञ्चायती कालमा भएको घटना शासनमा भएका हत्या काङ्ग्रेस एमाले वामपन्थीले गरेका आन्दोलनलाई पनि हामीले राजनीतिक कानूनबाट लिएर आयो, अब हिजो 23 गतेको रूपान्तरण भएको आन्दोलन मान्ने कि त्यसलाई अब विद्रोह मान्ने
0: सुशील साहबको लागि एउटा कुरा के भन्नुहोस् भने नि अहिले जसरी राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूदेखि लिएर तत्कालीन प्रधानमन्त्री सुशीला कार्कीदेखि लिएर स्वयं अनुसन्धान गर्न बनेका गरिबहादुर कार्कीसम्म चाहिँ अनुसन्धानको सुषमा अनुसन्धानको दायरामा तानिने तर भाइन्सा जसले चाहिँ धेरै भड्काउने काम गरे बन्द कोठामा बसेर उनीहरूलाई कसरी अनुमति पाइयो, मुखदर्शक बन्ने सेनाको भूमिकामा चाहिँ किन चाहिँ मानव अधिकार बोल्न सकेन, यसको चाहिँ के हो रहस्य?
1: यस्तो हुन्छ, मानव अधिकार उल्लङ्घन गर्ने कुरामा मानव अधिकार भनेको चाहिँ के हो भन्नुहुन्छ भने व्यक्तिको न्यूनतम आवश्यकता मर्मलाई सम्बोधन गर्न नसकेन, मानवको न्यूनतम मर्मलाई प्रतिकार गर्ने गरी दमन गरेछ भने त मानव अधिकार उल्लङ्घन हो। हेर्नुहोस् अहिले हामीले हिजो हजुरले गर्दाखेरि तत्कालीन अवस्थामा काठमाडौँ महानगरको एउटा मेयर भनौँ अहिलेका प्रधानमन्त्री पालन शाहमाथि हामीले के आरोप लगाउँदै थियौँ भने छिटो चाहिँ दमनमा पठाएको हो नि उहाँसँग लगाएको आरोप त त्योदेखि बाहेक उहाँले दमन गर्नुभयो आन्दोलनको नेतृत्व गर्नु भन्दाखेरि पनि हामीले उल्लेख गरेका छैनौँ। त्यसो भन्दाखेरि उहाँको त्यो कार्य चाहिँ मानव अधिकारले उल्लङ्घन भएको देखेन यसै हो। हामीले हेर्दाखेरि मानव अधिकार भनेको के हो र आन्दोलनमा सहभागी हुनु भनेको के हो त्यो फरक कुरा हो। आन्दोलनमा सहभागी हुने व्यक्ति वा आन्दोलनको समर्थन गर्ने व्यक्ति सबै चाहिँ के यदि मानव अधिकार उल्लङ्घनमा समर्थन हुन्थ्यो भने त अहिले कति मान्छे चाहिँ सडकमा चाहिँ सबै मानव अधिकार उल्लङ्घन आउँथेन आएन नि त। त्यसो हुँदाखेरि कसले प्रत्यक्ष रूपमा मानव अधिकार उल्लङ्घन गर्ने गरी भूमिका खेल्यो त्यो चाहिँ कारवाहीको पात्रमा आयो, जसले आन्दोलनमा मात्रै सहभागी भयो र उसले रूपान्तरणको लागि मात्रै कार्य गर्यो भने उसले गरेको कार्यले कुनै पनि व्यक्तिको न्यूनतम मानव अधिकारमा असर परेको छैन भने त्यो चाहिँ मानव अधिकार उल्लङ्घन गर्न मानिँदैन। त्यसो हुँदाखेरि अहिलेको प्रतिवेदनमा चाहिँ अब अहिले प्रधानमन्त्रीलाई चाहिँ सेनालाई चाहिँ निजहरूले मानव अधिकार जस्तै एसिनको लागि मानव तत्कालीन प्रधानमन्त्री केपी ओलीले चाहिँ सेनालाई बढाएर गोली ठोक्न लगाएर गोली ठोकिएर गएर मानव अधिकार हुन्थ्यो त्यहाँनिर हेर्नुहोस् त भएन नि त। त्यसले सुनाएन त्यहाँनिर हामी त्यसरी हेर्नुलाई। त्यस कारण मानव अधिकारको उल्लङ्घन र दमन दुईटा फरक कुरा भयो। दमन गर्ने राज्य सञ्चालन गर्दाखेरि दमन गर्ने र मानव अधिकार उल्लङ्घन गर्ने, राज्य सञ्चालन गर्दाखेरि रूपान्तरणको लागि आवाज उठाउने, राज्य सत्तारले चाहिँ गोली चलाउन लगाउँदा पनि नसकेन वर्ष त ती फरक फरक तरिकाले मानव अधिकार आयोगको प्रतिवेदन हेर्नुलाई त्यसरी हामी त्यसरी मूल्याङ्कन गऱ्यौँ त चाहिँ
0: भनिन्छ। अब यो प्रतिवेदन कार्यान्वयन होला त
1: प्रतिवेदन कार्यान्वयन भएन भने त प्रतिवेदन पहिलादेखि थन्काए जस्तो तपाईँको थन्काए भयो भने त प्रतिवेदन आयोग बढाउनु प्रतिवेदन बढाउनु मानव अधिकार आयोग गठन गर्नु वा त्यस्तो संवैधानिक निकायको रूपमा स्थान दिनु उनीहरू उचित हुन्थ्यो।
0: त्यसो हुँदाखेरि कसले हान्छ भने
1: विधिको शासनमा त भन्नै मिलेन. हामीले विधिको शासनमा त्यही भनेकै कारणले गर्दाखेरि विगत 34 वर्षदेखि पनि देश गुमाउनु भयो, देश लुटियो, देशलाई चाहिँ तस नस बनाइयो, यहाँसम्म ल्याइयो, भ्रष्टाचारलाई संरक्षण गरियो. त्यही कारणले गर्दा अब त्यसमा हामी अहिले पनि प्रोत्साहन दिन गयौँ भने त हामी देश कहिले बनाउन सक्छौँ. त्यसो भन्दाखेरि हामीले आफ्नो खुट्टामा पञ्चहरू किन हाल्नु पर्यो र सिफारिस गरेका कारवाही
0: गर्ने सांसदहरू छानबिनको दायरामा तानिएपछि त निबन्धन होला के होला भोलि चाहिँ होइन
1: यस्तो हुन्छ. छानबिनको दायरामा अनुमति निलम्बन हुन्छ भन्ने कुरा त काहीँ कारणले विधि संघ प्रक्रियामा छैन नि त. उसलाई त के भन्छ भने तिनीहरूको भूमिकालाई सामेल गरेर भूमिका छानबिन गर्ने बित्तिकै निलम्बन हुनुपर्छ भन्ने उहाँलाई दोष लगाएपछि, दोषी कारण भएपछि वा दोष लगाएपछि
0: मात्रै राष्ट्रिय मानवता आएको प्रतिबन्ध के केमा आयो भने जस्तो चाहिँ जनता आएर छान हाल्नु जस्तै होइन. यो
1: चाहिँ अन्त्यमा त्यही देख्यो देख्दाखेरि त्यहाँ भनेको किन भन्नुहुन्छ भने के
0: आयो भने जस्तो चाहिँ कुनै त्यो गम्फु फुटे जस्तो होइन. यो
1: एउटा कुरा चाहिँ मलाई के हतारमा लागेको छ भने दुइटा कुरा, एउटा दुर्गा प्रसाईले के भन्दै हुनुहुन्थ्यो हुनुहुन्छ भने म चाहिँ आन्दोलनको बेलामा उपस्थित कसरी मानवेर मैले उल्लङ्घन गरेँ भन्ने कुरा मलाई हेर्दैन. जो मान्छेको सघाउनै छैन उपस्थित छैन
0: भन्दै देखिँदैन
1: भने उहाँलाई कसरी मानवेर उल्लङ्घनमा आयोले दिएको भएको. अर्को प्रश्न भनेको हाम्रो तत्कालीन प्रधानमन्त्री आन्दोलनको क्रममा सुशीला कार्की वा ओमप्रकाश कार्य वा गोरीबहादुर कार्की गोरीबहादुर कार्कीको हकमा त स्टेट नसकेको कारणले गर्दा उहाँले भड्काउने काम गरेको भन्ने
0: कुरालाई
1: अब त्यो अवस्थाहरूले गर्दाखेरि तर दुर्गा प्रसादलाई केले देखाइयो र त्यो त्यो पनि गम्भीर प्रश्न हो कि मानव अधिकार आयोगले जुन पनि दियो अहिले त्यो प्रतिवेदनमा 3 वर्ष विवेचना गर्नुपर्छ. र यसमा यो आयोगको प्रतिवेदनमा मलाई अचम्म लागेको कुराको के भन्दा आयोगले चाहिँ सिफारिस गर्ने कारवाही प्रश्न भनेको हाम्रो चाहिँ तत्कालीन प्रधानमन्त्री आन्दोलनको क्रममा सुशीला कार्की वा ओमप्रकाश कार्य वा गोरीबहादुर कार्की गोरीबहादुर कार्कीको हकमा त स्टेट नसकेको कारणले गर्दा उहाँले भड्काउने काम गरेको भन्ने कुरालाई

0: साथी हाम्रो केपी ओली रमेश लेखको दिवसभा गुरुङलाई चाहिँ छ महिनासम्म कैद वा दुई लाखसम्म जरिमाना वा दुई सलाई हुने गरी सलाई गर्नुपर्छ भन्ने चाहिँ अब जुन आयो नि यो धर्मवर्गको सुरु काम भयो कि यहाँनिर त्यसो भए आयोगले कति सीमासम्म चाहिँ आफ्नो खाइदिन सक्ने भन्ने कुरालाई पनि हामीले हेर्नुपर्छ। त्यस कारण यस्ता खालको अवस्थाले हामी को व्यक्तिलाई सिफारिस गरौँ को व्यक्ति कार्यवाहीमा आयो भन्ने कुरा नहेरौँ, आयोगको क्षेत्र अधिकारी के हो, आयोगले कुन अवस्थासम्म निर्णय गर्न सक्छ भन्ने कुरा हामीले हेर्नुपर्ने हुन्छ। त्यसो हुँदाखेरि आयोगको प्रतिवेदनमा कानून किटानी गरेर सजाय किटानी गरेर यतिसम्म सजाय गर्नुपर्छ भन्ने आउँदाखेरि त्यो पनि एउटा चाहिँ त्यहाँ कता कता आयोगले त्यसलाई पनि अलिकति गम्भीर भएर विवेचना गर्नुपर्छ। त्यस कारण अब यो आयोगको प्रतिवेदन र गोलीबद्र आयोगको प्रतिवेदन दुवै प्रतिवेदनलाई रिफरेन्सको रूपमा लिएर एउटा छुट्टै आयोग गठन गर्नु पर्यो हेर्नुहोस्। अब अन्य यहाँ विकल्प चाहिँ के होइन, छुट्टै आयोग गठन गरेर रिफरेन्समा लिएर दुवै आयोगको रिफरेन्समा लिएर दुवै आयोगमा सजाय भएको सिफारिस गरेका छन् सजाय आयोगकै भागमा भइहाल्छ सकिहाल्यो, अन्य बाजेरा निष्पक्ष त्यो एउटा छानबिन गर्न सकिएन भने कहिले पनि यो देशले चाहिँ न्यायिक मार्गमा जान सक्दैन भन्ने चाहिँ मलाई
1: लाग्छ। धेरै धन्यवाद दाजु, नमस्कार। बेस्टले स्टार कानूनका श्रामका सुशील साकुराले श्रोता नेपाली बसमा छोटो विश्राम लिन्छौ, विश्रामपछि पुनः उपस्थित हुनेछौ।
2: सुरक्षित भविष्यको लागि जीवन बीमा गरौं, जीवन बीमाका लागि राष्ट्रिय जीवन बीमा कम्पनी लिएर जाऊ, निम्न बीमा शुल्कमा अधिक बोनस दर रहेको नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त एकमात्र जीवन बीमा कम्पनी, बीमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय जीवन बीमा कम्पनी साबिकको राष्ट्रिय बीमा संस्थान, प्रधान कार्यालय रामसभा पथ काठमाडौँ।

0: विदेशबाट पठाएको पैसा सिधै खाउटी वालेटमा
1: नेपालको कुनै पनि बैंक खातामा वा 25,000 भन्दा बढी आइएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आइएमई गरौँ।

0: वर्षभरि चार्ज गर्नु हो र इन्स्टेन्ट लकी ड्र मार्फत एक महिनादेखि एक वर्षसम्म फ्रीमा अवसर प्राप्त गर्नु
1: खुसीको कनेक्सन

2021. समय को ख्याल रखो। 10 बजे

मा नाम समेटिँदैमा कोही पनि व्यक्ति कार्यवाहीको भागीदार नहुने बताउनु भएको छ। नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा पत्रकार खेमबमसँग कुराकानी गर्दै उहाँले यो प्रतिवेदन केवल एक सूक्ष्म अनुसन्धानको विवरण मात्र भएको र यसमा कार्यवाहीका लागि पर्याप्त प्रमाण नपुग्ने दावी गर्नुभएको छ। संसद खत्रीले प्रतिवेदनमा पार्टी सभापतिलाई जेलको कैदी भयो भनेर कतै पनि उल्लेख नगरिएको छ प्रष्ट पार्नु भएको छ। आन्दोलनका विषयमा थोरै मात्र जोडिएका व्यक्तिहरू पनि अहिले शंकाको घेरामा परेकोले गर्दै उहाँले आयोगले तयार पारेको प्रतिवेदन प्रमाण रहित रहेको समेत टिप्पणी गर्नुभयो। यद्यपि उहाँले आफ्नो अनुसन्धानका लागि पूर्ण रूपमा तयार रहेको समेत स्पष्ट पार्नुभयो। मानव अधिकार आयोगको प्रतिवेदन कुन रूपबाट कसै वा कुन उद्देश्यले आएको हो भन्ने कुराको चुरो बुझ्न आवश्यक रहेको उहाँको भनाइ थियो। त्यस्तै पूर्व प्रहरी नायब महानिरीक्षक डीआईजी तथा सुरक्षा विज्ञ हेमन्त मल्लले राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदन र त्यसमा गरिएका कार्यवाहीका सिफारिशहरूलाई सामान्य रूपमा लिनुपर्ने बताउनु भएको छ। विगतमा पनि यस्ता प्रतिवेदन र सिफारिशहरू आउने परम्परा रहेको उल्लेख गर्दै उहाँले यसबाट बजारमा संशय फैलाउन र डराउन आवश्यक नरहेको स्पष्ट पार्नुभयो। उहाँले अब सरकारले प्रतिवेदनलाई कुन रूपमा ग्रहण गर्छ र यस विषयलाई कसरी सुल्झाउँछ भन्ने कुरालाई आगामी दिशा तय गर्ने समेत बताउनुभयो। आरोपित भूमिएका कतिपय व्यक्तिहरूको थप लिखित बयान नभएकाले अबको अनुसन्धान कसरी अगाडि बढ्छ भन्ने विषय मुख्य प्राथमिकतामा रहनुपर्ने उहाँले अङ्ग्याउनुभयो। साथै सुरक्षा विज्ञ मल्लले मानव अधिकार आयोगको प्रतिवेदन सुनाको भूमिकाको विषयमा भने मौन रहेको टिप्पणी गर्नु भएको थियो। पूर्व पश्चिम राजमार्ग अन्तर्गत पूर्वी नगरपरासीको विनय त्रिवेणी गाउँपालिका दुई घिउ खोलामा भारतीय नम्बर प्लेटको बस दुर्घटना हुँदा छ जना महिला घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालयका अनुसार बिहिबार करिब 4 बजे UP62 DT2780 नम्बरको बस दुर्घटना भएको हो। बसमा सवार 35 यात्री मध्ये 6 जना महिला घाइते भएका छन्। उनीहरूलाई विनय त्रिवेणी आधारभूत अस्पताल दुम्कीबासमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि मध्यबिन्दु प्रादेशिक अस्पताल डेन्डा पठाइएको प्रहरीले जनाएको छ। दुर्घटनामा भारतमा राष्ट्रकी 62 वर्षीय सुशीला निगोत, 69 वर्षीय सुशीला जीसी, 58 वर्षीय संगीता बस्नेत, 47 वर्षीय पासुली कादम, 48 वर्षीय रेखा टाउरे र 45 वर्षीय योगिता बलौरो खाइते भएको प्रहरीले जनाएको छ। बस चालक भारत आजमगढ़ जिल्ला बस्ती 49 वर्षीय अनिल कुमारलाई प्रहरीले नियन्त्रणमा लिएको छ। दुर्घटनापछि राजमार्ग अवरूद्ध नभएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। देशमा लगातार 4 दिन सार्वजनिक विधा परे पनि आज र भोलिको सार्वजनिक विधामा भने सर्वोच्च अदालत आंशिक रूपमा खुला हुने भएको छ। सर्वोच्चले सूचना जारी गर्दै सार्वजनिक विधा परेकाले अदालत बन्द हुने र त्यस अवधिमा बन्दी प्रत्यक्षकरणको माथि रेट सुनवाई हुने जानकारी दिएको हो। सर्वोच्च अदालत प्रशासनका अनुसार बिहान 11 बजेदेखि दिउँसो 3 बजेसम्म बन्दी प्रत्यक्षकरणको निवेदनको दर्ता र सुनवाईका लागि अदालत खुल्ला रहनेछ। नेपाल प्रेस युनियनले पत्रकारलाई कृत्रिम बुद्धिमता, तथ्य परीक्षण, साइबर सुरक्षा तथा डिजिटल दक्षता सम्बन्धी तालिम प्रदान गर्ने भएको छ। साथै न्यू मीडियामा कार्यरत पत्रकार, युट्युबर, पोडकास्टर तथा डिजिटल कन्टेन्ट क्रिएटरलाई व्यावसायिक पत्रकारितासँग जोड्न पहल गर्ने निर्णय गरेको छ। काठमाडौँमा सम्पन्न युनियनको विधानसभाले समसामयिक राजनीति, पत्रकारिता र प्रेस स्वतन्त्रता सम्बन्धी नयाँ विधेयक घोषणा पत्र जारी गर्दै डिजिटल पत्रकारिता र नयाँ प्रविधि मैत्री पत्रकारिता विकासलाई प्राथमिकतामा राखेको उपाध्यक्ष जीवन भण्डारीले जानकारी युनियनका अध्यक्ष शिवम अंसालको अध्यक्षतामा सम्पन्न सभाले डिजिटल पत्रकारिता, मोबाइल पत्रकारिता, डेटा पत्रकारिता, मल्टीमीडिया तथा एआईको जिम्मेवार प्रयोगलाई संस्थागत गर्दै पत्रकारलाई नयाँ प्रविधि सम्बन्धी सिपमूलक तालिम सञ्चालन गर्ने निर्णय गरेको समेत जनाएको छ।

नेपाली रेडियो नेटवर्कको बिहान 10 बजेको नेपाली खबरमा दिनु शर्माको नमस्कार। राष्ट्रीय स्वतन्त्र पार्टीका सांसद राजीव खतिवडाले राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदन

0: अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आइएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आइएमई गरौं।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास
0: आइएमई गरौं।
2: पृथ्वी राजमार्ग अन्तर्गत मुलुङ पोखरा सड़क स्तर उन्नति आयोजनाको पश्चिम खण्डमा निर्माण सुस्त बनेको छ। 5 वर्ष अघि शुरूआत भएको सड़क विस्तार तथा स्तर उन्नति पटक पटक म्याप थप हुँदा समेत अझै पूरा हुन सकेको छैन। तनहुँको चाबुनीदेखि पोखराको सेती पुलसम्मको 38.71 किलोमिटर सड़क खण्ड पश्चिम खण्ड अन्तर्गत पर्दछ। आयोजनाको म्याप गत पुसमा तेस्रो पटक थप गर्दै आगामी असार 15 गतेसम्म पुर्याइएको थियो, तर पछिल्लो प्रगति हुँदा निर्धारित अवधिभित्र निर्माण सम्पन्न नहुने निश्चित भएको हो। पेट्रोलियम पदार्थको आपूर्तिमा समस्या, निर्माण सामग्रीको मूल्य वृद्धि तथा पछिल्ला दिनमा परेको लगातार वर्षाले निर्माण प्रभावित बनेको आयोजनाले जनाएको छ। मूल्य वृद्धिका कारण निर्माण कम्पनीले अत्यावश्यक भएका अन्य काममा अपेक्षित कति लिन नसकेको जनाएको छ। बितेका 24 घण्टामा 2055 सवारी चालक सवारी नियम उल्लंघनको कार्यवाहीमा परेका छन्। यसबाट राज्यको सुमारू 22,11,502 राजस्व दाखिला भएको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेका 83, नियम विपरीत राइड सेयरिङ गरेका 192, संकेत बत्ती उल्लंघनकर्ता 109 र तीव्र गतिमा सवारी साधन हिर्काएका 102 जनालाई कार्यवाही गरिएको हो। यसै गरी वन अनुशासन पालना नगर्ने 146, निषेधित क्षेत्रमा हर्न बजाउने 103, सड़क पेटीमा सवारी साधन पार्किङ गर्ने 112, एकतर्फी सड़कमा सवारी चलाइने 85 र अन्य सवारी नियम पालना नगरेका 1,123 जनालाई कार्यवाही गरिएको छ। काठमाडौँमा रेडियो नारी 99.1 ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण गरिएको नेपाली खबर अहिले यति नै। 11 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौं। अहिलेलाई बिदा दिनुहोस्। नमस्कार।
3: सबै प्रकारका व्यवसाय
4: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलेंस 89.8 MHz।
3: सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित ओडामा दर्ता गरौं।
5: घर जग्गा बहाल कर, व्यवसाय कर, भूमि कर, विज्ञापन कर, सरसफाई शुल्क, बहाल बिटौली शुल्क लगायतका कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित ओडामा बुझाऊ।
6: नियमानुसार कर तिरौं, दण्ड जरिवाना हुनबाट बचौं, आफ्नो आमदानी सम्पत्तिको वैधता स्थापना गरौं, व्यवसायको सम्मान बढाऊ,
5: समयमै कर तिरौं, सभ्य नागरिकको परिचय दिऊ। भरतपुर महानगरपालिका वडा नम्बर 24 र रेडियो साहिनोद्वारा जनहितमा जारी सन्देश।
7: मैया देवी कन्या कलेजको कक्षा 11 भर्ना सम्बन्धी सूचना।
8: विभिन्न विधामा पर्याप्त छात्रवृत्ति प्रदान गर्ने यस क्षेत्रकै उत्कृष्ट कलेज मैया देवी कन्या कलेजमा शैक्षिक सत्र 2083-84 लागि कक्षा 11 व्यवस्थापन, शिक्षा शास्त्र र मानविकी संकाय अन्तर्गत अंग्रेजी र नेपाली दुवै माध्यममा बिहानी सत्रका लागि फारम वितरण भइरहेको जानकारी गराइन्छ।
7: प्रिन्सिपल मैया देवी कन्या कलेज भरतपुर 10 चितवन। सम्पर्क नम्बर 0656-493-495।
3: सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित ओडामा दर्ता गरौं।
5: घर जग्गा बहाल कर, व्यवसाय कर, भूमि कर, विज्ञापन कर, सरसफाई शुल्क, बहाल बिटौली शुल्क लगायतका कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित ओडामा बुझाऊ।
6: नियमानुसार कर तिरौं, दण्ड जरिवाना हुनबाट बचौं, आफ्नो आमदानी सम्पत्तिको वैधता स्थापना गरौं, व्यवसायको सम्मान बढाऊ,
5: समयमै कर तिरौं, सभ्य नागरिकको परिचय दिऊ।
3: गैडाकोट नगरपालिका र रेडियो साइनोद्वारा जनहितमा जारी सन्देश।
9: चैते धानमा नेक ब्लास्टको समस्या।
5: चितवन जिल्लाको रत्ननगर र खैरहनी नगरपालिकामा लगाइएको चैते धानमा नेक ब्लास्ट घाटी मरुवाको समस्या देखिएको छ। एक किसिमको ढुसी जन्ने रोग हो। यो रोगको मुख्य लक्षण भनेको बाला मुनतिरको डाँठमा कालो धब्बा देखिने, बालामा पोषण नपुग्ने, बाला सुक्ने र अन्तमा बाला भाँचिने हुन्छ।
6: रोगको लागि अनुकूल मौसम:
5: अत्याधिक सापेक्षित आर्द्रता, शीत र नाइट्रोजन मलको बढी प्रयोगमा यो रोग हावाको माध्यमबाट निकै तीव्र गतिमा फैलिन्छ। समाधानका उपायहरू:
6: रोग प्रतिरोधात्मक जातहरू जस्तै चैते 2, हर्दीनाथ 1, हुमल 2, हुमल 5, हुमल 6 र हुमल 7 लगाउने।
5: खेतमा पानी जमाइ राख्ने:
6: वेभिस्टिन वा डेरोसार 2-3 ग्राम प्रति केजी बिउका दरले बिउ उपचार गरी बियाड राख्ने।
5: ट्राइसाइक्लाजोल 75%, WP 0.75 ग्राम प्रति लिटर पानीमा वा कासुगामाइसिन 3%, SL 1.5 मिलिलिटर प्रति लिटर पानीमा वा हेक्साकोनाजोल 5%, EC 2 ग्राम प्रति लिटर पानीमा मिसाई 15 दिनको फरकमा 2-3 पटक छर्कनुहोस्।
9: ए नानी हो, जानी हो?
10: लगे त जानी हो, लानी हो।
9: ए कान्छा,
10: किन गुरु?
9: आटम्की क्या हो?
10: झप्पै गुरु, हेर मुनि, त्यो गुरुजीले कस्तो हेरे भाइलाई, मान्छे पनि त हेरिरहेछ नि मोर नसकी क्या मोहनी।

सूचना संगीत र मनोरञ्जनको अटुट साहिलो यो हो रेडियो साहिलो 99.8 मेगाहर्ज।

0: सूचना संगीत र मनोरञ्जनको अटुट साहिनो यो हो रेडियो साहिनो 99.8 मेगाहर्ज।
1: शुभारम्भ डिजिटल म्युजिक प्राली प्रस्तुत गर्दछ।

सूचना संगीत र मनोरञ्जन को अटुट साहिलो यो हो रेडियो साहिलो 99.8 मेगाहर्ज साहिनो समय सूचक अहिले मध्याह्नको 12 बज्यो 8:12 PM

बिना कोही गुप्ती ठहर नहुने राष्ट्रका सांसद शक्तिको दावी। मुस्लिम धर्मावलम्बीहरूको महान पर्व ईद आज देशभरका मस्जिदमा हर्षोल्लासका साथ मनाइँदै सर्वोच्च अदालत आज र भोलि आंशिक खुल्ला रहने। स्थानीय संघको विवादका बीच कैलालीको लम्की चुहा प्रादेशिक अस्पताल उद्घाटन। मुगलिन पोखरा सड़कको पश्चिम खण्ड निर्माण सुस्त, यो वर्ष पनि निर्माण अधूरै। बाढ़ी पहिरोको जोखिम बढ़ेपछि यातायात प्रभावित, देशका पाँच सड़क पूर्ण बन्द, चार राजमार्गमा एकतर्फी यातायात। अमेरिकाद्वारा तीन दिनमा दोस्रो पटक इरानमाथि आक्रमण, युद्ध विरामको गम्भीर उल्लंघन भन्दै इरानद्वारा कड़ा निन्दा। सन् 2030 विश्वले रेकर्ड तोड्ने गर्मी वर्ष झेल्ने राष्ट्रसंघको चेतावनी। र महिला टी20 क्रिकेटमा नेपाल र इण्डोनेसिया भिड्दै सेमी फाइनलमा पुग्ने नेपालको लक्ष्य, हैदराबादलाई हराउँदै राजस्थान आईपीएलको दोस्रो क्वालिफायरमा।

0: Crompton Upper Palm Hose, Harik Kondratina, Crompton for Mixture, the Bumper Luck Drama, My Dear Double Door Refrigerator, Jitne Mauka Pani, Nagrikta Matra Pai Bookshop, Sahaj EMI Marfat, Kharid Garna Sakinchha.
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर.
2: काठमाडौँ उपत्यकामा रेडियो एनआरई 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर शुरू गरौं. मानव अधिकार आयोगको प्रतिवेदन सम्बन्धी खबरबाट राष्ट्रिय मानवाधिकार आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक र संचार मन्त्री पृथ्वी सुब्बा कुरूङलाई मानव अधिकार उल्लंघन गरेको ठहर गर्दै कानून बनाएर कार्यवाही गर्न सरकारलाई सिफारिश गरेको छ. गत 2082 भदौ 23 गते भएको जेएनजी युवाहरूको प्रदर्शनका क्रममा भएको दमन र भदौ 24 गतेको विध्वंसको घटनाबारे छानबिन गरी आयोगले उक्त सिफारिश सहितको प्रतिवेदन सरकारलाई बुझाएको हो. आयोगका सहायक प्रवक्ता श्याम बाबु काफ्लेका अनुसार आन्दोलनको क्रममा राज्य संयन्त्रबाट गम्भीर मानव अधिकार उल्लंघन भएको तथ्य अनुसन्धानबाट पुष्टि भएको छ. नेपालमा उच्च पदस्थहरूबाट हुने यस्ता मानव अधिकार उल्लंघनको विषयमा कार्यवाही गर्न कानूनको अभाव रहेकाले नयाँ कानून निर्माण गरी कार्यवाही प्रक्रिया अघि बढ़ाउन भनिएको छ. आयोगले चेन्जी आन्दोलनका दोषीहरूमाथि कार्यवाही गर्न पीड़ितलाई क्षतिपूर्ति दिन र घाइतेहरूको निशुल्क उपचारको व्यवस्था गर्न समेत सिफारिश गरेको छ. अनुसन्धान प्रतिवेदनमा आन्दोलन नियन्त्रणका क्रममा अत्याधिक बल प्रयोग भएको निष्कर्ष निकालिएको छ. यसैका आधारमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा राष्ट्रिय अनुसन्धान विभागका तत्कालीन प्रमुखहरूमाथि संविधानको धारा 249 उपधारा 2 बमोजिम कार्यवाही गर्न र उनीहरूलाई भविष्यमा कुनै पनि सरकारी सेवाको जिम्मेवारी नदिने गरी रेकर्ड राख्न समेत सिफारिश गरिएको छ. यसै गरी नेपाली सेनाका प्रधान सेनापतिलाई मानव अधिकार संरक्षणमा संवेदनशील रहन समेत निर्देशन दिएको छ भने सिंहदरबार र राष्ट्रपति कार्यालय क्षेत्रमा खटिएका सुरक्षाकर्मीहरूलाई भविष्यमा यस्ता गतिविधि दोहोरिन नदिन सचेत गराउन सरकारको ध्यानाकर्षण गराइएको छ. राष्ट्रिय स्वतन्त्र पार्टी रासपाका सांसद राजीव खतीले राष्ट्रिय मानवाधिकार आयोगको प्रतिवेदनमा नाम समेटिँदैमा कोही पनि व्यक्ति कार्यवाहीको भागीदार नहुने बताउनु भएको छ. नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा पत्रकार खेम्बमसँग कुराकानी गर्दै उहाँले यो प्रतिवेदन केवल एक सूक्ष्म अनुसन्धानको विवरण मात्र भएको र यसमा कार्यवाहीका लागि पर्याप्त प्रमाण नपुग्ने दावी गर्नुभएको छ. सांसद खतीले प्रतिवेदनमा पार्टी सभापतिलाई जेलको कैदी भयो भनेर कतै पनि उल्लेख नगरिएको समेत प्रश्न पार्नु भएको छ. आन्दोलनका विषयमा थोरै मात्र जोड़िएका व्यक्तिहरू पनि अहिले शंकाको घेरामा परेको उल्लेख गर्दै उहाँले आयोगले तयार पारेको प्रतिवेदन प्रमाण रहित रहेको टिप्पणी समेत गर्नुभयो. यद्यपि उहाँले आफ्नो अनुसन्धानका लागि पूर्ण रूपमा तयार रहेको स्पष्ट पार्नु भएको छ. मानव अधिकार आयोगको प्रतिवेदन कुन रूपबाट कसरी र कुन उद्देश्यले आएको हो भन्ने कुराको चुरो बुझ्न आवश्यक रहेको उहाँको भनाइ छ. त्यस्तै पूर्व प्रहरी नायब महानिरीक्षक डीआईजी तथा सुरक्षा विज्ञ हेमन्त मल्लले राष्ट्रिय मानवाधिकार आयोगको प्रतिवेदन र त्यसमा गरिएका कार्यवाहीका सिफारिशलाई सामान्य रूपमा लिनुपर्ने बताउनु भएको छ. विगतमा पनि यस्ता प्रतिवेदन र सिफारिशहरू आउने परम्परा रहेको उल्लेख गर्दै उहाँले यसबाट बजारमा संशय फैलाउन वा डराउन आवश्यक नरहेको प्रश्न पार्नु भएको छ. अब सरकारले यो प्रतिवेदनलाई कुन रूपबाट ग्रहण गर्छ र यस विषयलाई कसरी सुल्झाउँछ भन्ने कुराले आगामी दिशा तय गर्ने उहाँको भनाइ थियो. मुस्लिम धर्मावलम्बीहरूको महान पर्व बकर ईद आज देशभरका मस्जिद तथा ईदगाहमा हर्षोल्लासका साथ मनाइँदैछ. पर्वको अवसरमा सरकारले आज सार्वजनिक विदा पनि दिएको छ. इस्लाम धर्मावलम्बीहरूले रमजान पर्व सम्पन्न भएको करिब 70 दिनपछि बकर ईद मनाउने परम्परा रहिआएको छ. इस्लामिक पात्र अनुसार 12 महिना दिल हिजाको 10 दिन यो पर्व मनाइन्छ. यस दिन मुस्लिम समुदायका मानिस बिहानै स्नान गरी नजिकैको मस्जिद तथा ईदगाहमा पुगेर सामूहिक नमाज अदा गर्ने गर्दछन्। नमाजपछि एक आपसमा अंकमाल गर्दै शुभकामना आदान प्रदान गर्ने चलन छ. बकर ईदका अवसरमा मक्का मदिना पुगेर हज गर्नु शुभ मानिन्छ. तर विभिन्न परिस्थितिका कारण विदेश यात्रा गर्न नपाएका धेरै श्रद्धालुले यस वर्ष घरमै बसेर पर्व मनाउने भएका छन्। हामीसँग खबर अझै बाँकी छन्, नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला.

0: द्वारा यो नयाँ वर्षको अवसरमा सेन्सेका होम अप्लायन्सहरूको खरिदमा आकर्षक उपहार तथा क्याश ब्याक। फ्रन्ट लोड वासिङ मसिनमा 6 केजी एरियल, सेमी अटोमेटिकमा 1 केजी एरियल, एयर कन्डिसनरमा इन्स्टलेसन साथै इन्स्टेन्ट क्याश ब्याक पनि र बम्परमा हिरो स्प्लेन्डर प्लस मोटरसाइकल। नागरिकता मात्र भए पुग्छ, सहज इएमआई मार्फत खरिद गर्न सकिन्छ।
1: नया भरोसा
0: यो नयाँ वर्षको अवसरमा बेकोका विभिन्न होम अप्लायन्सहरूको खरिदमा क्यास ब्याक तथा स्योर सर्ट गिफ्ट। वासिङ मसिनमा 6 केजी एरियल म्याजिक, डिस्क वासरमा वासिङ ट्याब्लेट, एयर कन्डिसनरमा इन्स्टलेसन र फ्री स्ट्यान्डिङ ओभनमा प्रेसर कुकर। नागरिकता मात्र भए पुग्छ, सहज इएमआई मार्फत खरिद गर्न सकिन्छ।
1: यो नयाँ वर्षको अवसरमा माइडियाका विभिन्न होम अप्लायन्सहरूको खरिदमा आकर्षक उपहार तथा क्याशब्याक। साइड बाई साइड तथा मल्टी डोर रेफ्रिजरेटरमा फ्री इन्डक्सन, फ्रन्ट लोड वासिङ मसिनमा फ्री 6 केजी एरियल, टप लोडमा फ्री 2 केजी एरियल, सेमी अटोमेटिकमा 1 केजी एरियल, डिस वासरमा वासिङ ट्याब्लेट र माइक्रोवेभ ओभनमा कुकिङ किट। हरेक खरिदमा सो सर्ट गिफ्ट र बम्परमा माइडिया 519 लिटर रेफ्रिजरेटर जित्ने मौका। नागरिकता भए पुग्छ, सहज इएमआई मार्फत खरिद गर्न सकिन्छ।
2: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब बाँकी खबर। देशभर लगातार 4 दिन सार्वजनिक विदा परे पनि आज र भोलिको सार्वजनिक विदामा पनि सर्वोच्च अदालत आंशिक रूपमा खुल्ला हुने भएको छ। सर्वोच्चले सूचना जारी गर्दै सार्वजनिक विदा परेकाले अदालत बन्द हुने र त्यस अवधिमा बन्दी प्रत्यक्षकरणको मात्रै रिट सुनवाई हुने जानकारी दिएको हो। सर्वोच्च अदालत प्रशासनका अनुसार बिहान 11 बजेदेखि दिउँसो 3 बजेसम्म बन्दी प्रत्यक्षकरणको निवेदनको दर्ता र सुनवाईका लागि अदालत खुल्ला रहनेछ। पृथ्वी राजमार्ग अन्तर्गत मुगलिन पोखरा सड़क स्तर उन्नति आयोजनाको पश्चिम खण्डमा निर्माण सुस्त बनेको छ। 5 वर्ष अघि शुरूआत भएको सड़क विस्तार तथा स्तर उन्नति पटक पटक म्याद थप हुँदा समेत अझै पूरा हुन सकेको छैन। तनहुको जामुनेदेखि पोखराको सेतीपुरसम्मको 38.71 किलोमिटर सड़क खण्ड पश्चिम खण्ड अन्तर्गत पर्दछ। आयोजनाको म्याद गत पुसमा तेस्रो पटक थप गर्दै आगामी असार 15 गतेसम्म पुर्याइएको थियो, तर पछिल्लो प्रगति हेर्दा निर्धारित अवधिभित्र निर्माण सम्पन्न नहुने अनिश्चित भएको छ। पेट्रोलियम पदार्थको आपूर्तिमा समस्या, निर्माण सामग्रीको मूल्य वृद्धि तथा पछिल्ला दिनमा परेको लगातार वर्षाले निर्माण प्रभावित बनेको आयोजनाले जनाएको छ। मूल्यवृद्धिका कारण निर्माण कम्पनीले अत्यावश्यक बाहेकका अन्य काममा अपेक्षित गति दिन नसकेको जनाइएको छ। स्थानीय सरकारसँगको विवादका बीच कैलालीको लम्पिछुवा प्रादेशिक अस्पताल उद्घाटन भएको छ। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले मेयर सुशीला शाहीसँगको विवाद बीच आज बिहान अस्पताल उद्घाटन गर्नु भएको हो। विवाद कायम रहेका बेला अस्पताल उद्घाटन कार्यक्रम राखिएपछि आज बिहानैदेखि अस्पताल र सड़क क्षेत्र वरपर उल्लेख्य संख्यामा सुरक्षाकर्मी खटाएर सुरक्षा व्यवस्था कड़ा पारिएको थियो। 1500 लम्पिछुवा अस्पताल संचालनको विषयमा प्रदेश सरकार र नगरपालिका बीच सहमति बन्न सकेको छैन। प्रदेशको सामाजिक विकास मन्त्रालयले अस्पताल संचालनका लागि मेडिकल सुपरिन्टेण्डेण्ट डाक्टर कमलेश प्रसाद यादव सहितका 3 जना कर्मचारी गत वैशाखमा पठाएको थियो, तर मेयर शाहीले अस्पताल प्रदेशलाई हस्तान्तरण नभएको भन्दै उनीहरूलाई हाजिर नगर्न भनेपछि विवाद बढ़ेको थियो। सोही विवादका कारण गत वैशाख 30 गते अस्पतालमा तालाबन्दी समेत भएपछि लम्की क्षेत्रमा तनाव भएको थियो। सोही क्षेत्रबाट प्रतिनिधित्व गर्ने सुदूरपश्चिमका मुख्यमन्त्री कमल बहादुर शाह र मेयर सुशीला साईबीचको आन्तरिक द्वन्द्वका कारण समस्या सिर्जना भएको स्थानीयको दावी छ। द्वितीय राजमार्ग सहित देशका विभिन्न क्षेत्रमा लगातार वर्षासँगै बाढ़ी पहिरोको जोखिम बढ़ेपछि सड़क यातायात प्रभावित भएको छ। प्रहरीका अनुसार हाल 5 प्रमुख सड़क पूर्ण रूपमा अवरूद्ध भएका छन् भने 4 राजमार्गमा एकतर्फी यातायात सञ्चालन गरिएको छ। अवरूद्ध हुने सड़कमा कोशी राजमार्ग, मध्य पहाड़ी राजमार्ग, बेनी जोमसोम सड़क र हिल्सा सिमकोट सड़क रहेका छन्। प्रहरीले सम्भावित बाढ़ीको जोखिमलाई ध्यानमा राख्दै खुरकोट नेपालथोक कटुञ्जेबेसी सड़क खण्ड हुँदै सञ्चालन हुने सवारी साधनलाई रोक लगाएको जनाएको छ। सरकारले आगामी आर्थिक वर्षको बजेटमा कर्णालीलाई विशेष प्राथमिकता दिएको छ। आर्थिक वर्ष 83-84 बजेटले रासपाको बाचापत्र र चुनावी अभियानका क्रममा बालिन सारी गरेका प्रतिबद्धता अनुसार कर्णाली केन्द्रित केही आकर्षक कार्यक्रम अघि बढ़ाएको अर्थ मन्त्रालय स्रोतले जानकारी गराएको छ। गत फागुन 7 गते कर्णालीमा भएको चुनावी सभामा पारी प्रधानमन्त्रीका रूपमा बालिन शाहले आफ्नो पार्टी कर्णालीको गरीबी बुझ्ने पार्टी हुने बताउनु भएको थियो। नेपाली रेडियो नेटवर्कमा अब पालो विश्रामको।
4: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोड़ सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।
5: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

0: Hi, I live Sunday Nuncha Radio Silence 89.8 MHz.
1: सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित ओडामा दर्ता गरौ। घर जग्गा बहाल कर, व्यवसाय कर, भूमि कर, विज्ञापन कर, सरसफाई शुल्क, बहाल बिटौली शुल्क लगायतका कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित ओडामा बुझाउ। नियमानुसार कर तिरौ, दण्ड जरिवाना हुनबाट बचौ, आफ्नो आमदानी सम्पत्तिको वैधता स्थापना गरौ, व्यवसायको सम्मान बढाऊ, समयमै कर तिरौ, सभ्य नागरिकको परिचय दिऊ। भरतपुर महानगरपालिका वडा नम्बर 24 र रेडियो साहिनोद्वारा जनहितमा जारी सन्देश।
2: मैयादेवी कन्या कलेजको कक्षा 11 भर्ना सम्बन्धी सूचना।
3: विभिन्न विधामा पर्याप्त छात्रवृत्ति प्रदान गर्ने यस क्षेत्रकै उत्कृष्ट कलेज मैयादेवी कन्या कलेजमा शैक्षिक सत्र 2083-84 लागि कक्षा 11 व्यवस्थापन, शिक्षा शास्त्र र मानविकी संकाय अन्तर्गत अंग्रेजी र नेपाली दुवै माध्यममा बिहानी सत्रका लागि फारम वितरण भइरहेको जानकारी गराइन्छ।
2: प्रिन्सिपल मैयादेवी कन्या कलेज भरतपुर 10 चितवन। सम्पर्क 0 56 493 495।
1: सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित ओडामा दर्ता गरौ। घर जग्गा बहाल कर, व्यवसाय कर, भूमि कर, विज्ञापन कर, सरसफाई शुल्क, बहाल बिटौली शुल्क लगायतका कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित ओडामा बुझाउ।
4: नियमानुसार कर तिरौ, दण्ड जरिवाना हुनबाट बचौ, आफ्नो आमदानी सम्पत्तिको वैधता स्थापना गरौ, व्यवसायको सम्मान बढाऊ,
3: समयमै कर तिरौ, सभ्य नागरिकको परिचय दिऊ।
1: गैडाकोट नगरपालिका र रेडियो साहिनोद्वारा जनहितमा जारी सन्देश।
5: चैते धानमा नेक ब्लास्टको समस्या।
3: चितवन जिल्लाको रत्ननगर र खैरहनी नगरपालिकामा लगाइएको चैते धानमा नेक ब्लास्ट घाँटी मरुवाको समस्या देखिएको छ। एक किसिमको ढुसी जन्य रोग हो। यो रोगको मुख्य लक्षण भनेको बाला मुनतिरको डाँठमा कालो धब्बा देखिने, बालामा पोषण नपुग्ने, बाला सुक्ने र अन्तमा बाला भाँचिने हुन्छ।
5: रोगको लागि अनुकूल मौसम,
3: अत्याधिक सापेक्षित आर्द्रता, शीत र नाइट्रोजन मलको बढी प्रयोगमा यो रोग हावाको माध्यमबाट निकै तीव्र गतिमा फैलिन्छ। समाधानका उपायहरू:
5: रोग प्रतिरोधात्मक जातहरू जस्तै चैते 2, हर्दीनाथ 1, हुमल 2, हुमल 5, हुमल 6 र हुमल 7 लगाउने।
3: खेतमा पानी जमाइराख्ने।
5: वेबिस्टिन वा डेरोसार 2-3 ग्राम प्रति केजी बिउका दरले बिउ उपचार गरी ब्याड राख्ने।
3: ट्राइसाइक्लाजोल 75%, डब्लुपी 0.75 ग्राम प्रति लिटर पानीमा वा कासुगामाइसिन 3%, एसएल 1.5 मिलिलिटर प्रति लिटर पानीमा वा हेक्साकोनाजोल 5%, इसी 2 ग्राम प्रति लिटर पानीमा मिसाई 15 दिनको फरकमा 2-3 पटक छर्कनुहोस्।
6: ए नानी हो, जानी हो?
7: लगे त जानी हो, लानी हो।
6: चम्ची क्या हो?
7: गुरुजीले कसरी हेरे नानीलाई? मान्छे पनि त हिँडिरहेछ नि मेरो नसे कि क्या मोहनी।

0: रेडियो साइनम 89.8 मेगाहर्ट्ज
1: साहिनो समय सूचक अहिले दिउँसोको 1 बज्यो इट्स 1 PM
2: योग गरौं रहौं निरोग पतञ्जली योगपीठ नेपाल महिला पतञ्जली योग समिति नेपाल पतञ्जली योग समिति नेपाल युवा समिति नेपाल र पतञ्जली योग समिति चितवनको सहकार्यमा आयोजित वृहत निशुल्क योग शिविरमा सहभागी भई स्वस्थ रहौ योग शिविर हुने मिति 2083 जेठ 5 गतेबाट 7 गतेसम्म स्थान गुन्जनगर ग्रीन पार्क समय बिहान 4:30 बजेबाट 6:30 बजेसम्म समन्वय महिला पतञ्जली योग समिति चितवन महानगर योग समिति महिला महानगर योग समिति

0: चितवन आयोजक भरतपुर महानगरपालिका 18 नम्बर ओडा कार्यालय।
1: सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित ओडामा दर्ता गरौ।
0: घर जग्गा बहाल कर, व्यवसाय कर, भूमि कर, विज्ञापन कर, सरसफाई शुल्क, बहाल बिटौली शुल्क लगायतका कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित ओडामा बुझाउ।
1: नियमानुसार कर तिरौ, दण्ड जरिवाना हुनबाट बचौ, आफ्नो आमदानी सम्पत्तिको वैधता स्थापना गरौ, व्यवसायको सम्मान बढाउ,
0: समयमै कर तिरौ, सभ्य नागरिकको परिचय दिऊ। भरतपुर महानगरपालिका वडा नम्बर 24 र रेडियो साहिनोद्वारा जनहितमा जारी सन्देश।
1: चैते धानमा नेक ब्लास्टको समस्या।
0: चितवन जिल्लाको रत्ननगर र खैरहनी नगरपालिकामा लगाइएको चैते धानमा नेक ब्लास्ट घाटी मरुवाको समस्या देखिएको छ। एक किसिमको ढुसी जन्य रोग हो। यो रोगको मुख्य लक्षण भनेको बाला मुनतिरको डाँठमा कालो धब्बा देखिने, बालामा पोषण नपुग्ने, बाला सुक्ने र अन्तमा बाला भाँचिने हुन्छ।
1: रोगको लागि अनुकूल मौसम,
0: अत्याधिक सापेक्षित आर्द्रता, शीत र नाइट्रोजन मलको बढी प्रयोगमा यो रोग हावाको माध्यमबाट निकै तीव्र गतिमा फैलिन्छ। समाधानका उपायहरू,
1: रोग प्रतिरोधात्मक जातहरू जस्तै चैते 2, हरदीनाथ 1, हुमल 2, हुमल 5, हुमल 6 र हुमल 7 लगाउने,
0: खेतमा पानी जमाई राख्ने,
1: वेभिस्टिन वा डेरोसा 2-3 ग्राम प्रति केजी बिउका दरले बिउ उपचार गरी बियाड राख्ने,
0: ट्राइसाइक्लाजोल 75%, डब्लुपी 0.75 ग्राम प्रति लिटर पानीमा वा कासुगामाइसिन 3%, एसएल 1.5 मिलिलिटर प्रति लिटर पानीमा वा हेक्साकोनाजोल 5%, इसी 2 ग्राम प्रति लिटर पानीमा मिसाई 15 दिनको फरकमा 2-3 पटक छर्कनुहोस्। डेंगु ज्वरो एसिड जातको पोथी लामखुट्टेको टोकाईबाट मानिसमा सर्ने सरुवा रोग हो। प्राय घर वरिपरि बस्ने एसिड लामखुट्टेले दिनमा टोक्ने गरेको पाइन्छ। खास गरी बरसातको पानी प्लास्टिकका भाँडाहरू, टिनका डब्बाहरू, ड्रमहरू, थोत्रा वा पुराना टायर, गमला, कुलरमा जम्मा भएको सफा पानी, खुल्ला पानीको ट्याङ्की आदिमा फूल पार्दछ। यो लामखुट्टेले फूल पारेको एक हप्तापछि लार्वा हुँदै वयस्क लामखुट्टे तयार भई मानिसलाई रोग सार्न सक्दछ। डेंगू ज्वरोको लक्षणहरू। डेंगू ज्वरोको मुख्य लक्षण भनेको 81 उच्च ज्वरो आउनु हो। यो ज्वरो 5-7 दिनसम्म रहन सक्छ। ज्वरो साथसाथै निम्न लक्षणहरू पनि देखा पर्दछ। असाध्यै टाउको दुख्ने, आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्ने, ढाड जोड्ने तथा मांसपेशीहरू दुख्ने, शरीरमा बिमिरा आउने, धेरै ज्वरो आई माथिका लक्षणहरू मध्ये 2 वा 2 भन्दा बढी लक्षण देखा परेको खण्डमा डेंगू ज्वरो भएको शंका गर्न सकिन्छ। वाकवाकी लाग्दे, बान्ता हुने, पेट दुख्ने, नाक वा घिजाबाट रगत बग्ने, रक्तस्राव हुने वा शरीरमा रगत जमेको चक्का देखा पर्ने, बेहोश हुने आदि खतराका लक्षणहरू पनि देखा पर्न सक्छ। डेंगू ज्वरोबाट बच्ने उपायहरू, लामखुट्टेको टोकाईबाट बच्ने, घर आँगन वरिपरि सरसफाई गर्ने र पानी जम्न नदिने, खाली बट्टा, टिन, ड्रम, टायर आदिमा पानी जम्न नदिने, खाने पानीको ट्याङ्की राम्ररी ढक्कन लगाएर राख्ने, गमला फुलदानीमा रहेको पानी हप्तामा 2 पटक फेर्ने र पानी सुक्न दिने, पुरै शरीर ढाक्ने गरी पुरा बाहुला भएको लुगा लगाउने, झ्याल ढोकामा लामखुट्टे नछिर्ने जाली लगाउने, सुद्धा झुल प्रयोग गर्ने, स्थानीय तहको सहभागितामा लामखुट्टेको लार्भा खोज र नष्ट गरी अभियान सञ्चालन गर्ने। यस सम्बन्धी थप जानकारीको लागि नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गरौ।
1: भरतपुर महानगरपालिका वडा नम्बर 18 र रेडियो साहिनोद्वारा जनहितमा जारी सन्देश।
2: सब्स्क्राइब नाउ एन्ड प्रेस द बेल आइकन, नेभर मिस एन अपडेट फ्रम टिप्स अफिसियल।

सूचना संगीत र मनोरञ्जनको अटुट साहिनो यो हो रेडियो साहिनो 99.8 मेगाहर्ज।

0: रेडियो साइमन 89.8 मेगाहर्ट्ज
1: साहिनो समय सूचक अहिले दिउँसोको 2 बज्यो PM
2: मैयादेवी कन्या कलेजको कक्षा 11 भर्ना सम्बन्धी सूचना
1: विभिन्न विधामा पर्याप्त छात्रवृत्ति प्रदान गर्ने यस क्षेत्रकै उत्कृष्ट कलेज मैयादेवी कन्या कलेजमा शैक्षिक सत्र 2083-84 लागि कक्षा 11 व्यवस्थापन शिक्षा शास्त्र र मानविकी संकाय अन्तर्गत अंग्रेजी र नेपाली दुवै माध्यममा बिहानी सत्रका लागि प्रारम्भ वितरण भइरहेको जानकारी गराइन्छ।
2: प्रिन्सिपल मैयादेवी कन्या कलेज भरतपुर 10 चितवन सम्पर्क नम्बर 0556-93-495।
1: योग गरौं रहौं निरोग पतञ्जली योग पीठ नेपाल महिला पतञ्जली योग समिति नेपाल पतञ्जली योग समिति नेपाल युवा समिति नेपाल र पतञ्जली योग समिति चितवनको सहकार्यमा आयोजित वृहत निशुल्क योग शिविरमा सहभागी भई स्वस्थ रहौं। योग शिविर हुने मिति 2083 जेठ 5 गतेबाट 7 गतेसम्म स्थान गुञ्जनगर ग्रीन पार्क समय बिहान 4:30 बजेबाट 6:30 बजेसम्म समन्वयन महिला पतञ्जली योग समिति चितवन महानगर योग समिति महिला महानगर योग समिति चितवन आयोजक भरतपुर महानगरपालिका 18 ओडा कार्यालय। डेंगु ज्वरो एसिड जातको पोथी लामखुट्टेको टोकाईबाट मानिसमा सर्ने सरुवा रोग हो। प्राय घर वरिपरि बस्ने एसिड लामखुट्टेले दिनमा टोक्ने गरेको पाइन्छ। खास गरी बरसातको पानी प्लास्टिकका भाँडाहरू टिनका डब्बा

0: ड्रमहरू, थोत्रा वा पुराना टायर, गमला, कुलरमा जम्मा भएको सफा पानी, खुल्ला पानीको ट्याङ्की आदिमा फूल पार्दछ। यो लामखुट्टेले फूल पारेको एक हप्तापछि लार्वा हुँदै वयस्क लामखुट्टे तयार भई मानिसलाई रोग सार्न सक्दछ। डेंगू ज्वरोको लक्षणहरू। डेंगू ज्वरोको मुख्य लक्षण भनेको 81 उच्च ज्वरो आउनु हो। यो ज्वरो 5 देखि 7 दिनसम्म रहन सक्छ। ज्वरो साथसाथै निम्न लक्षणहरू पनि देखा पर्दछ। असाध्यै टाउको दुख्ने, आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्ने, ढाड जोड्ने तथा मांसपेशीहरू दुख्ने, शरीरमा बिमिरा आउने, धेरै ज्वरो आई माथिका लक्षणहरू मध्ये 2 वा 2 भन्दा बढी लक्षण देखा परेको खण्डमा डेंगू ज्वरो भएको शंका गर्न सकिन्छ। वाकवाकी लाग्ने, बान्ता हुने, पेट दुख्ने, नाक वा गिजाबाट रगत बग्ने, रक्तस्राव हुने वा शरीरमा रगत जमेको चक्का देखा पर्ने, बेहोश हुने आदि खतराका लक्षणहरू पनि देखा पर्न सक्छ। डेंगू ज्वरोबाट बच्ने उपायहरू। लामखुट्टेको टोकाईबाट बच्ने, घर आँगन वरिपरि सरसफाई गर्ने र पानी जम्न नदिने, खाली बट्टा, टिन, ड्रम, टायर आदिमा पानी जम्न नदिने, खाने पानीको ट्याङ्की राम्ररी ढक्कन लगाएर राख्ने, गमला फूलदानीमा रहेको पानी हप्तामा 2 पटक फेर्ने र पानी सुक्न दिने, पूरै शरीर ढाक्ने गरी पूरा बाहुला भएको लुगा लगाउने, झ्याल ढोकामा लामखुट्टे नछिर्ने जाली लगाउने, सुद्धा झुल प्रयोग गर्ने, स्थानीय तहको सहभागितामा लामखुट्टेको लार्भा खोज र नष्ट गरी अभियान सञ्चालन गर्ने। यस सम्बन्धी थप जानकारीको लागि नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गरौं।
1: भरतपुर महानगरपालिका वडा नम्बर 18 र रेडियो साइनोद्वारा जनहितमा जारी सन्देश।
2: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: आमा, एक गिलास दही खाम न, साह्रै गर्मी हो।
5: आमा, मलाई दुध है।
4: होइन आमा, हाम्रो दुध दही किन यति मिठो हुन्छ?
6: किनभने हामीले रोजेका छौ शुद्धता र विश्वास।
4: कहाँबाट ल्याउनुहुन्छ यो सबै?
6: भरतपुर 10 सिंचाई रोडमा रहेको डेरी मार्टबाट, जहाँ पाइन्छ ताजा दुध, दही, घिउ, पनिर र दुग्धजन्य पदार्थ पाइने एकमात्र ठाउँ।
0: तपाईँको परिवारको स्वास्थ्य हाम्रो प्राथमिकता। डेरी मार्ट, शुद्धताको अर्को नाम। डेरी मार्ट भरतपुर 10 दूरसञ्चार रोड, उत्पादक चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ चितवन। हाम्रा शाखाहरू भरतपुर 10 इन्द्रेणी टोल, भरतपुर 3 बेलसोक। चितवन राष्ट्रिय निकुञ्ज कार्यालयको सार्वजनिक अनुरोध।
6: वन्य जन्तुको शिकार गर्ने, पक्रने, पाल्ने, ओसार पसार तथा वन्य जन्तुको कुनै अङ्ग बेचबिखन गर्ने जस्ता कानूनले निषेध गरेका कार्यहरू नगरौं।
0: मानव बस्तीमा वन्य जन्तु पसेमा चारैतिरबाट होहल्ला गर्ने, जिस्काउने, लखेट्ने वा ढुङ्गा लगायत अन्य चीज वस्तुले हिर्काउने कार्य गर्दा वन्य जन्तुले आतिएर आक्रमण गर्न सक्छ। सावधानी अपनाई नजिकको निकुञ्ज कार्यालय वा सुरक्षा निकायमा खबर गरौं।
6: सामुदायिक वन प्रवेश गर्दा वन उपभोक्ता समितिले विधिपूर्वक वन प्रवेश खुलाएको बखत मात्र समूहमा सावधानी अपनाई घाँस दाउरा संकलन गर्न जानु पर्दछ। अनुमति बिना निकुञ्ज तथा अन्य वन क्षेत्र प्रवेश गर्नु निषेधित कार्य हो।
0: निकुञ्ज तथा मध्यवर्ती वन क्षेत्रको आसपास क्षेत्रमा खेतीबाली जोगाउनका लागि सिधा करेन्ट प्रवाह गरी विद्युतीय धराप राख्ने कार्य नगरौ नगराउ। यस्ता गतिविधिले दुर्लभ एकसिङे गैडा लगायत अन्य वन्य जन्तु घाइते वा मृत्यु भएमा कानून बमोजिम सजाय हुन सक्दछ।
6: वन डढेलो लागेमा डढेलो रोकथाम तथा नियन्त्रणका लागि स्थानीय समुदाय, सुरक्षा निकाय लगायत सबै सरकारवालाहरूको सक्रिय सहभागिताका लागि समेत यस निकुञ्ज हार्दिक अनुरोध गर्दछ।
0: थप जानकारीका लागि चितवन राष्ट्रिय निकुञ्ज कार्यालय कसरा चितवन, इमेल info@chitawannationalpark.gov.np। चितवन राष्ट्रिय निकुञ्ज र रेडियो साहिनोको जनहितमा जारी सन्देश।
6: सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित ओडामा दर्ता गरौ।
0: घर जग्गा बहाल कर, व्यवसाय कर, भूमि कर, विज्ञापन कर, सरसफाई शुल्क, बहाल बिटौली शुल्क लगायतका कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित ओडामा बुझाउ।
6: नियमानुसार कर तिरौ, दण्ड जरिवाना हुनबाट बचौ, आफ्नो आमदानी सम्पत्तिको वैधता स्थापना गरौ, व्यवसायको सम्मान बढाऊ,
0: समयमै कर तिरौ, सभ्य नागरिकको परिचय दिऊ।
6: गैडाकोट नगरपालिका र रेडियो साइनोद्वारा जनहितमा जारी सन्देश।

0: ओए केटा, म त सक्दिनँ हिँड्न यार। कति दिन लाग्छ आज?
1: आज गएर देउराली बस्ने हो। अन्नपूर्ण बेस क्याम्प पुग्न त अझ दुई दिन लाग्छ साथी।
0: हो र?
2: यसको हिँडाइले त चार दिनमा नै पुगिन्न। जामिन

झन् काफ्रेको गीत सुन्न पाइन्छ होला भनेर मन पराएको त गल्ती पो गरेँ कि क्या गाउँदै गाउँदैन त्यो अस्ति रुख चढ्दाखेरि काको गीत गाउनु

सूचना संगीत र मनोरञ्जनको अटुट साहिलो यो हो रेडियो साहिलो 89.8 मेगाहर्ज।

सूचना संगीत र मनोरञ्जनको अटुट साहिनो यो हो रेडियो साहिनो 99.8 मेगाहर्ज।

नेपाली रेडियो नेटवर्कको दिउँसो 3 बजेको नेपाली खबरमा समीक्षा महतेको नमस्कार। कंग्रेसद्वारा मानव अधिकार आयोगको प्रतिवेदनमाथि सरकारको आधिकारिक धारणा माग कार्की आयोगको प्रतिवेदन नियोजित रहेको आरोप। कंग्रेस छाडेर राष्ट्रमा प्रवेश गरेका गुल्मीका 2 वडा अध्यक्षको पद रिक्त। सहकारी संकटमा सरकारी संयन्त्र अनि मुख्य दोषी रहेको ठहर। कमजोर नियमनले जनविश्वास गुमेको निष्कर्ष। सुकुमवासीको 2 चरणको लगत संकलन स्वरूप पोखरा पृथ्वी चोक बसपा क्षेत्रमा अब प्रहरा भत्काइयो। आइतबार विद्यालय बन्द गर्ने निर्णयले स्थानीय तहको अधिकार कुण्ठित गरेको मेयर्स फोरमको आरोप। निर्णय फिर्ता नभए कानूनी प्रक्रियामा जाने चेतावनी। बीपी राजमार्ग पुननिर्माणको कामले लियो गति, समयमै काम सक्न निर्देशन। केन्याको एक विद्यालयमा आग लागि 16 विद्यार्थीको मृत्यु, 74 जना घाइते। हर्मस समुद्री आवागमनबाट उठाउने शुल्कमा अमेरिकी प्रतिबन्ध। तेहरानमाथिको आर्थिक दबाव थप कड़ा। र एएफसी एसियन कप छनौटको खेल तालिका सार्वजनिक। नेपाल समूह आईमा गडेलधुरामा आजदेखि सुदूरपश्चिम प्रदेश स्तरीय राष्ट्रपति रनिंग शील्ड प्रतियोगिता शुरू। विभिन्न विधामा 900 खेलाड़ीले प्रतिस्पर्धा गर्दैछन्।

0: नयाँ वर्षको अवसरमा सेन्सेलका होम अप्लायन्सहरूको खरिदमा आकर्षक उपहार तथा क्याश ब्याक। फ्रन्ट लोड वासिङ मसिनमा 6 केजी एरियल, सेमी अटोमेटिकमा 1 केजी एरियल, एयर कन्डिसनरमा इन्स्टलेसन साथै इन्स्टेन्ट क्याश ब्याक पनि र बम्परमा हिरो स्प्लेन्डर प्लस मोटरसाइकल। नागरिकता मात्र भए पुग्छ, सहज इएमआई मार्फत खरिद गर्न सकिन्छ।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1, ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर शुरू गरौं। कंग्रेसको माग सम्बन्धी खबरबाट, नेपाली कंग्रेसले गत भदौ 23 र 24 गतेको जेएनजी आन्दोलनका क्रममा भएका घटनाबारे राष्ट्रिय मानव अधिकार आयोगले सार्वजनिक गरेको प्रतिवेदनमाथि सरकारको आधिकारिक धारणा माग गरेको छ। पार्टी प्रवक्ता देवराज चालिसेले आज विज्ञप्ति जारी गर्दै संवैधानिक निकायको सिफारिशप्रति जवाबदेही बन्न सरकारको ध्यान आकर्षण गराउनु भएको हो। कंग्रेसले यसअघि सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले गठन गरेको गौरी बहादुर कार्की जाँचबुझ आयोगको प्रतिवेदन अधुरो र नियोजित रहेको आरोप लगाएको छ। मानव अधिकार आयोगको प्रतिवेदनले समेत कार्की आयोगका अध्यक्षमाथि नै दोष देखाउँदै सूक्ष्म अनुसन्धान गर्न औल्याएकाले सरकारले तत्काल यसबारे छानबिन थाल्नुपर्ने कंग्रेसको माग रहेको छ। विज्ञप्तिमा आन्दोलनका नाममा योजनाबद्ध हिंसात्मक घुसपैठ गर्ने सांसद तथा राज्यका जिम्मेवार व्यक्तिहरूमाथि राजनैतिक दबाव मुक्त भई कानूनी कार्यवाही गर्न आग्रह गरिएको छ। साथै सुरक्षा निकायबाट भएको अत्यधिक बल प्रयोगका दोषीलाई कार्यवाही गर्न, मृतक र घाइतेका परिवारलाई राहत दिन तथा निजी क्षेत्रको क्षतिपूर्ति व्यवस्थापन गर्न पनि कंग्रेसले सरकारको ध्यान आकर्षण गराएको छ। नेपाली कंग्रेसबाट निर्वाचित गुल्मीका दुईजना वडा अध्यक्षको पद रिक्त भएको छ। निर्वाचन आयोगले आज सूचना जारी गर्दै गुल्मीको मुस्तीकोट नगरपालिका दुईका वडा अध्यक्ष रविन्द्र केसी र धुरकोट गाउँपालिका तीनका वडा अध्यक्ष पदम बहादुर विष्टको पद रिक्त भएको जानकारी दिएको हो। 2079 सालको स्थानीय तह निर्वाचनमा नेपाली कंग्रेसबाट निर्वाचित भएका दुवैजना जनप्रतिनिधिले दल परिवर्तन गरी राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपामा प्रवेश गरेका थिए। उनीहरू अन्य दलमा प्रवेश गरेको भन्दै कंग्रेस केन्द्रीय कार्य सम्पादन समितिले कार्यवाहीको निर्णय सहित आयोगलाई जानकारी गराएको थियो। राजनैतिक दल सम्बन्धी ऐन 2073 व्यवस्था अनुसार कुनै पनि निर्वाचित जनप्रतिनिधिले दल त्याग गरी अर्को दलमा प्रवेश गरेमा उनीहरूको पद स्वतः रिक्त हुने कानूनी प्रावधान रहेको छ। सहकारी क्षेत्र संकटमा पर्नुको मुख्य कारण कमजोर नियमनसँगै सरकारी संयन्त्र र गैर जिम्मेवार राष्ट्र सेवकहरू नै रहेको ठहर गरिएको छ। उच्च अदालतका पूर्व न्यायाधीश विनोद प्रसाद शर्माको संयोजकत्वमा गठित सहकारी बेथिते जाँचबुझ आयोग 2082 को प्रतिवेदनले सहकारी विभाग र सरकारी निकायहरूको कानूनको क्षेत्र प्रयोग गरी आधार बिना नै मनपरी ढंगले कार्यक्षेत्र विस्तार र सेवा केन्द्र खोल्ने स्वीकृति दिँदा यो संकट निम्तिएको औल्याइएको छ। यस्तै आडमा सहकारीले बैंकभन्दा ठूलो पोजी परिचालन गरी सर्वसाधारणको रकम संचालनका निजी कम्पनीमा सर्वसाधारणको रकम संचालकका निजी कम्पनीमा लगानी गर्दा बचत डुबेको उल्लेख गरिएको छ। पछिल्लो समय सहकारी क्षेत्रमा देखिएको वित्तीय अनियमितता, बचतकर्ताको रकम दुरूपयोग तथा कमजोर नियमनका कारण सहकारीप्रतिको जनविश्वास कमजोर बन्दै गएको जनाइएको छ। यस्तै सदस्य भन्दा बाहिर कर्जा प्रवाह गर्ने क्रस लेन्डिङको दुरूपयोग हुनु, तरलता मापदण्ड र बचत बीमा प्रणाली नहुनु तथा अस्वाभाविक ब्याजदर रोक्ने चेतावनी संयन्त्र नहुँदा वित्तीय अनुशासनहीनता बढ़ेको आयोगले औल्याएको छ। भूमि आयोग तथा सहकारी मन्त्री प्रतिभा रावलले आयोगको सुझाव कार्यान्वयन गर्दै ऐन संशोधन, कर्जा असुली र बचत फिर्ता प्रक्रियालाई तीव्रता दिने प्रतिबद्धता जनाउनु भएको छ। काठमाडौँ उपत्यका नदी किनारबाट विस्थापित भई होल्डिङ सेन्टरमा रहेका सुकुम्बासीहरूको विकिन विवरण संकलन गर्न सरकारले दोस्रो चरणको लगत संकलन शुरू गरेको छ। अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले यो प्रक्रिया अघि बढ़ाएको हो। गएको वैशाखमा गरिएको पहिलो चरणको संकलनमा 2608 परिवार सम्पर्कमा आएका थिए, तर संख्यामा थप घट भएकाले वास्तविक संख्याकन गर्न पुनः लगत संकलन थालिएको समितिका आयोजना निर्देशक मसा काजी महर्जनले जानकारी दिनुभएको छ। शहरी विकास मन्त्रालयका प्रवक्ता नवराज प्याकुरेलका अनुसार लगत संकलन सकिए लगतै सरकारले विस्थापित सुकुम्बासी परिवारलाई कोठा सार्न एकमुष्ट 25,000 र मासिक 15,000 दरले 3 महिनाको घर भाडा उपलब्ध गराउनेछ। तर 3 महिनापछिको स्थायी व्यवस्थापन बारे सरकारी अधिकारीहरू नै अनियोलमा छन्। यता सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टीले भने आफ्नो वाचा पत्रमा 1,000 दिनभित्र सबै सुकुम्बासीलाई लाल पूर्जा सहित व्यवस्थापन गर्ने प्रतिबद्धता जनाएको छ। हामीसँग खबर अझै बाँकी छ, नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
3: यो नयाँ वर्षको अवसरमा माइडियाका विभिन्न होम अप्लायन्सहरूको खरिदमा आकर्षक उपहार तथा क्याशब्याक, साइड बाई साइड तथा मल्टिडोर रेफ्रिजरेटरमा फ्री इन्डक्सन, फ्रन्ट लोड वासिङ मसिनमा फ्री 6 केजी एरियल, टप लोडमा फ्री 2 केजी एरियल, सेमी अटोमेटिकमा 1 केजी एरियल, डिस वासरमा वासिङ ट्याब्लेट र माइक्रोवेभ ओभनमा कुकिङ किट, हरेक खरिदमा सर्ट सर्ट किट र बम्परमा माइडिया 519 लिटर रेफ्रिजरेटर जित्ने मौका। नागरिकता भइपुग्छ, सहज इएमआई मार्फत खरिद गर्न सकिन्छ।
0: यो नयाँ वर्षको अवसरमा ग्रेकोका विभिन्न होम अप्लायन्सहरूको खरिदमा क्याशब्याक तथा स्योर सर्ट गिफ्ट, वासिङ मसिनमा 6 केजी एरियल म्याजिक, डिस वासरमा वासिङ ट्याब्लेट, एयर कन्डिसनरमा इन्स्टलेसन र फ्री स्ट्यान्डिङ ओभनमा प्रेसर कुकर। नागरिकता मात्र भएपुग्छ, समझ इएमआई मार्फत खरिद गर्न सकिन्छ।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: अब बाँकी खबर। पोखरा महानगरपालिकाले सरकारी जग्गा अतिक्रमण गरेर निर्माण गरिएका अनधिकृत संरचनाहरूमाथि डोजर चलाएको छ। पोखरा महानगरपालिका नवस्थित पृथ्वी चोक बस पार्क क्षेत्रमा सार्वजनिक जग्गा मिचेर बनाइएका टहरा र अन्य संरचनाहरू आज हटाइएको हो। सार्वजनिक तथा सरकारी जग्गा खाली गराउने आफ्नो नियमित अभियान अन्तर्गत महानगरले यो कदम चालेको जनाएको छ। महानगरपालिकाको टोली नगर प्रहरी र सम्बन्धित निकायका प्रतिनिधिहरूको प्रत्यक्ष उपस्थितिमा डोजर प्रयोग गरी ती अनधिकृत संरचनाहरू भत्काइएको हो। महानगरले आगामी दिनमा पनि अतिक्रमण गरिएका यस्ता सार्वजनिक क्षेत्रहरू खाली गराउने कार्यलाई निरन्तरता दिने बताएको छ। केन्द्र सरकारले आइतबार शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेर स्थानीय तहको अधिकार कुण्ठित गरेको उपत्यका मेयर्स फोरमले आरोप लगाएको छ। ललितपुरको महालक्ष्मी नगरपालिकामा बसेको फोरमको बैठकले यो निर्णय संविधान र शिक्षा ऐनको मर्म विपरीत रहेको भन्दै फिर्ता लिन सरकारसँग माग गरेको छ। शिक्षा ऐन अनुसार विद्यालय वर्षमा 220 दिन सञ्चालन हुनुपर्नेमा आइतबार पनि विदा दिँदा 190 दिन पनि पढ़ाई हुन नसक्ने फोरमका अध्यक्ष एवं ललितपुरका मेयर श्री महर्जनले बताउनु भएको छ। संविधानको अनुसूची 8 ले आधारभूत शिक्षाको अधिकार स्थानीय तहलाई दिएकाले आवश्यक परे कानूनी प्रक्रियामा जाने चेतावनी समेत फोरमले दिएको छ। यसका साथै बैठकले वडा कार्यालय, अस्पताल तथा समाज कल्याण सँग सम्बन्धित भवनहरूको स्वामित्व स्थानीय तहलाई हस्तान्तरण गर्न पनि सरकारको ध्यानाकर्षण गराएको छ। बाढ़ी र पहिरोले ध्वस्त पारेको बीपी राजमार्गको पुननिर्माण र स्तरोन्नतिको कामले गति लिएको छ। जापान अन्तर्राष्ट्रिय सहयोग नियोग जायकाको आर्थिक तथा प्राविधिक सहयोग र नेपाल सरकारको लगानीमा क्षतिग्रस्त सड़क खण्डको पुननिर्माण शुरू भएको हो। पुननिर्माणसँगै अब यो राजमार्ग 2 लेनको हुनेछ भने 5 वटा पुललाई पनि 2 लेनमा परिणत गरिनेछ। बाढ़ीबाट पुनः क्षति नहोस् भन्नका लागि सड़क चौड़ा गर्ने र बलियो पर्खा लगाउने काम भइरहेको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय का सचिव गोपाल प्रसाद सिगदेलले निर्माण कार्यको अनुगमन गर्दै आगामी वर्षभित्र कालोभत्र सहितको काम समयमै सम्पन्न गर्न निर्माण व्यवसायीहरूलाई निर्देशन दिनुभएको छ। हामीसँग खबर अझै पनि बाँकी छन्, नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
4: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मशान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोड़ सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मशान्तभित्र योजना अनुसार ब्याज छूट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छूटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मशान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छूटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।
1: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड नेपाल

0: यो नयाँ वर्षको अवसरमा एनसेका होम अप्लायन्सहरूको खरिदमा आकर्षक उपहार तथा क्याश ब्याक फ्रन्ट लोड वासिङ मसिनमा 6 केजी एरियल सेमी अटोमेटिकमा 1 केजी एरियल एयर कन्डिसनरमा इन्स्टलेसन साथै इन्स्टेन्ट क्याश ब्याक पनि र बम्परमा हिरो स्प्लेन्डर प्लस मोटरसाइकल नागरिकता मात्र भए पुग्छ सहज इएमआई मार्फत खरिद गर्न सकिन्छ
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको तपाईँ सुन्दर हुनुहुन्छ नेपाली खबर
2: अब विदेशका खबर केन्यामा एक बोर्डिङ स्कूलमा भएको आगलागीमा 16 जना विद्यार्थीको मृत्यु भएको छ आगलागीबाट अन्य 74 विद्यार्थी घाइते भएको र उनीहरूलाई उपचारका लागि अस्पताल भर्ना गरिएको स्थानीय अधिकारीहरूले बताएका छन् युटो मिशी गर्ल्स स्कूलको होस्टेलमा विद्यार्थीहरू सुतिरहेका बेला आज बिहान आगलागी भएको केन्या रेड क्रसले जनाएको छ यता हर्मुजल घाटी हुँदै हुने समुद्री आवागमनबाट शुल्क उठाउने इरानी निकायमाथि अमेरिकाले नयाँ प्रतिबन्ध घोषणा गर्दै तेहरानमाथिको आर्थिक दबाव थप कड़ा बनाएको छ अमेरिकी अर्थ मन्त्रालयले इरानको पर्सियन गल्फ स्टेट अथोरिटी विरूद्ध प्रतिबन्ध लगाएको घोषणा गरेको हो यो निकायले हर्मुजल घाटी प्रयोग गर्ने जहाजहरूबाट शुल्क असूल हुँदै आएको छ विश्व ऊर्जा आपूर्तिको प्रमुख मार्ग मानिने यस जलमार्गसँग सम्बन्धित नयाँ कदमलाई वाशिङटनले इरानमाथिको आर्थिक नियन्त्रण कड़ा पार्ने रणनीतिका रूपमा प्रस्तुत गरेको छ अमेरिकी अर्थ मन्त्रालयका अनुसार हर्मुज मार्फत यात्रा गर्न शुल्क तिर्ने व्यक्ति वा संस्थाहरू पनि अमेरिकी प्रतिबन्धको दायरामा पर्न सक्ने चेतावनी दिएको छ अब खेलकुद नेपाल एएफसी एसियन कप छनौटको समूह आईमा परेको छ एसियाली फुटबल महासंघ एएफसीले आज सार्वजनिक गरेको समूह विभाजन अनुसार नेपालको समूहमा मंगोलिया गुआम र नर्थ मारियाना आइल्याण्ड परेका छन् यस समूहका खेलहरू आगामी अगस्त 25 सेप्टेम्बर 6 मंगोलियामा सञ्चालन हुने तय भएको छ र सुदूरपश्चिम प्रदेश स्तरीय राष्ट्रपति रनिङ सील्ड प्रतियोगिता डडेलधुरामा आजदेखि शुरू भएको छ शनिबारसम्म जारी रहने प्रतियोगिताको आज सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकास मन्त्री मेघराज खड्काले शुभारम्भ गरेका हुन् छ खेल समावेश प्रतियोगितामा 9 जिल्लाका करिब 900 खेलाड़ी सहभागी छन् प्रतियोगिता अन्तर्गत पुरूष तथा महिला भलिबल पुरूष तथा महिला कबड्डी ओसो कराते तेक्वान्दो र एथलेटिक्स खेलमा प्रतिस्पर्धा हुँदैछ जाँदा जाँदै नेपाली खबरमा मुख्य खबरका शीर्षकहरू पुनः एकपटक कंग्रेसद्वारा मानव अधिकार आयोगको प्रतिवेदनमाथि सरकारको आधिकारिक धारणा माग कार्की आयोगको प्रतिवेदन नियोजित रहेको आरोप कंग्रेस छाडेर राष्ट्रमा प्रवेश गरेका गुल्मीका 2 वडा अध्यक्षको पद रिक्त सहकारी संकटमा सरकारी संयन्त्र नै मुख्य दोषी रहेको ठहर कमजोर नियमनले जनविश्वास गुमेको निष्कर्ष सुकुमवासीको दोस्रो चरणको लगत संकलन सुरु पोखरा पृथ्वी चोक बस पार्क क्षेत्रमा अवैध टहरा भत्काइयो आइतबार विद्यालय बन्द गर्ने निर्णयले स्थानीय तहको अधिकार कुण्ठित गरेको मेयर्स फोरमको आरोप निर्णय फिर्ता नभए कानूनी प्रक्रियामा जाने चेतावनी बीपी राजमार्ग पुननिर्माणको कामले लियो गति समयमै काम सक्न निर्देशन केन्याको एक विद्यालयमा आग लागि 16 विद्यार्थीको मृत्यु 74 जना घाइते हर्मुज समुद्री आवागमनबाट उठाउने शुल्कमा अमेरिकी प्रतिबन्ध तेहरानमाथिको आर्थिक दबाव थप कड़ा र एएफसी एसियन कप छनौटको खेल तालिका सार्वजनिक नेपाल समूह आईमा डडेलधुरामा आजदेखि सुदूरपश्चिम प्रदेश स्तरीय राष्ट्रपति रनिङ सील्ड प्रतियोगिता शुरू विभिन्न विधामा 900 खेलाड़ीले प्रतिस्पर्धा गर्दै औसैसका साथै काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com/ एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै अपराह 4 नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौ बिदा दिनुहोस् नमस्कार

0: 接着。
1: Dabei eine Stunde nun da Radio Silent 89.8 MHz.
2: सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित ओडामा दर्ता गरौं। घर जग्गा बहाल कर, व्यवसाय कर, भूमि कर, विज्ञापन कर, सरसफाई शुल्क, बहाल बिटौली शुल्क लगायतका कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित ओडामा बुझाऊ।
3: नियमानुसार कर तिरौ, दण्ड जरिवाना हुनबाट बचौ, आफ्नो आमदानी सम्पत्तिको वैधता स्थापना गरौ, व्यवसायको सम्मान बढाउ,
2: समयमै कर तिरौ, सभ्य नागरिकको परिचय दिऊ। भरतपुर महानगरपालिका वडा नम्बर 24 र रेडियो साहिनोद्वारा जनहितमा जारी सन्देश।
4: मैयादेवी कन्या कलेजको कक्षा 11 भर्ना सम्बन्धी सूचना।
5: विभिन्न विधामा पर्याप्त छात्रवृत्ति प्रदान गर्ने यस क्षेत्रकै उत्कृष्ट कलेज मैयादेवी कन्या कलेजमा शैक्षिक सत्र 2083-84 लागि कक्षा 11 व्यवस्थापन, शिक्षा शास्त्र र मानविकी संकाय अन्तर्गत अंग्रेजी र नेपाली दुवै माध्यममा बिहानी सत्रका लागि फारम वितरण भइरहेको जानकारी गराइन्छ।
4: प्रिन्सिपल मैयादेवी कन्या कलेज भरतपुर 10 चितवन। सम्पर्क नम्बर 0556-93-495।
2: सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित ओडामा दर्ता गरौ। घर जग्गा बहाल कर, व्यवसाय कर, भूमि कर, विज्ञापन कर, सरसफाई शुल्क, बहाल बिटौली शुल्क लगायतका कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित ओडामा बुझाऊ।
3: नियमानुसार कर तिरौ, दण्ड जरिवाना हुनबाट बचौ, आफ्नो आमदानी सम्पत्तिको वैधता स्थापना गरौ, व्यवसायको सम्मान बढाउ,
2: समयमै कर तिरौ, सभ्य नागरिकको परिचय दिऊ।
3: गैडाकोट नगरपालिका र रेडियो साहिनोद्वारा जनहितमा जारी सन्देश।
6: चैते धानमा नेक ब्लास्टको समस्या।
2: चितवन जिल्लाको रत्ननगर र खैरहनी नगरपालिकामा लगाइएको चैते धानमा नेक ब्लास्ट घाँटी मरुवाको समस्या देखिएको छ। एक किसिमको ढुसी जन्य रोग हो। यो रोगको मुख्य लक्षण भनेको बाला मुनतिरको डाँठमा कालो धब्बा देखिने, बालामा पोषण नपुग्ने, बाला सुक्ने र अन्तमा बाला भाँचिने हुन्छ।
6: रोगको लागि अनुकूल मौसम,
2: अत्याधिक सापेक्षित आर्द्रता, शीत र नाइट्रोजन मलको बढी प्रयोगमा यो रोग हावाको माध्यमबाट निकै तीव्र गतिमा फैलिन्छ। समाधानका उपायहरू।
6: रोग प्रतिरोधात्मक जातहरू जस्तै चैते 2, हर्दीनाथ 1, हुमल 2, हुमल 5, हुमल 6 र हुमल 7 लगाउने।
2: खेतमा पानी जमाइ राख्ने।
6: वेबिस्टिन वा डेरोसार 2-3 ग्राम प्रति केजी बिउका दरले बिउ उपचार गरी बियाड राख्ने।
2: ट्राइसाइक्लाजोल 75%, डब्लुपी 0.75 ग्राम प्रति लिटर पानीमा वा कासुगामाइसिन 3%, एसएल 1.5 मिलिलिटर प्रति लिटर पानीमा वा हेक्साकोनाजोल 5%, इसी 2 ग्राम प्रति लिटर पानीमा मिसाई 15 दिनको फरकमा 2-3 पटक छर्कनुहोस्।
7: लगे त जानी हो, लानी हो
8: आटम्ची क्या हो
7: त्यो गुरुजीले कस्तो हेऱ्यो हामीलाई, मान्छे पनि त हेरिरहेछ नि मेरो।

0: Simon, 89.8 megahertz.
1: साहिनो समय सूचक अहिले दिउँसोको 4 बज्यो 8:04 PM
2: योग गरौं रहौं निरोग पतञ्जलि योग पीठ नेपाल महिला पतञ्जलि योग समिति नेपाल पतञ्जलि योग समिति नेपाल युवा समिति नेपाल र पतञ्जलि योग समिति चितवनको सहकार्यमा आयोजित वृहत निशुल्क योग शिविरमा सहभागी भई स्वस्थ रहौ। योग शिविर हुने मिति 2083 जेठ 5 गतेबाट 7 गतेसम्म। स्थान गुञ्जनगर ग्रीन पार्क। समय बिहान 4:30 बजेबाट 6:30 बजेसम्म। समन्वयन महिला पतञ्जलि योग समिति चितवन, महानगर योग समिति, महिला महानगर योग समिति चितवन। आयोजक भरतपुर महानगरपालिका 18 नम्बर ओडा कार्यालय।
3: सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित ओडामा दर्ता गरौं।
2: घर जग्गा बहाल कर, व्यवसाय कर, भूमि कर, विज्ञापन कर, सरसफाई शुल्क, बहाल बिटौली शुल्क लगायतका कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित ओडामा बुझाऊ।
3: नियमानुसार कर तिरौं, दण्ड जरिवाना हुनबाट बचौं, आफ्नो आमदानी सम्पत्तिको वैधता स्थापना गरौं, व्यवसायको सम्मान बढाऊ,
2: समयमै कर तिरौं, सभ्य नागरिकको परिचय दिऊ। भरतपुर महानगरपालिका वडा नम्बर 24 र रेडियो साहिनोद्वारा जनहितमा जारी सन्देश।
3: चैते धानमा नेट ब्लास्टको समस्या।
2: चितवन जिल्लाको रत्ननगर र खैरहनी नगरपालिकामा लगाइएको चैते धानमा नेक ब्लास्ट घाटी मरुवाको समस्या देखिएको छ। एक किसिमको ढुसी जन्ने रोग हो। यो रोगको मुख्य लक्षण

0: भनेको बाला मुनतिरको डाँठमा कालो धब्बा देखिने, बालामा पोषण नपुग्ने, बाला सुक्ने र अन्तमा बाला भाँचिने हुन्छ।
1: रोगको लागि अनुकूल मौसम,
0: अत्याधिक सापेक्षित आर्द्रता, शीत र नाइट्रोजन मलको बढी प्रयोगमा यो रोग हावाको माध्यमबाट निकै तीव्र गतिमा फैलिन्छ। समाधानका उपायहरू,
1: रोग प्रतिरोधात्मक जातहरू जस्तै चैते 2, हर्दीनाथ 1, कुमल 2, कुमल 5, कुमल 6 र कुमल 7 लगाउने,
0: खेतमा पानी जमाइ राख्ने,
1: वेबिस्टिन वा डेरो सार 2-3 ग्राम प्रति केजी बिउका दरले बिउ उपचार गरी ब्याड राख्ने,
0: ट्राइसाइक्लाजोल 75%, डब्लुपी 0.75 ग्राम प्रति लिटर पानीमा वा कासुगामाइसिन 3%, एसएल 1.5 मिलिलिटर प्रति लिटर पानीमा वा हेक्साकोनाजोल 5%, इसी 2 ग्राम प्रति लिटर पानीमा मिसाई 15 दिनको फरकमा 2-3 पटक छर्कनुहोस्। डेंगु ज्वरो एसिड जातको पोथी लामखुट्टेको टोकाईबाट मानिसमा सर्ने सरुवा रोग हो। प्राय घर वरिपरि बस्ने एसिड लामखुट्टेले दिनमा टोक्ने गरेको पाइन्छ। खास गरी बरसातको पानी प्लास्टिकका भाँडाहरू, टिनका डब्बाहरू, ड्रमहरू, थोत्रा वा पुराना टायर, गमला, कुलरमा जम्मा भएको सफा पानी, खुल्ला पानीको ट्याङ्की आदिमा फूल पार्दछ। यो लामखुट्टेले फूल पारेको एक हप्तापछि लार्वा हुँदै वयस्क लामखुट्टे तयार भई मानिसलाई रोग सार्न सक्दछ। डेंगू ज्वरोको लक्षणहरू, डेंगू ज्वरोको मुख्य लक्षण भनेको 81 उच्च ज्वरो आउनु हो। यो ज्वरो 5-7 दिनसम्म रहन सक्छ। ज्वरो साथसाथै निम्न लक्षणहरू पनि देखा पर्दछ। असाध्यै टाउको दुख्ने, आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्ने, ढाड जोड्ने तथा मांसपेशीहरू दुख्ने, शरीरमा बिमिरा आउने, धेरै ज्वरो आई माथिका लक्षणहरू मध्ये 2 वा 2 भन्दा बढी लक्षण देखा परेको खण्डमा डेंगू ज्वरो भएको शंका गर्न सकिन्छ। वाकवाकी लाग्ने, बान्ता हुने, पेट दुख्ने, नाक वा गिजाबाट रगत बग्ने, रक्तस्राव हुने वा शरीरमा रगत जमेको चक्का देखा पर्ने, बेहोश हुने आदि खतराका लक्षणहरू पनि देखा पर्न सक्छ। डेंगू ज्वरोबाट बच्ने उपायहरू, लामखुट्टेको टोकाईबाट बच्ने, घर आँगन वरिपरि सरसफाई गर्ने र पानी जम्न नदिने, खाली बट्टा, टिन, ड्रम, टायर आदिमा पानी जम्न नदिने, खाने पानीको ट्याङ्की राम्ररी ढक्कन लगाएर राख्ने, गमला फुलदानीमा रहेको पानी हप्तामा 2 पटक फेर्ने र पानी सुक्न दिने, पूरै शरीर ढाक्ने गरी पूरा बाहुला भएको लुगा लगाउने, झ्याल ढोकामा लामखुट्टे नछिर्ने जाली लगाउने, सुद्धा झुल प्रयोग गर्ने, स्थानीय तहको सहभागितामा लामखुट्टेको लार्भा खोज र नष्ट गरी अभियान सञ्चालन गर्ने। यस सम्बन्धी थप जानकारीको लागि नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गरौं।
1: भरतपुर महानगरपालिका वडा नम्बर 18 र रेडियो साहिनोद्वारा जनहितमा जारी सन्देश।
2: सब्स्क्राइब नाउ एन्ड प्रेस द बेल आइकन, नेभर मिस एन अपडेट फ्रम टिप्स अफिसियल।

सूचना संगीत र मनोरञ्जनको अटुट साहिनो यो हो रेडियो साहिनो 89.8 मेगाहर्ज।

0: रेडियो साइमन 89.8 मेगाहर्ट्ज
1: साहिनो समय सूचक अहिले साँझको 5 बज्यो 8:05 PM मैया देवी कन्या कलेजको कक्षा 11 भर्ना सम्बन्धी सूचना विभिन्न विधामा पर्याप्त छात्रवृत्ति प्रदान गर्ने यस क्षेत्रकै उत्कृष्ट कलेज मैया देवी कन्या कलेजमा शैक्षिक सत्र 2083-84 लागि कक्षा 11 व्यवस्थापन शिक्षा शास्त्र र मानविकी संकाय अन्तर्गत अंग्रेजी र नेपाली दुवै माध्यममा बिहानी सत्रका लागि फारम वितरण भइरहेको जानकारी गराइन्छ। प्रिन्सिपल मैया देवी कन्या कलेज भरतपुर 10 चितवन सम्पर्क नम्बर 0556-93-495।
2: योग गरौं रहौं निरोग। पतञ्जलि योग पीठ नेपाल, महिला पतञ्जलि योग समिति नेपाल, पतञ्जलि योग समिति नेपाल, युवा समिति नेपाल र पतञ्जलि योग समिति चितवनको सहकार्यमा आयोजित वृहत निशुल्क योग शिविरमा सहभागी भई स्वस्थ रहौं। योग शिविर हुने मिति 2083 जेठ 5 गतेबाट 7 गतेसम्म। स्थान गुन्जनगर ग्रीन पार्क। समय बिहान 4:30 बजेबाट 6:30 बजेसम्म। समन्वयन महिला पतञ्जलि योग समिति चितवन, महानगर योग समिति, महिला महानगर योग समिति चितवन। आयोजक भरतपुर महानगरपालिका 18 नम्बर ओडा कार्यालय।
3: डेंगू ज्वरो एसिड जातको पोथी लामखुट्टेको टोकाईबाट मानिसमा सर्ने सरुवा रोग हो। प्राय घर वरिपरि बस्ने एसिड लामखुट्टेले दिनमा टोक्ने गरेको पाइन्छ। खास गरी बरसातको पानी, प्लास्टिकका भाँडाहरू, टिनका डब्बाहरू, ड्रमहरू, थोत्रा वा पुराना टायर, गमला, कुलरमा जम्मा भएको सफा पानी, खुल्ला पानीको ट्याङ्की आदिमा फूल पार्दछ। यो लामखुट्टेले फूल पारेको एक हप्तापछि लार्वा हुँदै वयस्क लामखुट्टे तयार भई मानिसलाई रोग सार्न सक्दछ। डेंगू ज्वरोको लक्षणहरू। डेंगू ज्वरोको मुख्य लक्षण भनेको 81 उच्च ज्वरो आउनु हो। यो ज्वरो 5 देखि 7 दिनसम्म रहन सक्छ। ज्वरो साथसाथै निम्न लक्षणहरू पनि देखा पर्दछ। असाध्यै टाउको दुख्ने, आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्ने, ढाड जोड्ने तथा मांसपेशीहरू दुख्ने, शरीरमा बिमिरा आउने, धेरै ज्वरो आई माथिका लक्षणहरू मध्ये 2 वा 2 भन्दा बढी लक्षण देखा परेको खण्डमा डेंगू ज्वरो भएको शंका गर्न सकिन्छ। वाकवाकी लाग्ने, बान्ता हुने, पेट दुख्ने, नाक वा घिजाबाट रगत बग्ने, रक्तस्राव हुने वा शरीरमा रगत जमेको चक्का देखा पर्ने, बेहोस हुने आदि खतराका लक्षणहरू पनि देखा पर्न सक्छ। डेंगू ज्वरोबाट बच्ने उपायहरू। लामखुट्टेको टोकाईबाट बच्ने, घर आँगन वरिपरि सरसफाई गर्ने र पानी जम्न नदिने, खाली बट्टा, टिन, ड्रम, टायर आदिमा पानी जम्न नदिने, खाने पानीको ट्याङ्की राम्ररी ढक्कन लगाएर राख्ने, गमला फुलदानीमा रहेको पानी हप्तामा 2 पटक फेर्ने र पानी सुक्न दिने, पुरै शरीर ढाक्ने गरी पुरा बाहुला भएको लुगा लगाउने, झ्याल ढोकामा लामखुट्टे नछिर्ने जाली लगाउने, सुद्धा झुल प्रयोग गर्ने, स्थानीय तहको सहभागितामा लामखुट्टेको लार्भा खोज र नष्ट गरी अभियान सञ्चालन गर्ने। यस सम्बन्धी थप जानकारीको लागि नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गरौं।
4: भरतपुर महानगरपालिका वडा नम्बर 18 र रेडियो साहिनोद्वारा जनहितमा जारी सन्देश।
5: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणना

0: संस्थालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: आमा, एक गिलास दही खाम न, साह्रै गर्मी हो।
3: आमा, मलाई दुध है।
2: होइन आमा, हाम्रो दुध दही किन यति मिठो हुन्छ?
4: किनभने हामीले रोजेका छौ शुद्धता र विश्वास।
2: कहाँबाट ल्याउनुहुन्छ यो सबै?
4: भरतपुर 10 सिंचाई रोडमा रहेको डेरी मार्टबाट, जहाँ पाइन्छ ताजा दुध, दही, घिउ, पनिर र दुग्धजन्य पदार्थ पाइने एकमात्र ठाउँ।
5: तपाईँको परिवारको स्वास्थ्य हाम्रो प्राथमिकता। डेरी मार्ट, शुद्धताको अर्को नाम। डेरी मार्ट भरतपुर 10 दूरसञ्चार रोड, उत्पादक चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ चितवन। हाम्रा शाखाहरू भरतपुर 10 इन्द्रेणी टोल, भरतपुर 3 बेलचोक। चितवन राष्ट्रिय निकुञ्ज कार्यालयको सार्वजनिक अनुरोध।
4: वन्य जन्तुको शिकार गर्ने, पक्रने, पाल्ने, ओसार पसार तथा वन्य जन्तुको कुनै अङ्ग बेचबिखन गर्ने जस्ता कानूनले निषेध गरेका कार्यहरू नगरौं।
5: मानव बस्तीमा वन्य जन्तु पसेमा चारैतिरबाट हो हल्ला गर्ने, जिस्काउने, लखेट्ने वा ढुङ्गा लगायत अन्य चीज वस्तुले हिर्काउने कार्य गर्दा वन्य जन्तुले आतिएर आक्रमण गर्न सक्छ। सावधानी अपनाई नजिकको निकुञ्ज कार्यालय वा सुरक्षा निकायमा खबर गरौं।
4: सामुदायिक वन प्रवेश गर्दा वन उपभोक्ता समितिले विधिपूर्वक वन प्रवेश खुलाएको बखत मात्र समूहमा सावधानी अपनाई घाँस दाउरा संकलन गर्न जानु पर्दछ। अनुमति बिना निकुञ्ज तथा अन्य वन क्षेत्र प्रवेश गर्नु निषेधित कार्य हो।
5: निकुञ्ज तथा मध्यवर्ती वन क्षेत्रको आसपास क्षेत्रमा खेतीबाली जोगाउनका लागि सिधा करेन्ट प्रवाह गरी विद्युतीय धराप राख्ने कार्य नगरौं नगराउ। यस्ता गतिविधिले दुर्लभ एकसिङ्गे गैंडा लगायत अन्य वन्य जन्तु घाइते वा मृत्यु भएमा कानून बमोजिम सजाय हुन सक्दछ।
4: वन डढेलो लागेमा डढेलो रोकथाम तथा नियन्त्रणका लागि स्थानीय समुदाय, सुरक्षा निकाय लगायत सबै सरकार वालाहरूको सक्रिय सहभागिताका लागि समेत यस निकुञ्ज हार्दिक अनुरोध गर्दछ।
5: थप जानकारीका लागि चितवन राष्ट्रिय निकुञ्ज कार्यालय कसरा चितवन, इमेल info@chitawannationalpark.gov.np। चितवन राष्ट्रिय निकुञ्ज र रेडियो साहिनोको जनहितमा जारी सन्देश।
6: सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित ओडामा दर्ता गरौं।
5: घर जग्गा बहाल कर, व्यवसाय कर, भूमि कर, विज्ञापन कर, सरसफाई शुल्क, बहाल बिटौली शुल्क लगायतका कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित ओडामा बुझाऊ।
6: नियमानुसार कर तिरौ, दण्ड जरिवाना हुनबाट बचौ, आफ्नो आमदानी सम्पत्तिको वैधता स्थापना गरौ, व्यवसायको सम्मान बढाउ,
5: समयमै कर तिरौ, सभ्य नागरिकको परिचय दिऊ।
6: गैडाकोट नगरपालिका र रेडियो साइनोद्वारा जनहितमा जारी सन्देश।

साथी ओ त्यहाँ माथि हेर त बादलभन्दा माथि कति राम्रो सुन्नुलाई त्यही जान मलाई आहा कति राम्रो तर हामीसँग त पखेटा छैन कसले पुऱ्याइदिन्छ।

सूचना संगीत र मनोरञ्जनको अटुट साहिनो यो हो रेडियो साहिनो 89.8 मेगाहर्ज।

सूचना संगीत र मनोरञ्जनको अटुट साहिलो यो हो रेडियो साहिलो 89.8 मेगाहर्ज।

0: रेडियो साइमन 89.8 मेगाहर्ट्ज
1: साहिनो समय सूचक अहिले साँझको 6 बज्यो 8:06 PM
2: डेंगु ज्वरो एसिड जातको पोथी लामखुट्टेको टोकाईबाट मानिसमा सर्ने सरुवा रोग हो। प्राय घर वरिपरि बस्ने एसिड लामखुट्टेले दिनमा टोक्ने गरेको पाइन्छ। खास गरी बरसातको पानी प्लास्टिकका भाँडाहरू टिनका डब्बाहरू ड्रमहरू थोत्रा वा पुराना टायर गमला कुलरमा जम्मा भएको सफा पानी खुल्ला पानीको ट्याङ्की आदिमा फूल पार्दछ। यो लामखुट्टेले फूल पारेको एक हप्तापछि लार्वा हुँदै वयस्क लामखुट्टे तयार भई मानिसलाई रोग सार्न सक्दछ। डेंगू ज्वरोको लक्षणहरू डेंगू ज्वरोको मुख्य लक्षण भनेको 81 उच्च ज्वरो आउनु हो। यो ज्वरो 5 देखि 7 दिनसम्म रहन सक्छ। ज्वरो साथसाथै निम्न लक्षणहरू पनि देखा पर्दछ। असाध्यै टाउको दुख्ने, आँखाको गेबी तथा आँखाको पछिल्लो भाग दुख्ने, ढाड जोड्ने तथा मांसपेशीहरू दुख्ने, शरीरमा बिमिरा आउने, धेरै ज्वरो आई माथिका लक्षणहरू मध्ये 2 वा 2 भन्दा बढी लक्षण देखा परेको खण्डमा डेंगू ज्वरो भएको शंका गर्न सकिन्छ। वाकवाकी लाग्ने, बान्ता हुने, पेट दुख्ने, नाक वा घिजाबाट रगत बग्ने, रक्तस्राव हुने वा शरीरमा रगत जमेको चक्का देखा पर्ने, बेहोश हुने आदि खतराका लक्षणहरू पनि देखा पर्न सक्छ। डेंगू ज्वरोबाट बच्ने उपायहरू लामखुट्टेको टोकाईबाट बच्ने, घर आँगन वरिपरि सरसफाई गर्ने र पानी जम्न नदिने, खाली बट्टा टिन ड्रम टायर आदिमा पानी जम्न नदिने, खाने पानीको ट्याङ्की राम्ररी ढक्कन लगाएर राख्ने, गमला फुलदानीमा रहेको पानी हप्तामा 2 पटक फेर्ने र पानी सुक्न दिने, पूरै शरीर ढाक्ने गरी पूरा बाहुला भएको लुगा लगाउने, झ्याल ढोकामा लामखुट्टे नछिर्ने जाली लगाउने, सुद्धा झुल प्रयोग गर्ने, स्थानीय तहको सहभागितामा लामखुट्टेको लार्भा खोज र नष्ट गरी अभियान सञ्चालन गर्ने। यस सम्बन्धी थप जानकारीको लागि नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गरौं।
3: भरतपुर महानगरपालिका वडा नम्बर 18 र रेडियो साइनोद्वारा जनहितमा जारी सन्देश।
4: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग व्यापार व्यवसाय संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: आमा, एक गिलास दही खाम न, साह्रै गर्मी हो।
7: आमा, मलाई दुध है।
6: होइन आमा, हाम्रो दुध दही किन यति मिठो हुन्छ?
8: किनभने हामीले रोजेका छौँ शुद्धता र विश्वास।
6: कहाँबाट ल्याउनुहुन्छ यो सबै?
8: भरतपुर 10 सिंचाई रोडमा रहेको डेरी मार्टबाट, जहाँ पाइन्छ ताजा दुध दही घिउ पनिर र दुग्धजन्य पदार्थ पाइने एकमात्र ठाउँ।
2: तपाईँको परिवारको स्वास्थ्य हाम्रो प्राथमिकता, डेरी मार्ट शुद्धताको अर्को नाम। डेरी मार्ट भरतपुर 10 दूरसञ्चार रोड, उत्पादक चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ चितवन। हाम्रा शाखाहरू भरतपुर 10 इन्द्रेणी टोल, भरतपुर 3 बेलचोक। चितवन राष्ट्रिय निकुञ्ज कार्यालयको सार्वजनिक अनुरोध।
8: वन्यजन्तुको

0: शिकार गर्ने, पक्रने, पाल्ने, ओसार पसार तथा वन्य जन्तुको कुनै अङ्ग बेचबिखन गर्ने जस्ता कानूनले निषेध गरेका कार्यहरू नगरौ।
1: मानव बस्तीमा वन्य जन्तु पसेमा चारैतिरबाट हो हल्ला गर्ने, जिस्काउने, लखेट्ने वा ढुङ्गा लगायत अन्य चीज वस्तुले हिर्काउने कार्य गर्दा वन्य जन्तुले आतिएर आक्रमण गर्न सक्छ। सावधानी अपनाई नजिकको निकुञ्ज कार्यालय वा सुरक्षा निकायमा खबर गरौ।
0: सामुदायिक वन प्रवेश गर्दा वन उपभोक्ता समितिले विधिपूर्वक वन प्रवेश खुलाएको बखत मात्र समूहमा सावधानी अपनाई घाँस दाउरा संकलन गर्न जानु पर्दछ। अनुमति बिना निकुञ्ज तथा अन्य वन क्षेत्र प्रवेश गर्नु निषेधित कार्य हो।
1: निकुञ्ज तथा मध्यवर्ती वन क्षेत्रको आसपास क्षेत्रमा खेतीबाली जोगाउनका लागि सिधा करेन्ट प्रवाह गरी विद्युतीय धराप राख्ने कार्य नगरौ नगराउ। यस्ता गतिविधिले दुर्लभ एकसिङ्गे गैडा लगायत अन्य वन्य जन्तु घाइते वा मृत्यु भएमा कानून बमोजिम सजाय हुन सक्दछ।
0: वन डढेलो लागेमा डढेलो रोकथाम तथा नियन्त्रणका लागि स्थानीय समुदाय, सुरक्षा निकाय लगायत सबै सरकारवालाहरूको सक्रिय सहभागिताका लागि समेत यस निकुञ्ज हार्दिक अनुरोध गर्दछ।
1: थप जानकारीका लागि चितवन राष्ट्रिय निकुञ्ज कार्यालय कसरा चितवन, इमेल info@chitawannationalpark.gov.np। चितवन राष्ट्रिय निकुञ्ज र रेडियो साहिनोको जनहितमा जारी सन्देश।
2: सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित ओडामा दर्ता गरौ।
1: घर जग्गा बहाल कर, व्यवसाय कर, भूमि कर, विज्ञापन कर, सरसफाई शुल्क, बहाल बिटौली शुल्क लगायतका कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित ओडामा बुझाऊ।
0: नियमानुसार कर तिरौ, दण्ड जरिवाना हुनबाट बचौ, आफ्नो आमदानी सम्पत्तिको वैधता स्थापना गरौ, व्यवसायको सम्मान बढाउ,
1: समयमै कर तिरौ, सभ्य नागरिकको परिचय दिऊ।
2: गैडाकोट नगरपालिका र रेडियो साइनोद्वारा जनहितमा जारी सन्देश।
3: मैया देवी कन्या कलेजको कक्षा 11 भर्ना सम्बन्धी सूचना। विभिन्न विधामा पर्याप्त छात्रवृत्ति प्रदान गर्ने यस क्षेत्रकै उत्कृष्ट कलेज मैया देवी कन्या कलेजमा शैक्षिक सत्र 2083-84 लागि कक्षा 11 व्यवस्थापन, शिक्षा शास्त्र र मानविकी संकाय अन्तर्गत अंग्रेजी र नेपाली दुवै माध्यममा बिहानी सत्रका लागि प्रारम्भ वितरण भइरहेको जानकारी गराइन्छ।
4: प्रिन्सिपल मैया देवी कन्या कलेज भरतपुर 10 चितवन। सम्पर्क नम्बर 056-493-495।
5: जापानिज इन्सेफ्लाइटिस, ट्युलेक्स जातको पोथी लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने कीटजन्य सरुवा रोग हो। यो लामखुट्टे, सुँगुर, बंगुर, हाँस जस्ता पशु पक्षीलाई टोकेपछि मानिसबाट मानिसमा सर्दैन। लक्षणहरू: अचानक उच्च ज्वरो आउनु, बेसरी टाउको दुख्नु, बान्ता हुनु, शरीर काम्नु, घाँटी अर्रो हुनु, बेहोस हुनु। यो रोग लागेपछि पक्षघात हुने, अपाङ्ग हुने र अन्त्यमा मृत्यु समेत हुन सक्दछ। त्यसैले यो रोगको कुनै पनि लक्षण देखिन साथ बिरामीलाई जति सक्दो चाँडो नजिकको अस्पतालमा लैजानु पर्दछ।
6: यो रोगबाट बच्ने उपायहरू: लामखुट्टेको टोकाइबाट बच्ने, घर वरिपरि पानी जम्ने खाल्टा खुल्टी पुर्ने, बाल बालिकालाई यो रोग विरुद्धको खोप लगाइदिने, सुँगुर बंगुर हाँस जस्ता घर पालुवा पशु पक्षीलाई व्यवस्थित तरिकाले घरदेखि टाढा राखी पाल्ने, सम्भव भएसम्म घरको झ्याल ढोकामा मसिनो जाली हाल्ने।
2: भरतपुर महानगरपालिका वडा नम्बर 18 र रेडियो साइनोद्वारा जनहितमा जारी सन्देश।
1: योग गरौ रहौ निरोग। पतञ्जलि योग पीठ नेपाल, महिला पतञ्जलि योग समिति नेपाल, पतञ्जलि योग समिति नेपाल, युवा समिति नेपाल र पतञ्जलि योग समिति चितवनको सहकार्यमा आयोजित वृहत निशुल्क योग शिविरमा सहभागी भई स्वस्थ रहौ। योग शिविर हुने मिति 2083 जेठ 5 गतेबाट 7 गतेसम्म। स्थान गुन्जनगर ग्रीन पार्क। समय बिहान 4:30 बजेबाट 6:30 बजेसम्म। समन्वय महिला पतञ्जलि योग समिति चितवन, महानगर योग समिति, महिला महानगर योग समिति चितवन। आयोजक भरतपुर महानगरपालिका 18 नम्बर ओडा कार्यालय।

0: सूचना संगीत र मनोरञ्जनको अटुट साहिनो यो हो रेडियो साहिनो 99.8 मेगाहर्ज
1: जम्बो फलदारुवाचनम् उमाश्रितं शोक विनाशकारकम् नमामि भिङ्गे

0: सूचना संगीत र मनोरञ्जनको अटुट साहिनो यो हो रेडियो साहिनो 99.8 मेगाहर्ज साहिनो समय सूचक अहिले साँझको 7 बज्यो 8:07 PM
1: ला ला ला यता नआऊ है बुहारी तलै बस छाछुत नगर आज कति दिन रे
2: 3 दिन भयो
1: तिमीलाई थाहा छैन
0: अझै जनको अटुट साहिनो यो हो रेडियो साहिनो 99.8 मेगाहर्ज

0: फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
1: केही हुन्न मुवा, सुनै नहुनी होइन कि, सफा गरे भइहाल्यो नि।
0: जेसुकै भन, म छाउन्जेल चाहिँ चार दिन चाहिँ बार्नु पर्छ है, पछि जेसुकै गर।
1: मुवा, महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा सुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुवा, पहिलाको जस्तो छैन अहिले।
2: हो, तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, युजन्य हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
0: भो भो, ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझे, अबदेखि गर्दिन। हामीले जे सिक्यौं त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र।
3: महिनावारीलाई मर्यादित बना, विभेद अन्त्य गर्नु।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: नमस्कार सेन्सेविका दिदी।
6: नमस्कार नमस्कार। दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि।
7: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
6: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
5: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफूल, साग सब्जी, अण्डा, माछा मासु खानुपर्छ। यस्ता पोषिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नु भएको छ।
6: हो त,
7: हामीले बच्चाको नाम समेत जुराइसक्यौ नि दिदी।
6: आहा, कस्तो राम्रो। यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छर छिमेकका अरूलाई पनि बताउनु पर्छ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
8: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
9: उनीहरूमा रहेको ज्ञान, सिप र अनुभवलाई पुष्टान्तरण गरौं।
8: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेर विचार, माया र सम्मान गरौं।
9: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार, सरसफाई र उपचारमा ध्यान पुर्याउ।
8: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
9: कतै अहिले आफूले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
8: सजग रहौ, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिऊ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।

0: रेडियो साइनम 89.8 मेगाहर्ट्ज।
1: यति बेला बेलुकीको 7:30 बज्यो। अब तपाईँले सुन्न सक्नुहुनेछ रेडियो साहिनीबाट साझा खबर।

0: राज्यका विधान निर्णय फिर्ता नभए अदालत जाने मेयर्स फोरमको चेतावनी, स्वास्थ्य क्षेत्रमा थपिए 977 नयाँ दरबन्दी, लोकसेवा खुल्ने तयारी, यात्रु र चालकलाई चेतना वृद्धि गर्ने काम तीव्र,
1: उहाँहरू जाने रोडको अवस्थाको बारेमा सूचित गराउने र त्यस्तै गरी चालकहरूलाई पनि सचेत गराएर कम्तीमा मादक पदार्थ सेवन गरेर चाहिँ सवारी साधन नचलाउने।
0: पोखरामा अतिक्रमित जग्गा टहरा हटाउने क्रम तीव्र, नेपाली चिउराको विदेशमा माग बढ्दो, टाइचिन धानको उत्पादन र अभाव,
2: यसको बिउ जोगाउने जुन प्रोग्रामहरू नल्याइदिँदाखेरि चाहिँ हामीलाई एकदम समस्या भइरहेको छ। माग छ तर कच्चा पदार्थ नभएको कारणले गर्दा चाहिँ हामीलाई धेरै समस्या भएर चाहिँ उत्पादन गर्ने कठिनाइ भइरहेको अवस्था चाहिँ अहिले छ।
0: लेबनानमा इजरायलको हमला जारी, 11 जनाको मृत्यु, काबा भलिबलमा भारतलाई हराउँदै कजाकिस्तान फाइनलमा, नेपाल इरानसँग भिड्दै।
3: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: नेपालका सामुदायिक वन र सामुदायिक रेडियोले विश्वमै अनुकरणीय काम गरेको भनेर उदाहरणको रूपमा चिनिन्छ। सामुदायिक वनले वन संरक्षण, स्थानीय आमदानी वृद्धि तथा ग्रामीण समुदायको सशक्तिकरणमा योगदान गरेको छ भने सामुदायिक रेडियोले सूचनाको पहुँच, स्थानीय भाषा संस्कृतिको संरक्षण र नागरिकको आवाजलाई सशक्त बनाउने काम गरेको छ। अहिले यस्ता सामुदायिक संस्थाहरू कमजोर बन्दै गएका छन्। यस्ता संस्थाको स्वतन्त्रता, अधिकार र दिगोपनलाई राज्यले सहयोग गर्नु आवश्यक छ।
4: नेपाली चिउराको निर्यातमा 35% वृद्धि भएको छ। चालू आर्थिक वर्षको पहिलो 10 महिना साउनदेखि वैशाखसम्म नेपालले 9,52,40,000 रूपियाँ बराबरको नौ अवधिमा भने 7,05,84,000 रूपियाँ बराबरको 8,88,012 किलो चिउरा निर्यात भएको थियो। तथ्याङ्कका अनुसार यस वर्ष चिउराको निर्यात मूल्यमा करिब 35% वृद्धि भएको छ। यस्तै परिणामतर्फ पनि करिब 10.3% वृद्धि भएको छ। यसले अन्तर्राष्ट्रिय बजारमा नेपाली चिउराको माग बढ़दै गएको संकेत गरेको छ। नेपालबाट विशेष गरी भारत, चीन, बेलायत, क्यानाडा र अस्ट्रेलियामा चिउरा निर्यात भइरहेको छ। विदेशमा रहेका नेपाली समुदायसँग विदेशी उपभोक्ता माझ पनि नेपाली चिउरा लोकप्रिय बन्दै गएको व्यवसायीहरू बताउँछन्। सीआईएनसँग कुरा गर्दै चिउरा उत्पादक वीरेन्द्र जितले भन्नुभयो,
2: चिउरा भनेको एकदम हाम्रो यो लोकालिटीमा एकदम राम्रो प्रख्यात छन्, किनकि यो हाम्रो संस्कृतिसँग जोडेको छ, संस्कारसँग जोडेको छ, त्यसले गर्दा लोकप्रिय छन्, प्रख्यात छन्। तर हाम्रो यो बजारको कुरा गर्नुपर्दाखेरि हाम्रो काठमाडौँ उपत्यकामा त यसको माग छ नै छ। त्यसको साथसाथै हाम्रो विदेशमा चाहिँ हाम्रो जुन नेपालीहरू जुन जानुहुन्छ नि धेरै, अस्ट्रेलियामा, अमेरिकामा, लन्डनमा, क्यानाडामा चाहिँ धेरै मागहरू छन्। जस्तै तपाईँको जापानमा भयो होइन, त्यहाँ चाहिँ धेरै मागहरू छन्। त्यसै कारण अहिले हाम्रो चाहिँ एकदम समस्या भनेको प्राचीन धानको डिमान्ड छ, तर त्यसको कच्चा पदार्थ नभएको कारणले गर्दा जुन नेपाल सरकारले जुन यसको बिउ जोगाउने जुन प्रोग्रामहरू नल्याइदिँदाखेरि चाहिँ हामीलाई एकदम समस्या भइरहेको छ। माग छ तर कच्चा पदार्थ नभएको कारणले गर्दा चाहिँ हामीलाई धेरै समस्या भएर चाहिँ उत्पादन गर्ने कठिनाइ भइरहेको अवस्था चाहिँ अहिले छ।
4: पञ्चायत विभागका अनुसार पछिल्ला वर्षहरूमा वार्षिक रूपमा 10-14 करोड़सम्म चिउरा निर्यात भइरहेको छ। आर्थिक वर्ष 2079-80 10 महिनामै करिब 14 करोड़ रूपियाँ बराबरको चिउरा निर्यात भएको तथ्याङ्क हालसम्म सबैभन्दा बढ़ी हो। मादक पदार्थ सेवन र लागू पदार्थ सेवन गरेर सवारी नचलाउन यातायात व्यवसायी र ट्राफिक प्रहरीले सबै चालकहरूलाई आग्रह गरेको छ। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ र काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले संयुक्त सूचना जारी गर्दै सुरक्षित यात्रा गर्न सचेत गराएका हुन्। यात्रा अघि सड़क र मौसमको अवस्था बुझ्न, सवारी साधन राम्रो अवस्थामा राख्न तथा आवश्यक परे प्रहरीसँग समन्वय गर्न आग्रह गरेका छन्। त्यसै गरी क्षमताभन्दा बढ़ी यात्रु वा सामान नबोक्न, सुरक्षित स्थानमा मात्र पार्किङ र विश्राम गर्न तथा यात्रु र सामानको विवरण सही राख्न समेत निर्देशन दिएको छ। सूचनामा विपदको समयमा मोबाइल तथा संचारका साधन सक्रिय राख्न, परिचय खुल्ने कागजपत्र साथमा लिन पनि आग्रह गरेको छ। मनसूनका कारण सड़क अवरूद्ध हुन सक्ने भएकाले यात्रामा पानी र सुक्खा खाना साथमा राख्न पनि सुझाव दिएको सीआईएनसँग कुरा गर्दै काठमाडौँ उपत्यकाका ट्राफिक प्रहरी कार्यालय प्रवक्ता नरेश राज सुविदेले बताउनुभयो।
1: यात्रा गर्नु पूर्व नागरिकहरूलाई चाहिँ सहजीकरण गर्ने उद्देश्यले हेल्पडेस्क पनि स्थापना गरेका छौँ र त्यो हेल्पडेस्क चाहिँ बस पार्कमा त्यस्तै गरी नागढुङ्गामा यतापट्टि सागामा र फर्किङमा चार ठाउँमा हामीले पहिलो चरणमा स्थापना गरेका छौँ र त्यो हेल्पडेस्क मार्फत चाहिँ हामीले नागरिकहरू विशेष गरी यात्रुहरूलाई चाहिँ सूचित गराउने मौसमको बारेमा सूचित गराउने उहाँहरू जाने रोडको अवस्थाको बारेमा सूचित गराउने र त्यस्तै गरी चालकहरूलाई पनि सचेत गराएर कम्तीमा मादक पदार्थ सेवन गरेर चाहिँ सवारी साधन नचलाउने त्यस्तै गरी अब यात्राको क्रममा चाहिँ कुनै पनि किसिमको चाहिँ अप्रिय घटनाहरू हुन आँट्यो त्यस्तो किसिमको चाहिँ संकेतहरू पाइयो भने तुरन्त नजिकको प्रहरी कार्यालयमा सम्पर्क गर्ने या चाहिँ सुरक्षित ठाउँमा चाहिँ सवारी साधनलाई चाहिँ होल्ड गरेर प्रहरीलाई जानकारी गराउने भन्ने हिसाबले चाहिँ हामीले सबैतिर चाहिँ एउटा सचेतना अभिवृद्धि गर्ने सूचना सम्प्रेषण गर्ने र यात्रु र नागरिकहरूलाई चाहिँ सचेत गराउने किसिमले काम गरिराखेका छौँ।
4: साथै बिरामी अशक्त र वृद्ध व्यक्तिले अत्यावश्यक काम बाहेक लामो दूरीको यात्रा नगर्न अनुरोध गरिएको छ। प्रतिनिधि सभा नियमावलीको नयाँ मस्यौदामा सांसदलाई विशेषाधिकार दिने गरी प्रस्ताव गरिएको व्यवस्थाको विपक्षी दलहरूले विरोध गरेका छन्। कांग्रेस, एमाले, नेकपा, राप्रपा र श्रम संस्कृति पार्टीका सांसदहरूले उक्त प्रावधान हटाउन सम्बोधन प्रस्ताव दर्ता गरेका छन्। नयाँ नियमावली मार्फत सांसदहरूलाई सामान्य नागरिक भन्दा माथि राख्ने र कानूनी कार्यवाहीबाट जोगाउने प्रयास भइएको भन्दै सांसदहरूले हटाउनुपर्ने माग गरेका हुन्। प्रतिनिधि सभा नियमावली मस्यौदाको नियम 259 प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भए तापनि सभा समिति र सदस्यको हकमा यो नियमावली संघीय कानूनको रूपमा रही विशेष कानून सरह लागू हुने भनिएको छ। यसै गरी यो नियमावली प्रतिनिधि सभा सदस्यको विशेषाधिकारको रूपमा रहने व्यवस्था पनि थपिएको छ। यसले भ्रष्टाचार, सम्पत्ति शुद्धिकरण वा अन्य फौजदारी मुद्दा लागेका सांसदहरूलाई समेत निलम्बन नगर्ने बाटो खोल्न सक्ने भन्दै संशोधन प्रस्ताव गरेको सीआईएमसँग कुरा गर्दै नेकपाका प्रमुख सचेतक युवराज दुलालले बताउनुभयो।
5: प्रस्तावित नियमावलीको 259 विशेषाधिकार भनेर प्रतिनिधि सभाका सदस्यहरूलाई के अरे अन्य कानूनमा जेसुकै कुरा लेखे पनि अब संसद अवधिमा निलम्बन हुने भन्ने आशयको जुन चाहिँ अब संघीय कानून सरह भन्ने गरी प्रावधान ल्याइएको छ त्यो संविधान भन्दा पनि विपरीत छ। नियमावलीले चाहिँ ऐनको आकार ग्रहण पनि गर्दैन, ऐनको कानुनी मान्यता पनि प्राप्त गर्दैन। त्यो त्यसमा हाम्रो दलको विमति नै रहेको छ। हाम्रो विमति हुँदाहुँदै त्यो आएको हो र अहिले पनि हामीले त्यो प्रावधान हटाउनुपर्छ भनेर सरकारपछि प्रतिपक्ष सबैसँग संवाद गरिराखेका छौँ।
4: नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाह जनताप्रति उत्तरदायी र जिम्मेवारी नभएको निष्कर्ष निकालेको छ। आज संसदीय दलको बैठकपछि संचारकर्मीसँग कुरा गर्दै प्रमुख सचेतक वासुना थापाले गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन गर्दिन भन्नु कति जायज हुने भन्दै प्रश्न गर्नुभयो। उहाँले प्रधानमन्त्रीले सदनमा र सरकारको सार्वजनिक कार्यक्रममा नबोल्नुको कारण खुलाउनु पर्ने माग समेत गर्नुभयो। प्रधानमन्त्रीले प्रतिपक्ष दललाई जवाफ नदिए पनि जनताका सवाललाई भने सम्बोधन गर्नुपर्ने समेत बताउनुभयो।
6: जनताप्रतिको उत्तरदायित्वको कमी र गैर जिम्मेवारीको रूपमा लिन्छु किनभने हिजोको अभ्यास यो भएको छैन। अब के भने उहाँले आफू आउन नसक्ने कारण बताइदिनु पर्ने। अब प्रधानमन्त्री आउन नसक्ने कारण पनि धेरै के भने म यस्तो त म व्यस्त छु या मेरो स्वास्थ्य अवस्था ठिक छैन या म बाहिर जाँदैछु मेरो यस्तो व्यस्तता छ भनेर कारण देखाइदिनु भएको भए हुन्थ्यो। उहाँहरूसँग झन्डै द्वितीयको बहुमत छ जुन जनताले मान्य गरेर दिनुभएको छ। उहाँहरूले त्यसलाई कसरी प्रयोग गर्नुहुन्छ भने हिजो हजुरको पिलेर अगाडि गएको भन्दा पनि सबैसँग राय सुझाव लिएर अगाडि बढिन्थ्यो। डिसिजन भनेको सरकार पक्षकै हुने हो, यसमा दुई मत छैन।
4: उपत्यका मेयर्स फोरमले सरकारले आइतबारको शैक्षिक संस्था विदा सम्बन्धी निर्णय फिर्ता नलिए कानूनी प्रक्रियामा जाने चेतावनी दिएको छ। स्थानीय तहको अधिकार कुण्ठित गर्ने गरी भएको निर्णय भएको भन्दै यसका विरूद्धमा फोरमले कानूनी प्रक्रियामा जाने चेतावनी दिएको हो। आज फोरमको ललितपुरमा बसेको बैठकपछि मेयर्स फोरम्सका अध्यक्ष एवं ललितपुर महानगरपालिकाका मेयर चिरी बाबु महर्जनले सरकारको निर्णयले स्थानीय तहको संवैधानिक तथा कानूनी अधिकार कुण्ठित भएको बताउनु भएको छ। उहाँले सरकारको निर्णयले विद्यालयहरू 190 दिन पनि सञ्चालन गर्न कठिन हुने अवस्थामा देखिएको भन्दै निर्णय फिर्ताको माग गर्नुभयो।
7: विद्यालयहरू आइतबार बन्द गर्दै गर्दा यो चाहिँ शिक्षा ऐनमा 220 दिन विद्यालय खोल्नुपर्छ भन्ने चाहिँ त्यो व्यवस्थापन भएको र सोही बमोजिम सबै विद्यालयहरूले चाहिँ आफ्नो आफ्नो क्यालेन्डर बनाइसकेको र अप्रत्याशित रूपमा नेपाल सरकारको तर्फबाट चाहिँ आइतबार पनि विदा गर्ने भन्दाखेरि यसको चाहिँ पाठ्य पुस्तक अध्ययन अध्यापनको निमित्त लगभग 190 दिन पनि नहुने भएको हुनाले नेपाल सरकारलाई चाहिँ यसको यसमा चाहिँ पुनर्विचार गर्नको लागि अनुरोध गर्ने।
4: साझा खबरमा अब विदेशका खबर। इजरायली सेनाले दक्षिणी लेबनानमा हिजबुल्लाहका पूर्वधारमाथि लगातार हवाई आक्रमण गरेको छ। हिजो दक्षिणी लेबनानका स्थानीयलाई इजरायली सीमाबाट करिब 40 किलोमिटर टाढा पर्ने जहरानी नदीको उत्तरतर्फ जान आग्रह गरेको थियो। पछिल्लो आक्रमणमा कम्तीमा 11 जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन्। अब खेल खबर। भारतलाई हराउँदै काजाकिस्तान काभा महिला भलिबल च्याम्पियनशीपको फाइनलमा पुगेको छ। त्रिपुरेश्वरको दशरथ रंगशाला कबडलमा आज भएको पहिलो सेमी फाइनलमा काजाकिस्तानले भारतलाई 3-0 सोझो सेटमा हराएको हो। भारत समूह ए को विजेता बन्दै र काजाकिस्तान समूह बी को उपविजेता बन्दै सेमी फाइनलमा पुगेका थिए। दोस्रो सेमी फाइनलमा अहिले नेपाल र इरान खेलिरहेका छन्।
0: सन्तोषी रावल। क्रसरको दोहनले खेतमा कुलो सुक्दै संकटमा सिन्धुपाल्चोकको खेतीपाती।
8: उत्पादन धेरै राम्रो हुन्थ्यो पहिला त, अब रात दिन पानी लाउनु पाउँथ्यो, अहिले त पानी नै पाउँदैन, बसर जेनेरेटर बन्द भएपछि बन्द हुन्छ।
9: पहिला यही कुरोको चाहिँ मोहन पनि थियो, अहिले मोहनै छैन।
0: नियमनमा प्रशासन मौन। रिपोर्टसँगै दलित समुदायको अधिकार कार्यान्वयनका लागि सांसदको भूमिका, हेलो सांसद लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
10: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफिओ र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई, चुरी तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
11: रामे, यो के चलाएको हो यस्तो? धुवाले त आँखै पोल्यो नि, सासै फेर्न गाह्रो भयो।
12: यसरी चलायो भने खेत छिट्टै सफा हुन्छ के भाउजू?
13: रामे दाईको कुरा त ठिकै हो, तर भारी अवशेष जलाउँदा कार्बन डाइअक्साइड, कार्बन मोनोअक्साइड र सूक्ष्म कणहरू निस्किन्छन्। यसले हावा प्रदूषण गर्छ र खेतमा काम गर्ने मानिसको स्वास्थ्यमा पनि गम्भीर असर पार्छ।
11: छ्वाली, पराल र मकैको ढोडबाट बायो ग्यास, कम्पोस्ट मल, पशु आहार र इन्धन पेकेट बनाउन सकिन्छ।
14: नमस्कार नमस्कार,
11: कस्तो राम्रो विषयमा कुरा गरिराख्नु भएको नि त।
12: जनप्रतिनिधि नानी पनि आउनु भएछ नि।
14: हो नि, यसमा सरकार, उद्योगी र सहकारी मिलेर किसानलाई तालिम, अनुदान र बजारको व्यवस्था पनि गर्दैछन् नि।
12: ओहो, धन्यवाद नानी, अब त म जलाउँदै जलाउँदिन, अवशेष त मेरो धन्दै छ नि।
13: भारी अवशेष जलाउँदा धुवा, प्रयोग गर्दा आमदानी र स्वस्थ भविष्य। एकीकृत पर्वतीय विकास केन्द्र इसिमोर, राष्ट्रिय कृषक समूह महासंघ नेपाल र सामुदायिक रेडियो प्रसारक संघ अकुराब नेपालद्वारा जनहितका लागि जारी सन्देश।
3: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। कास्कीको पोहरा महानगरपालिका नौ स्थित पृथ्वी चोक बस पार्क क्षेत्रमा सरकारी जग्गा अतिक्रमण गरेर निर्माण गरिएका संरचना महानगरले हटाएको छ। अतिक्रमित सार्वजनिक जग्गा खाली गराउने अभियान अन्तर्गत महानगरले त्यस्ता टहरा तथा संरचना हटाएको हो। शहीद भीमनारायण स्मृति प्रतिष्ठान धनकुटामा जेठ 10 गतेदेखि जारी 18 संस्करणको शहीद भीमनारायण गोल्ड कपको फाइनल मा प्रवेश गरेको छ। धनकुटा सदरमुकाम स्थित तल्लो टुनी खेलमा आज सम्पन्न पहिलो सेमी फाइनलमा सिराको सलेस फुटबल क्लबलाई 1-0 गोल अन्तरले हराउँदै आयोजक टीमले उपाधि नजिक आफूलाई पुर्याएको हो। रेडियो धनकुटाले खबर पठाएको छ। सिन्धुपाल्चोकको मेलम्ची र इन्द्रावती खोला आसपासमा सञ्चालन रहेका क्रसर उद्योगहरूको जथाभावी उत्खननका कारण किसानहरू वर्षौंदेखि सिंचाईको समस्या झेल्दै आएका छन्। खोलाबाट अनियन्त्रित रूपमा ढुङ्गा गिटी र बालुवा निकाल्दा प्राकृतिक बहावमा असर परेको छ भने खेतसम्म पानी पुर्याउने कुलाहरू बिग्रिएका छन्।
15: सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका र मेलम्ची नगरपालिकाभित्र पर्ने फाँटहरू हिउँद बर्खा दुवै सिजनमा उत्पादन दिने जिल्लाकै प्रमुख खेतयोग्य क्षेत्र मानिन्छन्। इन्द्रावतीको भीमटार, भोरसिपा, न्यौपालीटार, बिस्तेउटार, काभ्रेको सिपाघाट तथा मेलम्ची नगरपालिकाका मेलम्ची बजार, बाउनेपाटी, फटकशिला, फड्केश्वर लगायतका क्षेत्रका किसानले वर्षभरि धान, गहुँ, तोरी, मसुरो, आलु र मकै खेती गर्दै आएका छन्। तर पछिल्लो एक दशक यता नदीजन्य पदार्थको अत्याधिक दोहन र क्रसर उद्योगको विस्तारसँगै यहाँको कृषि प्रणाली नै प्रभावित बन्न थालेको छ। इन्द्रावती गाउँपालिका 12 भिमटारका किसान बुद्धिराम दनुवार:
9: पहिला यही कुरोको मोहन पनि थियो, अहिले मोहनै छैन।
15: फाँटको मध्यभागसम्म पुग्ने धुलो, बालुवा र माटोका कणले खेतको उर्वरा शक्ति घटाउँदै लगेका छन् भने खोलाको सतह गहिरिँदा सिंचाईका कुलामा पानी चढ्न छाडेको छ। कतिपय स्थानका खेतीयोग्य जमिनले बगरमा परिणत हुन थालेको छ। उद्योगबाट निस्कने धुलोका कारण बालीमा रोग लाग्ने, उत्पादन घट्ने र तरकारी खेती समेत प्रभावित भएको किसानको भनाइ छ। मेलम्ची नगरपालिका 13 फटकशिलाका ईश्वर दनुवार र रामभक्त दनुवार:
8: उत्पादन धेरै राम्रो हुन्थ्यो पहिला त, अब रात दिन पानी लाउनु पाएको थियो, अहिले त यो पानी नै पाउँदैन, बसर जेनेरेटर बन्द भएपछि बन्द हुन्छ।
16: समिति पर झिक्दाखेरि तपाईँले बिग्रिँदैन, हाम्रो किन धेरै यता गर्नुहुन्छ भन्दाखेरि तिम्रो गुठी जग्गा त हो नि भन्छन् यहाँ साहरले पनि। हामीले
15: यस क्षेत्रमा सञ्चालन भइरहेका बालुवा प्रशोधन केन्द्र र क्रसर उद्योगका कारण खानेपानीका मुहान समेत सुक्दै गएका छन्। उद्योग तथा वाणिज्य कार्यालय सिन्धुपाल्चोकका अनुसार इन्द्रावती र सुनकोशी नदी डोरमा 39 क्रसर उद्योग र प्रशोधन केन्द्र छन्। बस्ती नजिकै रहेका उद्योगबाट दिनरात सञ्चालन हुने हेभी उपकरणको आवाज, धुलो र कम्पनले स्थानीयको जनजीवन कष्टकर बन्दै गएको छ। सिन्धुपाल्चोक जिल्ला समन्वय समितिका प्रमुख बालकृष्ण श्रेष्ठ पटक पटकको अनुगमनमा क्रसर उद्योगले मापदण्ड नपुर्याएको बताउनुहुन्छ।
16: अब हामी अनुगमन गरे, अब एक दुईवटा मापदण्ड मिलाए पनि छैन, म 6 सुझाव दिएको छु, कोहीले 4 उनीहरूले गर्नुपर्ने कुराहरू चाहिँ:
15: पहिले वर्षभरि पानी बग्ने कुलो अहिले हिउँद लाग्न साथ सुक्ने गर्छ। सिंचाई अभावका कारण धेरै खेत बाँझै राख्नुपर्ने अवस्था आएको किसानको गुनासो छ। उत्पादन घट्दै गएपछि युवा पुस्ता कृषि पेसाबाट विस्थापित हुँदै वैदेशिक रोजगारीतर्फ जान बाध्य भएको स्थानीय बताउँछन्। जथाभावी भइरहेको उत्खननलाई नियमनका लागि प्रशासनको तयारी वा योजना के छ? सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद शर्मा:
17: पालिकाहरूमा भएका प्रसरहरू उत्खननको सम्बन्धमा अनुगमन गरेर रिपोर्ट तयार गरेर रिपोर्ट कार्यान्वयनको लागि सम्बन्धित स्थानीय तहहरूमा पठाइसकेको अवस्था छ। स्थानीय तहले नै त्यो मापदण्ड विपरीत छ भने त्यसलाई चाहिँ नियमनमा ल्याउने र मापदण्ड विपरीतमा ल्याउने र कुनै चाहिँ उत्खनन चाहिँ विपरीत कारण जुन मापदण्ड विपरीत गरेर पनि त्यसलाई रोक्ने लगायतको काम चाहिँ गर्नुपर्ने चाहिँ स्थानीय तहले भएको भने हामीले चाहिँ अनुगमन समितिले प्रतिवेदन पास गरेर कार्यान्वयनको लागि चाहिँ स्थानीय तह सम्बन्धित स्थानीय तहमा पठाइसकेका।
15: खोलाहरू हिउँदमा सङ्लो बग्नुपर्ने भए पनि क्रसर उद्योगले थुपारेको धुलो माटोका कारण इन्द्रावती नदी वर्षभरि नै धमिलो बग्न थालेको करिब 10 भयो। रातिको समयमा समेत उत्खनन हुने, नदीको बहाव परिवर्तन हुने गरी गहिरो खाल्डा खन्ने तथा बस्ती नजिकै उद्योग सञ्चालन हुँदा पनि सम्बन्धित निकाय मौन बसेको स्थानीयवासीको आरोप छ। दीपक खत्री, सीआईएन रेडियो सिन्धु, सिन्धुपाल्चोक।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। दलित समुदायका आवाज नीति बजेटसम्म पुर्याउन सांसदको भूमिका,
18: जातीय छुवाछुत विरूद्धको चाहिँ अभियान चलाउने र त्यसका लागि एउटा इन्टिग्रेटेड खालको कानून बनाउने भन्ने पहिलो कुरा गरेका छ। दोस्रो कुरा जाने के त भन्दाखेरि चाहिँ दलित समुदायको लागि एउटा 10 आगामी दशकलाई चाहिँ दलित अधिकार दशक घोषणा गरौं।
0: समावेशी बजेट र सांसदको परिचय संवाद श्रृंखला सांसद बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
3: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टीवी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप। सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएम।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब प्रस्तुत छ संवाद श्रृंखला हेलो सांसद।
19: नमस्कार, संवाद श्रृंखला हेलो सांसदमा तपाईँलाई हार्दिक स्वागत छ। म लील प्रकाश चन्द। आजको संवाद श्रृंखला हेलो सांसदमा हामीसँग कुराकानीका लागि बझाङका सांसद गणेश विश्वकर्मा हुनुहुन्छ। यहाँलाई हार्दिक स्वागत मानिछु।
18: धन्यवाद।
19: संसद बैठक पनि अगाडि चलिरहेको छ, कानून निर्माण प्रक्रिया पनि अगाडि तीव्र गतिमा जस्तो देखिरहेका छ, के छ, केमा व्यस्त हुनुहुन्छ हिजो आज सांसदको रूपमा?
18: होइन, अहिले चाहिँ अब विशेष गरिकन कानून भन्दा बढी चाहिँ नै अब बजेट निर्माणको प्रक्रियामा चाहिँ अगाडि छौं। अब भोलि बजेट नै आउँछ, होइन, त्यो बजेटका सन्दर्भमा अब त्यसको नीति तथा कार्यक्रम, त्यसपछि बजेटका सिद्धान्त र प्राथमिकताहरू र आर्थिक सर्वेक्षणका सन्दर्भमा चाहिँ नि अब विभिन्न विद्वानहरूसँग, विज्ञहरूसँग र म स्वयं विभिन्न समितिहरूसँग बसेर त्यसका विषयमा छलफल गर्ने, बहस गर्ने काममा व्यस्त छौं। र
19: अहिले यो बजेट ल्याउनको लागि एउटा सांसदको रूपमा तपाईँले कसरी योगदान गर्नुभयो अथवा गर्दै हुनुहुन्छ?
18: दलित समुदायका तर्फबाट चाहिँ नि समानुपातिक प्रतिनिधित्व गरेर जाने सांसद भएको हुनाले देशभरिका दलित समुदायका विषयमा के कुरा जाने गरे आउँदो नीति कार्यक्रम र बजेटमा हुनुपर्छ, केमा प्राथमिकता दिनुपर्छ भन्ने सन्दर्भमा जाने अब पार्टीका तर्फबाट व्यक्तिगत रूपमा विभिन्न माध्यमद्वारा जाने मैले कुरा उठाइराखेका छु। होइन, अहिलेको चाहिँ बजेटमा दलित समुदायका विषयमा चाहिँ जुन कुरा प्रायोरिटीमा राख्नु पर्थ्यो त्यो चाहिँ अहिलेको राष्ट्रिय स्वतन्त्र पार्टीको चाहिँ नै बाचापत्रमा त्यो एक नम्बरमा थियो दलित सम्बन्धीको कुरा। त्यसपछि अब रवि लामी छानेजीले एउटा पार्टीको सभापतिको हैसियतले, माननीय सांसदको हैसियतले संसदबाट पनि बोल्नुभयो, क्षमाया चना भनेर चाहिँ भन्नुभयो, तर चाहिँ औपचारिक रूपमा सरकारका तर्फबाट त्यो केही पनि भएन। त्यसपछि उहाँहरूले 18 बुझे जुन किसिमको जाने अब नीति कार्यक्रम ल्याउनु भयो, त्यसमा पनि दलित समुदाय सम्बन्धी 15 दिनभित्र चाहिँ नि के भन्छ सुधारका कार्यक्रमहरू ल्याउने भनेको थियो, त्यो पनि अहिलेसम्म ल्याएको छैन। होइन, त्यसले गर्दाखेरि बजेटमा त्यो ल्याउलान् भन्ने ठान्छु।
19: भनेको तपाईँले चाहिँ आफ्नो तर्फबाट भेट्नुपर्ने कुरा, भन्नुपर्ने कुरा भनिने
18: दुईटै कुरा भनेको छु। एउटा चाहिँ मैले देशभरिका दलित समुदायका विषयमा चाहिँ यस्तो गरेर जानुपर्छ भनेको छु, र सुदूरपश्चिमको मान्छे भावनाले सुदूरपश्चिमको विषय तपाईँले अघि भने जस्तै बझाङका 11 पालिकाका हरेक दलित बस्तीलाई चाहिँ एउटा नमूना बस्ती, एकीकृत बस्ती बनाएर जाउँ, त्यहाँभित्र खाने पानी, सिँचाइ, बाटो, हस्पिटल, स्कूल, यी सबै कुरालाई चाहिँ इन्टिग्रेटेड रूपमा राखौं र त्यहाँको त्यसलाई चाहिँ जातीय श्वासोद मुक्त बनाऊ, त्यसपछि त्यहाँ एउटा चाहिँ सहकारी बनाऊ र दलित समुदायका सन्दर्भमा चाहिँ घर घरमा रोजगारी गरे, हरेक दलित बस्तीमा एक सहकारी र घर घरमा रोजगारीको एउटा चाहिँ नारा अगाडि सारौं भन्ने प्रस्ताव चाहिँ मैले सरकारलाई दिएको छु, प्रधानमन्त्रीको कार्यालयमा विभिन्न मन्त्रीहरूलाई दिएको छु। र अर्को कुरा चाहिँ त्यहाँको इन्फ्रास्ट्रक्चरको सन्दर्भमा जस्तै सेती लोकमार्गको कुरा, पश्चिम सेतीको कुरा, होइन, त्यस पछाडि जाने अरू हामीले प्रस्ताव गरेका जाने जुन अब पर्यटनको क्षेत्रदेखि लिएर जाने अरू अरू कुराका विषयमा चाहिँ हामीले निरन्तर रूपमा कुरा पनि उठाएका छौँ।
19: बझाङको लागि त भन्नुभयो यो यसरी गरौँ भनेर, अरू क्षेत्रका दलित समुदायको लागि के गर्नुपर्छ त्यो बजेटमा अथवा नीति कार्यक्रममा ल्याउनुपर्छ भने?
18: अब मैले जाने तीनटा कुरा जाने मूलत उठाएको छु। होइन, अब यो नीति तथा कार्यक्रममा बोल्दाखेरि जाने मैले एउटा समग्र, जस्तै अब पर्सि जेठ 21 गते आउँदैछ, त्यो छुवाछुत मुक्त राष्ट्र घोषणा गरेको दिन हो, होइन, त्यो ऐतिहासिक दिनाङ्क 62-63 पछाडिको चाहिँ नि त्यो परिवर्तनको हिस्सेदार दलित समुदाय पनि हो भन्ने मान्यताका आधारमा त्यस बेलामा चाहिँ महिलाहरूलाई चाहिँ भोलि 16 गते चाहिँ नि 33% चाहिँ व्यवस्था गरिएको थियो, दलितहरूलाई चाहिँ जेठ 21 गतेलाई चाहिँ छुवाछुत मुक्त राष्ट्र घोषणा गरिएको थियो। त्यो दिनलाई चाहिँ नि हामीले के भने त देशभरिलाई जातीय छुवाछुत विरूद्धको चाहिँ अभियान चलाउने र त्यसका लागि एउटा इन्टिग्रेटेड खालको कानून बनाउने भन्ने पहिलो कुरा गरेका छ। दोस्रो कुरा जाने के त भन्दाखेरि चाहिँ दलित समुदायको लागि एउटा 10 वर्ष आगामी दशकलाई चाहिँ दलित अधिकार दशक घोषणा गरौं र त्योभित्र चाहिँ दलितहरूका आर्थिक, राजनीतिक, सामाजिक, सांस्कृतिक यी सबै कुराको चाहिँ एउटा इन्डिकेटरहरू बनाऊ, त्यो 10 वर्षभित्र दलितहरूलाई कहाँ पुर्याउने भन्ने कुराको एउटा चाहिँ मार्गचित्र बनाऊ र त्यो दलित अधिकार दशक घोषणा गर्दाखेरि 10 वर्ष पछाडि हामी दलितहरूका नामबाट मागिने जुन आरक्षण छ अथवा विभेदका नामबाट जुन मागिने आरक्षण छ त्यसलाई क्रमशः कम गर्दै जाउँ भन्ने खालको प्रस्ताव गरेका छु। र त्यसलाई नियमन गर्नका लागि, त्यसलाई नेतृत्व गर्नका लागि एउटा जाने शक्तिशाली जाने एउटा दलित अधिकार प्राधिकरण बनाऊ, त्यो दलित अधिकार प्राधिकरण बनाउन सक्यो भने त्यसले जाने दलित समुदायको जाने अहिलेसम्म दलितहरूले भोगेका चाहिँ अन्य अत्याचारका जाने पीड़ाहरूको अनुसन्धान गर्छ, सत्य निरूपण गर्छ, सत्य तथ्य पत्ता लगाउँछ र त्यस पछाडि त्यसले जाने बजेटहरू जाने सरकारले ल्याएका बजेटहरूको अनुगमन गर्छ, बजेट पुगे कि पुगेन भन्ने खालको कुराको लागि विभिन्न अन्तर्राष्ट्रिय के अरे दात्री निकायहरूबाट पनि त्यसले डाइरेक्ट लिन सक्छ, त्यसो गरेर जाने एउटा दलित व्यक्तिगत अधिकार प्राधिकरण बनाऊ भने यी तीनटा कुरा चाहिँ समग्र देशभरिका दलितहरूको लागि छ भने जस्तै राष्ट्रिय दलित आयोग चाहिँ अनुगमनको पाटोले जाने जस्तै अब 23-24 घटनाका विषयमा हिजो मानव अधिकार आयोगले ल्याएको जस्तो रिपोर्टहरू ल्याउनका लागि त्यो आयोगको काम हुन्छ तर विकास गर्ने काममा त आयोगले गर्दैन
20: भनेको छुट्टी प्राधिकरण पनि
18: प्राधिकरण चाहियो भने
20: आयोग र प्राधिकरणको काम कार्यवाहीको बीचमा समानता र भिन्नता के हुन सक्छ जो तपाईँले यो बनाउनु पर्छ प्राधिकरण भनिरहेकोमा
18: अब प्राधिकरणले चाहिँ त्यो दलितहरूको डेभलपमेन्टसँग सम्बन्धित कुरा गर्छ दलितहरूको विकास निर्माणसँग सम्बन्धित कुरा गर्छ दलितहरूको इन्टिग्रेटेड प्रोजेक्टहरूलाई चाहिँ काम गर्ने काम गर्छ तर दलित आयोगले चाहिँ दलितहरूको मानव अधिकारको के अनुगमन मात्र गर्ने काम गर्छ र उसले चाहिँ सरकारलाई सुझाव मात्र दिने भयो होइन अनि उसले चाहिँ दलित समुदायको चाहिँ जस्तै इन्क्लुजनको कुरा संविधान कार्यान्वयनको कुरा अब दलित आयोगलाई दिएका चाहिँ जुन मापदण्ड छन् त्यसका आधारमा उसले काम गर्छ र दलित विकास प्राधिकरणले चाहिँ विकाससँग जोड्छ जस्तै अब समग्र विकास जस्तै ठूल्ठूला रोड बनाउने ठूल्ठूला इन्फ्रास्ट्रक्चर बनाउने जुन कुरासँग दलित चाहिँ छुट्नु हुँदैन भनेर चाहिँ त्यो विकासको चाहिँ टेक्निकल काम चाहिँ प्राधिकरणले गर्छ त्यसको लागि चाहिँ हामीले त्यसलाई चाहिँ अगाडि सारेको
20: अब अहिले यो बजेट सँगसँगै यो विभिन्न विधेयकहरूमा पनि छलफल तीव्र गतिमा अगाडि बढ़िरहेका छन् र पछिल्लो समयमा हेलो सांसद अन्तर्गत हामीले पर्यटन सम्बन्धी विधेयकको बारेमा एउटा छलफल गरेका थियौं र त्यो छलफलमा सरकारवालाहरूको सुझावलाई समेटेर संसदमा एउटा सांसदको रूपमा आफ्नो भूमिका महत्वपूर्ण हुन्छ भन्नुभएको थियो. हामीले हालैका दिनमा सुन्यौं कि तपाईँले त्यहाँको छलफलको आधारमा संसदमा कुरा पनि राख्नु भएको छ के भइरहेको छ त्यो पनि सुनाउन प्रगति.
18: अब राष्ट्रिय सभाबाट पारित भएर हामी कहाँ चाहिँ अब प्रतिनिधि सभामा अस्ति मात्रै मान्य के भन्छ पर्यटन मन्त्रीज्यूले चाहिँ त्यो पेश गर्नु भएको छ होइन अनि त्यो छलफलका लागि चाहिँ त्यहाँ सैद्धान्तिक छलफल हुँदाखेरि अब विशेष गरी सीआईएनले आयोजना गरेको अस्तिको टुरिज्म बोर्डको प्रोग्रामले हामीलाई निकै धेरै राम्रो चाहिँ प्रशिक्षित गर्यो त्यसका आधारमा त्यसका सैद्धान्तिक पक्षका विषयमा त्यो विशेष गरी त्यहाँ आएका चाहिँ अधिकारवालाहरू सरकारवालाहरू र तपाईँहरू सबैको चाहिने कुरा सुनेका आधारमा यसको सैद्धान्तिक पक्ष चाहिने के त भन्दाखेरि यो चाहिँ कुनै व्यापारको विषय होइन पर्यटन भनेको चाहिने के त भन्दाखेरि हाम्रो संस्कृतिको संरक्षणको कुरा हो यो चाहिँ नेपाली समाजको चाहिँ के भन्छ जाने त्यो समन्वयको कुरा हो यसलाई चाहिँ सद्भावको कुरा हो त्यस कारणले गर्दाखेरि यसलाई त्यो केन्द्रमा राखौं अब यसलाई के भन्छ संहिताका हिसाबले चाहिँ अब यो काठमाडौँ भक्तपुर के भन्छ जाने लुम्बिनी र पोखरा मात्र जाने के भन्छ पर्यटन होइन पर्यटन भनेको चाहिँ त्यो बझाङको साइपाल पनि हो खप्तड पनि हो भन्ने खालको कुरा चाहिँ हामीले त्यहाँ उठाएका छौं र अब चाहिँ त्यो सैद्धान्तिक छलफलमा उठेका कुराका आधारमा चाहिँ अब त्यसलाई चाहिँ हामीले मानव के अरे अन्तर्राष्ट्रिय सम्बन्ध तथा मानव के अरे भन्छ पर्यटन समितिमा चाहिँ त्यो छलफल पनि गरेका छौं र त्यो छलफलमा चाहिँ हामीले यो विधान यो जुन चाहिँ जुन यो विधेयक जुन छ यो विधेयकमाथि चाहिँ टेक्निकल काम गर्नका लागि एउटा उपसमिति बनाएका छौँ अहिले होइन हो त्यो उपसमितिको आठजना मान्यज्यूहरू छौँ हामी आठजनाले चाहिँ त्यो विधेयकका चाहिँ एकदम दफावार छलफल गरेर त्यसपछि हामी त्यो अन्तर्राष्ट्रिय सम्बन्ध समितिलाई बुझाएर चाहिँ त्यसपछि हामी संसदमा बुझाउँछौँ र अब भोलि 5 बजेसम्म चाहिँ 72 घण्टाको अवधि शुरूआत भएको छ यो अस्तिदेखि त्यसमा विभिन्न मान्यज्यूहरूले संशोधन पेश गर्नुहुन्छ त्यो संशोधन पेश भइसकेपछि चाहिँ अनि संसदमा पनि छलफल हुन्छ त्योभन्दा अगाडि जाने समितिमा छलफल भएर अगाडि जान्छ. मेरो विचारमा अहिले धेरैजसो विशेष गरिकन राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट मन्त्री हुनुभएको मान्यज्यूले चाहिँ प्रस्ताव गरेको भए पनि त्यो चाहिँ नै अब निकै पहिला चाहिँ प्रस्ताव गरेको विशेष गरिकन हाम्रो के भन्छ बद्री पाण्डेजी चाहिँ मन्त्री हुँदाखेरि नै प्रस्तुत भएको हुनाले अब उहाँहरूले त्यसलाई चाहिँ एउटा के भन्छ अब निरन्तरताको हिसाबले चाहिँ उहाँहरूले पेश गरे पनि त्यहाँका मान्यज्यूहरूले धेरैजसो विज्ञ मान्यज्यूहरूले चाहिँ के भन्नुभएको छ भन्दाखेरि यहाँ धेरै कुरा चाहिँ छुटेका छन् अब यसलाई चाहिँ विशेष यहाँहरू जस्तो चाहिँ सरकारवालाहरूले दिएका सुझावका आधारमा यसलाई पूर्ण गरेर बनाउनुपर्छ. अर्को
21: सम्वाद श्रृंखला हेलो सांसदको विस्तृत कुराकानी भोलि बिहान 6:30 बजेको कार्यक्रम हेलो सांसदमा प्रसारण हुनेछ सुन्ने प्रयास गर्नुहोला. प्रतिनिधि सभा नियमावलीको नयाँ मस्यौदामा सांसदहरूलाई विशेष अधिकार दिने गरी प्रस्ताव गरिएको व्यवस्थाको विपक्षी दलहरूले विरोध गरेका छन्. कास्कीको पोखरा महानगरपालिकाको पृथ्वीचोक बस पार्क क्षेत्रमा सरकारी जग्गा अतिक्रमण गरेर निर्माण गरिएका संरचना हटाइएको छ. नेपाली चिउराको निर्यातमा 35% वृद्धि भएको छ भने टाइचिन धानको उत्पादन घटेको छ. मादक पदार्थ सेवन र लागु पदार्थ सेवन गरेर सवारी नचलाउन यातायात व्यवसाय र ट्राफिक प्रहरीले चालकहरूलाई आग्रह गरेका छन्. इजरायली सेनाले दक्षिण लेबनानमा पूर्वाधारमाथि लगातार हवाई आक्रमण गरिरहेको छ र भारतलाई हराउँदै कजाकिस्तान काबा महिला भलिबल च्याम्पियनशीपको फाइनलमा पुगेको छ. हवस् त आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि जेठ 15 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई म दीपक आचार्य पनि विदा हुन्छु। पदार्थ सेवन गरेर सवारी नचलाउन यातायात व्यवसाय र ट्राफिक प्रहरीले चालकहरूलाई आग्रह गरेका छन्। इजरायली सेनाले दक्षिण लेबनानमा पूर्वाधारमाथि लगातार हवाई आक्रमण गरिरहेको छ।

0: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN.
1: क्लासिक टेकको वाइफाई 6 राउटर नाम एक घमन एक शक्तिशाली 4 एन्टिनामा वाइड कभरेज 5G स्ट्रेन्थ लो लेटेन्सी र फास्ट स्पिड सबै अस्त्रको शक्ति बोकेको 200 MBPS को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा साथमा IPTV मात्र 250 प्रति महिना बुकिङको लागि 9801004477 शर्तहरू लागू हुनेछन् क्लासिक टेक छोयो कि चढ्यो
2: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल भिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल बानेश्वर रमल र ओम अस्पतालमा
3: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स ड्राई आँखाको

0: साहिनो समय सूचक अहिले रातिको 8 बज्यो इट्स 8 पीएम
1: सूचना संगीत र मनोरंजन को अटूट साहिनो यो हो रेडियो साहिनो 99.8 मेगाहर्ज
2: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग व्यापार व्यवसाय संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: ए दाई ए दाई पक्नुस् त पक्नुस्, के गर्नु भएको?
5: देख्नु भएन, औषधि हालेको
4: लौ न। शरीर ढाक्ने कपडा मास्क र पन्जा खोइ यत्तिकै बोट बिरुवामा बिसाल्ने?
5: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
4: हेर्नुहोस् दाई, यसरी बाली नालीमा बिसादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस जीव जन्तु माटो पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ। विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
5: विषादीले धेरै नै जोखिम हुन्छ है क्या हो नानी?
4: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङ्गटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होश हराउने जस्ता तात्कालीन र क्यान्सर ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
5: ए अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ हाल्नु त पर्यो नि।
4: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्, यसले त तपाईँ तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।

0: मैले बुझेँ, म परम्परागत विषादी नै प्रयोग गर्छु।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: आमा एक गिलास दही खाम न, साह्रै गर्मी हो।
3: आमा मलाई दुध है।
2: होइन आमा, हाम्रो दुध दही किन यति मिठो हुन्छ?
4: किनभने हामीले रोजेका छौँ शुद्धता र विश्वास।
2: कहाँबाट ल्याउनुहुन्छ यो सबै?
4: भरतपुर 10 सिंचाई रोडमा रहेको डेरी मार्टबाट, जहाँ पाइन्छ ताजा दुध, दही, घिउ, पनिर र दुग्धजन्य पदार्थ पाइने एकमात्र ठाउँ।
5: तपाईँको परिवारको स्वास्थ्य हाम्रो प्राथमिकता। डेरी मार्ट, शुद्धताको अर्को नाम। डेरी मार्ट भरतपुर 10 दूरसञ्चार रोड, उत्पादक चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ चितवन। हाम्रा शाखाहरू भरतपुर 10 इन्द्रेडी टोल, भरतपुर 3 बेलचोक।
6: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्तीकरणी हो। कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्तीकरणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ। खबरदारी गरौं, कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कार्यवाही गरौं।
7: नेपाल सरकार विज्ञापन बोर्ड।
5: चितवन राष्ट्रिय निकुञ्ज कार्यालयको सार्वजनिक अनुरोध।
4: वन्य जन्तुको शिकार गर्ने, पक्रने, पाल्ने, ओसार पसार तथा वन्य जन्तुको कुनै अङ्ग बेचबिखन गर्ने जस्ता कानूनले निषेध गरेका कार्यहरू नगरौं।
5: मानव बस्तीमा वन्य जन्तु पसेमा चारैतिरबाट हो हल्ला गर्ने, जिस्काउने, लखेट्ने वा ढुङ्गा लगायत अन्य चीज वस्तुले हिर्काउने कार्य गर्दा वन्य जन्तुले आतिएर आक्रमण गर्न सक्छ। सावधानी अपनाई नजिकको निकुञ्ज कार्यालय वा सुरक्षा निकायमा खबर गरौं।
4: सामुदायिक वन प्रवेश गर्दा वन उपभोक्ता समितिले विधिपूर्वक वन प्रवेश खुलाएको बखत मात्र समूहमा सावधानी अपनाई घाँस दाउरा संकलन गर्न जानु पर्दछ। अनुमति बिना निकुञ्ज तथा अन्य वन क्षेत्र प्रवेश गर्नु निषेधित कार्य हो।
5: निकुञ्ज तथा मध्यवर्ती वन क्षेत्रको आसपास क्षेत्रमा खेतीबाली जोगाउनका लागि सिधा करेन्ट प्रवाह गरी विद्युतीय धराप राख्ने कार्य नगरौं नगराउ। यस्ता गतिविधिले दुर्लभ एकसिङ्गे गैडा लगायत अन्य वन्य जन्तु घाइते वा मृत्यु भएमा कानून बमोजिम सजाय हुन सक्दछ।
4: वन डढेलो लागेमा डढेलो रोकथाम तथा नियन्त्रणका लागि स्थानीय समुदाय, सुरक्षा निकाय लगायत सबै सरकारवालाहरूको सक्रिय सहभागिताका लागि समेत यस निकुञ्ज हार्दिक अनुरोध गर्दछ।
5: थप जानकारीका लागि चितवन राष्ट्रिय निकुञ्ज कार्यालय कसरा चितवन, इमेल info@chitawannationalpark.gov.np। चितवन राष्ट्रिय निकुञ्ज र रेडियो साहिनोको जनहितमा जारी सन्देश।
8: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
9: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
8: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
9: हो र, मैले त सोचेकै थिइन, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
8: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
9: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
10: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000-25,000 जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहरिएमा सजाय दोब्बर हुन्छ।
11: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। होस्। उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ।
12: नेपाल सरकार, विज्ञापन बोर्ड।
13: सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित ओडामा दर्ता गरौं।
5: घर जग्गा बहाल कर, व्यवसाय कर, भूमि कर, विज्ञापन कर, सरसफाई शुल्क, बहाल बिटौली शुल्क लगायतका कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित ओडामा बुझाऊ।
13: नियमानुसार कर तिरौं, दण्ड जरिवाना हुनबाट बचौं, आफ्नो आमदानी सम्पत्तिको वैधता स्थापना गरौं, व्यवसायको सम्मान बढाऊ,
5: समयमै कर तिरौं, सभ्य नागरिकको परिचय दिऊं।
13: गैडाकोट नगरपालिका र रेडियो साइनो द्वारा जनहितमा जारी सन्देश। चैते धानमा नेक ब्लास्टको समस्या।
5: चितवन जिल्लाको रत्ननगर र खैरहनी नगरपालिकामा लगाइएको चैते धानमा नेक ब्लास्ट घाँटी मरुवाको समस्या देखिएको छ। एक किसिमको ढुसी जन्ने रोग हो। यो रोगको मुख्य लक्षण भनेको बाला मुनतिरको डाँठमा कालो धब्बा देखिने, बालामा पोषण नपुग्ने, बाला सुक्ने र अन्तमा बाला भाँचिने हुन्छ।
13: रोगको लागि अनुकूल मौसम,
5: अत्याधिक सापेक्षित आर्द्रता, शीत र नाइट्रोजन मलको बढी प्रयोगमा यो रोग हावाको माध्यमबाट निकै तीव्र गतिमा फैलिन्छ। समाधानका उपायहरू,
13: रोग प्रतिरोधात्मक जातहरू जस्तै चैते 2, हर्दीनाथ 1, हुमल 2, हुमल 5, हुमल 6 र हुमल 7 लगाउने,
5: खेतमा पानी जमाइराख्ने,
13: विभिस्टिन वा डेरोसार 2-3 ग्राम प्रति केजी बिउका दरले बिउ उपचार गरी बियाड राख्ने,
5: ट्राइसाइक्लाजोल 75%, डब्लुपी 0.75 ग्राम प्रति लिटर पानीमा वा कासुगामाइसिन 3%, एसएल 1.5 मिलिलिटर प्रति लिटर पानीमा वा हेक्साकोनाजोल 5%, इसी 2 ग्राम प्रति लिटर पानीमा मिसाई 15 दिनको फरकमा 2-3 पटक छर्कनुहोस्।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित ओडामा दर्ता गरौं। घर जग्गा बहाल कर, व्यवसाय कर, भूमि कर, विज्ञापन कर, सरसफाई शुल्क, बहाल बिचौली शुल्क लगायतका कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित ओडामा बुझाऊ। नियमानुसार कर तिरौ, दण्ड जरिवाना हुनबाट बचौ, आफ्नो आमदानी सम्पत्तिको वैधता स्थापना गरौ, व्यवसायको सम्मान बढाउ, समयमै कर तिरौ, सभ्य नागरिकको परिचय दिऊ। भरतपुर महानगरपालिका वडा नम्बर 24 र रेडियो साहिनोद्वारा जनहितमा जारी सन्देश।
2: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
3: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
2: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
3: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
2: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
3: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
2: सचेत बनाऊ।
3: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
0: रेडियो साइन 89.8 मेगाहर्ज।

तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइनो 89.8 मेगाहर्ज।

0: रेडियो साइनिंग 89.8 मेगाहर्ट्ज
1: यतिखेर बेलुकाको 9:15 बजेको छ। अब यहाँले सुन्न सक्नुहुनेछ बीबीसी नेपाली सेवाको समाचार।

भएको भ्रमणमा रहेका डब्ल्यूएचओ प्रमुख टेड्रोस एडहानम गेब्रेयेससले राष्ट्रिय चिकित्सा अनुसन्धान संस्थासँगको साझेदारीमा इबोला परीक्षणको नतिजा तत्कालै थाहा हुने व्यवस्था गर्न लागि बताए। डब्ल्यूएचओले इबोला फैलिएको प्रमुख क्षेत्रका लागि करिब 5 टन स्वास्थ्य सामग्री

0: बढेको छ भनेर समग्र अरू अरू वस्तुहरूको एउटैमा बास्केटमा राख्दाखेरि के हुन्छ भने त्यो गर्दाखेरि 2-3% मात्र बढ्ने देखिरहेछ। अब निर्माण व्यवसायलाई 2-3% बढाएर काम गर्नु सक्दैन होइन, त्यस कारणले गर्दाखेरि परिस्थिति हेरेर चाहिँ मूल्य समायोजन गर्नुपर्छ भनेर चाहिँ हामीले चाहिँ माग गरेका छौँ।
1: गएको वर्ष जुन भदौमा जेएनजी आन्दोलन भयो त्यो ताका भएको विध्वंसमा निजी क्षेत्रले पनि अर्बौंको क्षति बेहोरेको थियो होइन, त्यो सन्दर्भमा यो सरकारसँग तपाईँहरूको अपेक्षा के छ?
0: लगानीको सुरक्षा हुनु पर्यो, अब यस्तो किन घटना चाहिँ घट्नु हुँदैन, त्यो घट्यो भने चाहिँ राज्यले पुरा सबै जिम्मेवारी लिनु पर्यो त्यसको लागि।
1: अनि अर्को चाहिँ यो जुन पछिल्लो समयमा निजी क्षेत्रमा धरपकड भयो, व्यवसायीहरूलाई चाहिँ हतोत्साहित भयो भन्ने खालको कुरा पनि निजी क्षेत्रले उठाइराखेको छ होइन, त्यो सन्दर्भमा चाहिँ के भन्न चाहनुहुन्छ?
0: जुन कारवाही गर्ने तरिका फरक हुनु पर्यो, पहिला सुन्ने अनि सुन्ने गर्नु भएन, व्यापारीहरूको चाहिँ प्रतिष्ठालाई पनि ध्यानमा राखेर अब यदि उसले चाहिँ गल्ती गरेको थरेपछि मात्र थुन्ने पर्नु पर्यो कि। कारवाही गर्ने तरिकाहरू धेरै छन्, अब उसको चाहिँ खाताहरू बन्द गर्न सकिन्छ होइन, तपाईँको चाहिँ आर्थिक हिनामिना छ भने आर्थिक दण्ड गर्न सकिन्छ, अब उसको अर्बौं रुपियाँ खर्बौं रुपियाँ लगानी छ ऊ देश छोडेर भाग्दैन नि त।
1: उनी थिए नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष नरेश लाल श्रेष्ठ। अब अर्को प्रसंग, भोलि जेठ 15 गते गणतन्त्र दिवसमा साबिकको परम्परा तोड्दै प्रधानमन्त्रीको साटो राष्ट्रपतिले सम्बोधन गर्ने विवरण आएका छन्। नयाँ सरकार गठन भएदेखि प्रधानमन्त्री बालेन्द्र शाहले न संसदमा न अन्यत्र कतै पनि सार्वजनिक सम्बोधन गरेका छैनन्। यसै सन्दर्भमा उनको सोच शैलीबारे साथी शरद केसीले नागरिक अगुवा एवं मानव अधिकार कर्मी कृष्ण पहाडीलाई सोधेका छन्।
2: प्रधानमन्त्री बालेन्द्र शाहजीको बारेमा 3 कुराहरूले हामीलाई झस्कायो। एक, उहाँलाई सुशासनको लागि म्यान्डेट दिएको संसदमा चाहिँ राष्ट्रपतिले बोल्दा बोल्दै या त अधैर्यताको कारणले हो या त साङ्केतिक हो उहाँ उठेर हिँड्नुभयो, उहाँले संसदीय मर्यादाकै उल्लङ्घन गर्नुभयो। दोस्रो, गणतन्त्र दिवसमा म बोल्दिनँ भन्नुभयो। तेस्रो, जानुहुन्छ कि जानुहुन्न भन्ने कुरा हो, किनभने संसदमा बोल्न पाउनु भनेको अन्तर्क्रिया गर्नु, सांसदहरूलाई गर्नु भने लोकतान्त्रिक छवि विश्वभरि प्रकट गर्नु हो। जस्तो तत्कालीन राजा महेन्द्रको बारेमा भन्नुहुन्छ भने उहाँ पहिला जङ्गी पोसाक लाउनुहुन्थ्यो विदेशका राष्ट्राध्यक्षहरू आउँदा, पछि कसैले के भन्यो उहाँले जङ्गी पोसाक लाउन छोड्नुभयो, दौरा सुरुवालमा भेट्नुभयो। अब यो बालेन शाहजीको पनि कतै जङ्गी मोह जागृत हुन थालेको त होइन भन्ने शंका गर्ने ठाउँ ननिसुमा भन्छु म, ननिसुमा उहाँ आफैले दिनुभयो। यो ठाउँ दिया हुनाले हामीले पवित्र दिवस गणतन्त्र दिवसमा के स्मरण गरायौं भने खबरदार, सुशासनको म्यान्डेट दिएको, फोहोर धेरै बढार्नु छ, विकृति धेरै हटाउनु छ, विधि सम्मत गर्नुहोस्, अगाडि बढ्नुहोस्।
3: तर प्रधानमन्त्रीले गणतन्त्र दिवसमा सम्बोधन गर्दिन भन्ने बित्तिकै गणतन्त्र खतरामा पर्छ अथवा गणतन्त्र चलाउन खोजेको भन्ने अर्थ लगाउनु मिल्छ?
2: अपराध त देखिएन नि, 46 बहुदलीय व्यवस्थाको संघर्ष हुँदा उहाँ जन्मिनु नै भएको थिएन, 62 लोकतान्त्रिक गणतन्त्र जुन जनआन्दोलनको बलमा आयो त्यो बेला उहाँ बालिग नै हुनुहुन्थ्यो, 16 नै पुग्नु भएको थिएन, उहाँलाई त्यो स्वतन्त्रताका लागि नागरिकले जीवन चाहिँ अर्पण गरेको त्यो त्याग बलिदानको उहाँमा फिट्टो भर पनि सम्मान चाहिँ देखिएन, दुःखका साथ मैले यो कुरा भने।
3: त्यस्तो कुराहरूमा उमेरले अथवा जन्म भाँचिएकै थिएन भने त्यो कालखण्ड हेरेर यसप्रतिको आस्थालाई मापन गर्न सकिन्छ र?
2: एउटा कुरा हुन्छ नि, जसले जन्मायो आमा बाउले त आफ्नो सन्तानको जस्तै रोगी भए पनि उपचार गर्ने भन्छ नि त, जेसुकै भए पनि बचाउनु पर्छ भन्छ नि त, माया हुन्छ। म चाहिँ प्रधानमन्त्री बालेन्द्र शाहजीलाई विनम्र आग्रह गर्दछु, इतिहासले अवसर दिएको छ तपाईँलाई, तपाईँले यो अमृत दिएको छ, यो अमृतलाई नपोख्नुहोस्।
1: उनी थिए नागरिक अगुवा एवं मानव अधिकार कर्मी कृष्ण पहाडी साथी शरद केसीसँग कुरा गर्दै। फेरि अर्को प्रसंग, सरकारले सातामा 2 बिदा दिँदा स्थानीय तहको अधिकार कुण्ठित भएको काठमाडौँ उपत्यका मेयर फोरमले जनाएको छ। आइतबार पनि स्कूलहरू बिदा हुँदा पठन पाठनमा पनि असर परेको फोरमको चिन्ता छ। यसबारे हामीले सो फोरमका प्रमुख एवं ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनलाई सम्पर्क गरी 2 बिदा हुँदा स्थानीय तहको अधिकार कसरी उल्लंघन हुन्छ भनेर सोधेका छौं।
4: हप्ताको 2 बिदाको प्रक्षेपण चाहिँ अहिले पनि गरेको छैन, संविधानले चाहिँ माध्यमिक तहसम्मको अधिकार आफ्नो स्थानीय पालिकालाई दिएको, तर यसमा चाहिँ नेपाल सरकारले त्यो निर्णय गर्दाखेरिको अवस्थामा हामीसँग कुनै पनि किसिमको कन्सल्टेसन पनि गरिएन र अप्रत्याशित रूपमा जुन विधाको घोषणा गर्यो त्यसले गर्दाखेरि ऐनमा व्यवस्थापन गरेको घटीमा पनि 20 चाहिँ कार्य दिन हुनुपर्छ भन्ने जुन कुरा छ त्यसमा पनि मेल खाएन। र यो जम्मा हिसाब गर्दाखेरि चाहिँ 180 को हाराहारी मात्रै आउँछ सबै स्थानीय पिता हप्ताको दुई दिन पिता कार्यको गर्दाखेरि शैक्षिक क्यालेन्डरमा पनि ज्यादै नै प्रतिकूल असर पर्नेछ।
1: सरकारले चाहिँ अब पेट्रोलियम पदार्थको अभावको पनि एउटा कारण देखाएर दुई दिन बिदा दिँदाखेरि बचत हुन्छ भन्ने खालको एउटा तर्क गरेको छ केही समयको लागि भन्ने खालको पनि बुझ्न सकिन्छ त्यसबाट। तपाईँहरूले चाहिँ के बुझ्नु भएको छ
4: यसमा चाहिँ खासै तात्विक रूपमा के भिन्नता रह्यो र भन्ने चाहिँ सबैको भनाइ के रह्यो र अब नेपाल सरकारले चाहिँ यो कुरालाई पछिसम्म पनि हप्ताको दुई दिन बिदाकै व्यवस्थापन गर्ने भन्ने कुरा पनि सुन्नमा आएको छ। स्थानीय पालिकाहरूसँग पनि भलाकुसारी गरेर यसलाई अनुसरण गरेको भएदेखि चाहिँ हुन्थ्यो। त्यसमाथि पनि अहिलेको सन्दर्भमा चाहिँ यो वर्षको लागि त शैक्षिक क्यालेन्डर सबै बनिसकेको छ, ज्यादै अप्ठ्यारो परेको अवस्थालाई मात्रै हो भन्ने किसिमको भइदिएको हुन्थ्यो। तर अहिले गन्ध आए अनुसार चाहिँ यो चाहिँ पछिसम्म पनि गर्न जस्तो देखिएको हुनाले पनि यो चाहिँ हामीलाई एक्सेप्टेबल छैन भन्ने कुराको चाहिँ ठहर हो।
1: अब अन्त्यमा यदि सरकारले चाहिँ तपाईँहरूको कुरा सुनवाई गरेन भने चाहिँ के गर्नुहुन्छ त?
4: नेपाल सरकारले यो कुरा सुनवाई गरिएन भने यो काठमाडौँ भ्याली लेस फोरमले चाहिँ यो अप्ठ्यारो अवस्था भएको हुनाले यसो नगर्नु भनेर हामीले चाहिँ अनुरोध गर्छौँ। त्यो भन्दाखेरि पनि मानेन भने सम्भवतः हामी कानुनी रूपमा चाहिँ अटकार खोज्छौँ।
1: उनी थिए ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन। अब अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसङ्ग। अमेरिकी सेनाले कुवेतमा बलिस्टिक क्षेपास्त्र आक्रमण गरेर इरानले युद्धविरामको खतरनाक उल्लङ्घन गरेको आरोप लगाएको छ। अमेरिकाले गएराती दक्षिणी इरानमा आक्रमण गरे लगत्तै इरानी सेना आईआरजीसीले अमेरिकी हवाई अखाडामा आक्रमण गरिएको बताएको थियो। बीबीसी विवरणहरूमा आधारित एक रिपोर्ट सुनौ अशोक दाहालबाट।
5: आईआरजीसीले आक्रमण गरिएको अखाडाबारे केही नकुराए पनि अमेरिकी अखाडा राखेको कुवेतले क्षेपास्त्र र ड्रोन आक्रमण निस्तेज पारिएको बताएको छ। इरानले प्रहार गरेको बलिस्टिक क्षेपास्त्र कुवेतको फौजले निस्तेज पारेको अमेरिकी सेनाले पनि जनाएको छ। तर उक्त क्षेपास्त्र आफ्नो सैन्य अखडा लक्षित रहे वा नरहेको बारे उसले थप खुलाएको छैन। अमेरिकाले होर्मुज जलमार्गमा इरानी ड्रोनहरू खसाल्नुका साथै दक्षिण इरानको रणनीतिक शहर बान्दर अब्बासमा आक्रमण गरेको घटनापछि इरानले क्षेपास्त्र प्रहार गरेको विवरण आएका छन्। आईआरजीसीले यसअघि आफ्नो देशमा प्रहार गर्न अमेरिकी पक्षले प्रयोग गरेका स्थानमा आक्रमण गरिएको बताएको छ। पछिल्लो आक्रमणले वाशिङटन र तेहरान बीचको कमजोर युद्ध विरामलाई चुनौती दिएको छ।
1: यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यही समाप्त हुन्छ। भोलि बेलुकी पौने 9 बजे हामी फेरि उपस्थित हुनेछौ। त्यस बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: पहिलो समय सूचक अहिले रातिको 9 बज्यो It's 9 PM.
1: सूचना संगीत र मनोरञ्जनको अटुट साहिनो यो हो रेडियो साहिनो 99.8 मेगाहर्ज

सूचना संगीत र मनोरञ्जनको अटुट साहिनो यो हो रेडियो साहिनो 89.8 मेगाहर्ज।

सूचना संगीत र मनोरञ्जनको अटुट साहिनो यो हो रेडियो साहिनो 89.8 मेगाहर्ज।

0: आज विक्रम सम्वत 2083 साल ज्येष्ठ 15 गते शुक्रवार जेठ शुक्ल त्रयोदशी 29 मई 2026 नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा खबर सहयात्री दिनु शर्मा सँगै सरोज कोइरालाको नमस्कार।
1: यस नेपाली खबरका साथमा मोबाइल ब्याङ्क सधैँ सँगै अघि।
2: ठूला पक्षा बीच बादल सरकारको बजेट आज सोरुङले पेश गर्ने परम्पराको मारमा मध्यम वर्ग मानव अधिकार आयोगको प्रतिवेदनमाथि पनि प्रश्न प्रश्न तीन महिनाभित्र कार्यान्वयन हुनुपर्ने कम्पनी अनि संशोधनको तयारी उच्च शिक्षाका नाममा पूँजी पलायनको जोखिम लगायतका खबर आजको विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिलो हिमालय टाइम्समा छापिएको म्याग्दीको जलजलामा गोठिष्ठ शुरू पर्यटकको आकर्षण बढ्दो शीर्षकको शुभ समाचार।
0: म्याग्दीको धर्मगिरी गाउँपालिका दुई स्थित पर्यटकीय गन्तव्य जलजलामा पर्यटकका लागि गोठ स्टे गोठ बस सञ्चालनमा आएको छ। समुद्री सतहदेखि 3414 मिटर उचाइमा रहेको जलजलामा होटल तथा रेस्टुरेन्ट नभएपछि स्थानीय पशुपालक किसानले गोठमै खाने बस्ने सुविधा दिन थालेका हुन्। गुरूङ्ग पदमार्ग तथा म्याग्दी हुँदै डुल्पा जाने पदमार्गमा पर्ने जलजला ढोरपाटन शिकार आरक्षी अन्तर्गत पर्छ। आरक्षको नीतिगत व्यवस्थाले पक्की संरचना निर्माण गर्न नदिने भएकाले गोठलाई नै पर्यटक बस्ने थलोका विकास गरिएको गोठबा संचालक फूलबहादुर विश्वकर्माले बताउनुभयो। उहाँका अनुसार पर्यटकको माग बढ़दै गएपछि गोठमा बसोबास र खानाको व्यवस्था मिलाइएको हो। यसबाट गोठालालाई अतिरिक्त आमदानी हुनुका साथै पर्यटकलाई पनि सहज भएको उहाँले बताउनुभयो। गोठबासमा बस्न चाहनेले अग्रिम बुकिङ गर्नुपर्ने व्यवस्था गरिएको छ। म्याग्दी ढोरपाटन तथा पूर्वी रूकुम जोड्ने सड़क संचालनमा आएपछि जलजलामा दैनिक जसो 4-5 गाड़ी र 15-20 मोटरसाइकल मार्फत करिब 100 पर्यटक पुग्न थालेका छन्। गोठबासमा स्थानीय परिकारको स्वाद लिन पाइन्छ। च्याउ टुसा ढकाएको तरकारी ढिँडो आटो दूध दही मही तथा खसीको मासु पर्यटकका लागि विशेष आकर्षण बनेका छन्।

0: सँग हुँदै गयो। म त कुनै परिधान चिन्ह भयो। जिन्दगीमा सधैँ नै हेर्नास हुन्थ्यो, तर पनि म मुक्त हुन्थ्यो, किनकि मेरो थाहा थियो रबर भन्नु मेरो बाबादेखि मेरो छोरी छ सबैमा सहेको छ मेरो जस्तै भयो।
1: तपाईँको नगर ब्याङ्कमा खाता छ कि छैन त?

0: ठूलो अपेक्षा बीच आज नयाँ बजेट सुशासनदेखि आर्थिक सुधारसँग मुख्य प्राथमिकता शीर्षकमा आर्थिक अभियानमा खबर छ। झण्डी दुईटीलाई बहुमतको समर्थन प्राप्त शक्तिशाली सरकारले ती आम अपेक्षा भएको बेला सरकारले आगामी आर्थिक वर्ष 2083-84 बजेट शुक्रबार अर्थात आज सार्वजनिक गर्दछ। अर्थमन्त्री डाक्टर शर्माले बजेट पूर्वगत संघीय विधेयक ल्याउनुपर्ने संवैधानिक व्यवस्था अनुसार संघीय संसदको संयुक्त बैठकमा शुक्रबार 4 बजे आगामी वर्षको बजेट प्रस्तुत गर्नुहुनेछ। सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपा नेतृत्वको सरकारले प्रस्तुत गर्न लागेको यो पहिलो बजेट हो। राष्ट्रपाले सार्वजनिक गरेको वाचा पत्रलाई मुख्य मार्गचित्र मानेर तयार पारिएको आगामी आर्थिक वर्षको बजेटको आकार चालू आर्थिक वर्षको तुलनामा निकै ठूलो हुने बजेट निर्माणमा सहभागी स्रोतहरूले बताएका छन्। चालू आर्थिक वर्षका लागि 19.64 अर्ब रूपियाँको बजेट कार्यान्वयनमा रहे पनि अर्थमन्त्री वाग्लेले केही महत्वपूर्ण र महत्वाकांक्षी कार्यक्रमहरू थप गर्दै ठूलो आकारको बजेट ल्याउने तयार गरेको उनीहरूको भनाइ छ। चालू आर्थिक वर्ष 82-83 सरकारको आय व्ययको अवस्था हेर्दा पनि वित्तीय दबाव स्पष्ट देखिन्छ। चालू आर्थिक वर्षको 10 महिनामा सरकारले 11.73 अर्ब रूपियाँ खर्च गर्दा राजस्व वैदेशिक अनुदान र अन्य आमदानीबाट जिल्ला 10.12 अर्ब रूपियाँ मात्र संकलन गरेको छ। सरकारको खातामा करिब 1.5 अर्ब रूपियाँ बराबरको घाटा देखिएको छ। तैपनि नयाँ सरकारप्रति बढ़ेको जनआकांक्षालाई हेरेर सरकारले ठूलो आकारको बजेट ल्याउने तयारी गरेको हो। राजस्व लक्ष्य अनुसार नगदीको सन्दर्भमा स्रोतको खाडल पूर्ति गर्न सरकारले आन्तरिक ऋण र बाह्य ऋण तथा अनुदान परिचालित गर्नुपर्ने हुन्छ। अर्थमन्त्री वाग्लेले ल्याउने बजेटमा 10 वर्षभित्र नेपालमा मध्यम आय भएको मनित बनाउने दीर्घकालीन लक्ष्य ल्याउने र 7 वर्षभित्र नेपालको अर्थतन्त्रको आकार 100 अर्ब अमेरिकी डलरमा पुर्याउने योजना पनि राख्ने तयारी भएको बताइएको छ। राष्ट्रपतिको घोषणा पत्रमा पनि 100 अर्ब डलरको अर्थतन्त्र बनाउने विषय समेटिएको छ। सरकारी मन्त्रीहरूले घोषणा पत्रको वरिपरि रहेर बजेट आउने बताउँदै आएका छन्। अर्थमन्त्री राज्यले यसअघि नै सुशासन आर्थिक पुनर्संरचना कनेक्टिभिटी सामाजिक क्षेत्रमा लगानी र नेपालको सफ्ट पावर बढ़ाउने 5 वटा विषयमा बजेटको प्राथमिकता हुने बताइसक्नु भएको छ।
1: करको नरमा मध्यम वर्ग शीर्षकमा मध्याह दैनिक खबर लेख्छ। दैनिक उपभोग वस्तुमा लाग्ने करका कारण सर्वसाधारणको जीवनयापन महँगिँदै गएको छ। खाद्यान्न कपड़ा औषधि बच्चाका सामान साइकल र मोटरसाइकल जस्ता अत्यावश्यक वस्तुमा उच्च भन्सार महसुल मूल्य अभिवृद्धि कर भ्याट तथा अन्य शुल्क लगाएर त्यसको मुख्य भार गरीब र मध्यम वर्गीय परिवारले बहोरिरहेका छन्। तथ्याङ्कले नेपालमा दैनिक उपभोग्य वस्तुमा 30%देखि 60%सम्म कर लागिरहेको देखाउँछ। तर यति हुँदा पनि सरकारले अपेक्षित राजस्व संकलन गर्न भने सकेको छैन। बरू बजार मूल्य वृद्धि कर छले र अनौपचारिक कारोबार बढ़िरहेको अर्थविदहरू बताउँछन्। संघ प्रदेश र स्थानीय गरी 3 तहका सरकारले विभिन्न प्रकारका कर असूल गर्दै आएका छन्। भन्सार महसूल भ्याट अन्तशुल्क सेवा शुल्क आयकर र स्थानीय तहका अतिरिक्त शुल्क समेत जोड़िँदा उपभोक्ताले सामान खरिद गर्दा ठूलो मूल्य तिर्नुपर्छ। भन्सार विभागको तथ्याङ्कले गत चैत मसान्तसम्म 14.90 अर्बको वस्तु आयात भएको देखाउँछ। त्यसबाट 3.69 अर्बको बढ़ी राजस्व संकलन भयो। चालू आर्थिक वर्षका लागि 15.33 अर्ब 44 करोड़को राजस्व संकलनको लक्ष्य लिएको नै बुधबारसम्म 10 खर्ब संकलन भएको देखिन्छ। अब 1.5 महिनामा 30% लक्ष्य पूरा हुन मुश्किल छ। चामलमा औसत 11.4% कर लाग्ने गरेको छ भने प्याजमा 11.2% कर छ। अर्थविदहरूका अनुसार कृषि उत्पादनमा भारतले ठूलो सहुलियत दिँदा त्यहाँको बजार मूल्य तुलनात्मक रूपमा सस्तो छ। नेपालमा भने आयात उच्च कर र कमजोर कृषि उत्पादनका कारण उपभोक्ताले महँगो मूल्य तिर्नु परेको छ।
0: मानवाधिकार आयोगको प्रतिवेदनमाथि प्रश्न शीर्षकमा हिमाली टाइम्समा खबर छ। जेल जी आन्दोलनबारे राष्ट्रिय मानवाधिकार आयोगको प्रतिवेदनको प्रतिवेदनमाथि प्रश्न उठेको छ। विशेष गरी प्रतिवेदनको निष्पक्षतालाई लिएर विभिन्न कोणबाट गम्भीर संशय व्यक्त गरिएका छन्। प्रतिवेदनले राजनीति प्रशासनिक र सुरक्षा क्षेत्रको गम्भीर कमजोरीलाई ल्याएको छ, तर यसको निष्कर्ष नियत र निष्पक्षतालाई लिएर चौतर्फी प्रश्न उठेको हो। यसअघि सरकारद्वारा गठित गौरी बहादुर कार्की नेतृत्वको चार सूचारको प्रतिवेदन भन्दा यसलाई विगत मानिए पनि प्रतिवेदनभित्रका कतिपय गम्भीर मौनता त्रुटि र सिफारिश विवादमा पारिएका छन्। जस्तै बारेनको भूमिकामाथि रहस्यमय मौनता डेरा दम्पतिमाथिको कुटपिट र चर्चित घटना ओछ्यालमा प्रतिवेदनमा प्रेरण गरिएको उनीहरूको आशंका सुनालाई मुक्ति दिन खोजेको आरोप राष्ट्रपति संशोधनको आक्रोश लगायतका त्रुटिहरू प्रतिवेदनमा अवलिएको छ। सत्तारूढका प्रतिपक्षी दलका नेताहरू मानवाधिकार कर्मी र सुरक्षा क्षेत्रका जानकारीहरूले आयोगको प्रतिवेदनमाथि विभिन्न कोणबाट प्रश्न उठाएका छन्। आयोगको प्रतिवेदन बुधबार सार्वजनिक भएको थियो, जसमा जेएमजी आन्दोलनका क्रममा राज्य संयन्त्रबाट गम्भीर मानवाधिकार उल्लंघन भएको ठहर गर्दै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक र संचार मन्त्री पृथ्वी सुब्बा गुरूङलाई मानवाधिकार हननकर्ताका रूपमा दोषी ठहर गरेको छ। यसै गरी सत्तारूढ राष्ट्रपा सभापति रवि लामिछाने सहित डेढ दर्जन सांसदहरूलाई पनि कार्यवाही सिफारिश गरेको छ। मानवाधिकार आयोगका सहायक प्रवक्ता श्याम बाबु काफ्रेले तीन महिनाभित्र प्रतिवेदन कार्यान्वयन गर्नुपर्ने व्यवस्था रहेको बताउनु भएको छ। प्रतिवेदन कार्यान्वयन गर्न सरकार संवैधानिक रूपमा बाध्य रहने उहाँले बताउनुभयो। सिफारिश कार्यान्वयन गर्न नसकेको खण्डमा सरकारले दुई महिनाभित्र कारण सहित आयोगलाई जवाब दिनुपर्ने कानूनी व्यवस्था रहेको उहाँको भनाइ छ। यदि सरकारले कार्यान्वयनमा समस्या भएको जानकारी पठाउँछ भने आयोगले पुनर्विचार गर्न सक्छ। नयाँ तथ्य आएमा त्यस अनुसार निर्णय हुन सक्छ, तर सरकारले कुनै प्रतिक्रिया नपठाए आयोगले सिफारिश कार्यान्वयन प्रक्रियामा गएको ठान्छ उहाँले भन्नुभयो।
1: सहकारी व्यक्तिमा विधायकको पूर्व नेतृत्व समेत जिम्मेवार, कार्यवाही गर्न जाँचबुझ आयोगको सिफारिश शीर्षकमा अभियान दैनिकमा खबर छापिएको छ। सहकारी क्षेत्रमा देखिएका व्यक्ति जाँचबुझ आयोगले सहकारी विभागका पाँचजना पूर्व रजिस्ट्रार सहित दर्जनौ कर्मचारीमाथि अनुसन्धान गरी कार्यवाही गर्न सरकारलाई सिफारिश गरेको छ। सहकारी संस्थाको दर्तादेखि कार्यक्षेत्र विस्तार, सेवा केन्द्र सञ्चालन र संस्था एकीकरणसम्मका निर्णयमा गम्भीर लापरवाही भएको अवलम्बी आयोगले अनुसन्धान गरी आवश्यक कानूनी कार्यवाही अघि बढ़ाउन सिफारिश गरेको हो। आयोगले विभागका पूर्व रजिस्ट्रार डा टोकराज पाण्डे, झलकराम अधिकारी, रूद्रप्रसाद पण्डित, लीला प्रसाद शर्मा र सुदर्शन प्रसाद ढकाललाई कानूनी कार्यवाही गर्न सुझाएको छ। त्यसै गरी पूर्व उपरजिस्ट्रार शशिकुमार लम्साल, सुरेन्द्र प्रसाद पौडेल, खिमानन्द आचार्य, धनगढ़ी प्रदेश सहकारी रजिस्ट्रार कार्यालयका रजिस्ट्रार गोकुल प्रसाद बोहरा सहित विभागका शाखा अधिकृत, कानून अधिकृत र अन्य सम्बन्धित कर्मचारीमाथि पनि अनुसन्धान गर्नुपर्ने आयोगको सुझाव छ। आयोगको अनुसार सहकारी संस्थाको दर्ता गर्दा सम्भाव्यता अध्ययन, आवश्यकता मूल्यांकन, वित्तीय क्षमता परीक्षण र पूर्वाधार तयारीको ठोस विश्लेषण नै नगरी देशभर कार्यक्षेत्र विस्तारको स्वीकृति दिइएको थियो। यसले सहकारीको संख्या न त बढ़ायो तर नियमन र निगरानी कमजोर बन्दा संकट झनै गहिरिएको प्रतिवेदनमा उल्लेख छ। प्रतिवेदन अनुसार 44 सहकारीको दर्ता, 35 सहकारीको शाखा कार्यालय तथा सेवा केन्द्र विस्तार, 19 सहकारीको कार्यक्षेत्र विस्तार तथा 10 संस्था एकीकरणका निर्णयमा संलग्न पदाधिकारी तथा कर्मचारीलाई जिम्मेवार ठहर गर्दै कार्यवाही सिफारिश गरिएको हो।
0: उच्च शिक्षाका नाममा पूँजी पलायनको जोखिम शीर्षकमा हिमालय टाइम्समा खबर छ। पछिल्लो समय उच्च शिक्षाका नाममा विदेश पलायन बढ़दै गएको छ। स्वदेशमा शिक्षा झन महँगो हुँदै गएपछि शिक्षाका नाममा विदेशमीलाई थप बल पुगेको देखिन्छ। नेपालका निजी शैक्षिक संस्थाहरू सर्वसाधारणको पहुँचमा छैनन्, त्यसैले प्रारम्भिक शिक्षा सके नसके पूरा गर्ने र उच्च शिक्षाका लागि विदेशमा लहर नै चढ़ेको देखिन्छ। एकातिर महँगो शिक्षा र अर्कोतिर अध्ययन पछि रोजगारी नपाउने समस्याका कारण उच्च शिक्षा अध्ययन र रोजगारीका नाममा युवा विदेश पलायन बढ़ेको हो। कम्पनी नेपालका विश्वविद्यालय तथा शैक्षिक संस्थाहरू बेरोजगार उत्पादन गर्ने कारखाना भएको आरोप लाग्दै आएको छ। सरकारको गलत शिक्षा नीतिका कारण शैक्षिक संस्थाहरू बेरोजगार उत्पादन गर्न बाध्य हुनु परेको शिक्षा सेवीहरूले स्वीकार छन्। एकातिर ठूलो शिक्षित जनशक्ति बेरोजगार छ भने अर्कोतिर रोजगारबाट निजी क्षेत्रले दक्षिण जनशक्ति अभाव रहेको भन्दै विदेशी कामदार प्रयोग गरिरहेको अवस्था छ। बढ्दो युवा प्रबन्धले सबै क्षेत्रमा जनशक्ति पनि अभाव हुँदै गएको छ। निजी क्षेत्र मात्र नभए कतिपय सरकार निकायमा समेत दक्ष जनशक्तिको खडेरी छ। नेपालको कुलका राष्ट्र उत्पादन जीडीपीमा कृषि उद्योग लगायतको योगदान घट्दै जानुको एउटा कारण सम्बन्धित क्षेत्रको दक्ष जनशक्ति अभाव पनि भएको बताइएको छ। नेपालमा प्रतिवर्ष करिब 5 लाख व्यक्ति श्रम बजारमा थपिने र उक्त जनशक्ति उच्च शिक्षा वा वैदेशिक रोजगारीका नाममा विदेशीले गरेको विज्ञहरू बताउँछन्। उच्च शिक्षाका नाममा विदेशीले चिन्ताको विषय नभए पनि उच्च शिक्षाका नाममा विदेशमा स्थायी बसोबासको प्रबन्ध मिलाएर स्वदेशमा रहेको आफ्नो सबै पैतृक सम्पत्ति बिक्री गरेर विदेश लैजाने प्रवृत्तिले नेपालमा ठूलो मात्रामा पूँजी पलायन खतराको संकेत देखाएको छ। गर्जेका कारोबारी मन्दिर आउने र नेपालमा लगानी विस्तार हुन नसक्ने पनि सोही पूँजी पलायनले मुख्य कारण हुन सक्ने अनुमान गरिएको छ।
1: सरकारले बहुमत शेयर धनीलाई अल्पसंख्यक शेयर धनीको हित विपरीत गर्न सक्ने कार्यको नियमन गर्नेदेखि सार्वजनिक कम्पनीहरूमा हुने भ्रष्टाचार अनियमितता तथा गलत कार्यलाई नियन्त्रण गर्न गुप्त सूचना प्रणाली लागू गर्ने गरी नयाँ कम्पनी ऐन बनाउने तयारी गरेको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले मौजूदा कम्पनी ऐन 2063 संशोधन गर्नुपर्ने करिब 1 दर्जन कारण प्रस्तुत गर्दै नयाँ कम्पनी ऐनको विधेयकको अवधारणा पत्र तयार पारी बिहिबार सार्वजनिक गरेको हो। 2063 सालमा बनेको ऐनले हालको बदलिदो अवस्था नवप्रवर्तन तथा प्रविधिमा आधारित व्यवसाय स्टार्टअप र संघीय संरचना अनुरूपको कम्पनी प्रशासनलाई पूर्ण रूपमा संशोधन गर्न नसकेका कारण पनि ऐन संशोधन गर्नुपर्ने अवस्था आएको सरकारले बताएको छ। अवधारणा पत्रमा मन्त्रालयले निष्क्रिय कम्पनीको स्पष्ट परिभाषा गर्ने आवेदन प्रक्रियालाई सहज बनाउने तथा कम्पनीको अवस्थाबारे संचालकको स्वघोषणालाई मुख्य आधार मान्ने उल्लेख गरेको छ। कम्पनी प्रशासनमा विद्युतीय प्रणाली लागू गरी कम्पनी सम्बन्धी सेवा प्रवाहलाई सरल सहज र प्रविधि मैत्री बनाई व्यक्तिको भौतिक उपस्थिति बिना नै अनलाइन पद्धतिबाट सेवा प्रवाह गर्ने प्रणालीलाई कानूनी रूपमा थप सरल सहज र सुदृढ़ बनाउने कम्पनी संचालक समितिको उत्तरदायित्व स्वतन्त्र संचालकको भूमिका जिम्मेवारी र पारदर्शिता सम्बन्धी व्यवस्थालाई थप स्पष्ट बनाउन ऐन संशोधनको तयारी गरिएको मन्त्रालयले उल्लेख गरेको छ। बहुमत शेयरधनीबाट अल्पसंख्यक शेयरधनीको हित विपरीत हुन सक्ने कार्यको नियमन तथा उपचारात्मक व्यवस्था गर्ने सार्वजनिक कम्पनीहरूमा नियुक्ति गर्नुपर्ने पदहरूमा उपयुक्त व्यक्तिको नाम र पारिश्रमिक समेत सिफारिश गर्ने समितिको व्यवस्था गर्न नयाँ काम आवश्यक भएको उल्लेख गरिएको छ। कम्पनी ऐन संशोधनको तयारी शीर्षकमा अभियान दैनिकमा यो खबर छापिएको हो।